0: र तपाईँ कम्तीमा पनि आफूलाई समय लिन सक्नुहुन्छ र भोलि आउनको लागि एउटा तयारी गर्न सक्नुहुन्छ।
1: तातो पानी नाका समेत ठप्प भएपछि चीनसँगको व्यापार प्रभावित, अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सरकारको प्राथमिकतामा, मूल्य वृद्धि र कालो बजारी गर्नेलाई कारवाही हुने,
2: बाल बालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने, कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा चिन्ता र डिप्रेसनका लक्षण बढ़ी देखिने अध्ययनको ठहर,
1: र मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
4: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुल। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला। नेपालको भूगोललाई छिन्न भिन्न पार्ने गरी गएको बुधबार आएको विनाशकारी बाढीले हजारौंको खुशी मात्र बगाएको छैन, कयौं परिवारलाई लास र सासको दोष आँधमा ल्याएर पछारी दिएको छ। बाढीले सड़क सञ्जाल छेद विच्छेद पारेपछि उद्धार र राहतका ठूला सरकारी दावीहरू केवल आश्वासनमा सीमित बनेका छन्। सरकार पीड़ितको उद्धार र राहतमा व्यस्त छ, तर पीड़ितहरूले न आफन्त पाएका छन् न राज्यले उनीहरूको विषयमा कुनै खबर नै दिन सकेको छ। आजको अन्नपूर्ण पोस्टले लेखेको छ, बाढ़ीमा बेपत्ताको अवस्था बुझ्न अस्पतालहरूमा आफन्तजन भौतारिँदै रहेका छन्। सम्पर्कविहीन भएका आफन्तलाई अस्पताल ल्याइएको छ कि भन्ने आश बोकेर कयौं परिवार 5 दिनदेखि अस्पताल परिसरमै भौतारिरहेका छन्। भोटीकोशी बाढ़ीबाट प्रभावित विभिन्न जिल्लाका 15 पालिकामा फरक फरक प्रकृतिको राहत आवश्यक परेको छ। बाढ़ीबाट बढ़ी प्रभावित रसुवाका गोसाईकुण्ड, उत्तर गया, आमा छोङदिम्बो गाउँपालिकामा दैनिक उपयोग्य वस्तु, औषधि र बत्तीका लागि सोलर प्यानल, ब्याट्री र जेनेरेटर आवश्यक परेको पालिकाहरूले जनाएका छन्। रसुवाकै कालिकामा औषधि र एम्बुलेन्स आवश्यक छ भने नुवाकोटको विदुर नगरपालिका लगायतका पालिका र धादिङ गोर्खाका प्रभावित पालिकामा कनेक्टिभिटी जरूरी भएको भन्दै प्रदेश र संघ सरकारलाई आग्रह गरिएको खबर आजको कान्तिपुरले लेखेको छ। यसैबीच संघीय सरकारको एकद्वार प्रणाली मार्फत राहत वितरण प्रभावकारी नभएको गुनासो बढेपछि पालिकालाई जिम्मेवारी दिएको छ। हिजो रसुवाको धुन्चेमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नेतृत्वमा बसेको बैठकले पालिका

0: र त्यहाँ गठन गरिएको सर्वदलीय संयन्त्रलाई राहत वितरणको जिम्मेवारी तोकिएको हो।
1: यसैबीच भोटे कोशी र त्रिशुलीमा बाढ़ी गएको छैठौं दिन कटिसक्दा पनि त्यस क्षेत्रका जलविद्युत आयोजनाका सुरुङमा फँसेका श्रमिक कर्मचारी र इन्जिनियरहरूको उद्धार हुन सकेको छैन। हिजो पनि नेपाली सेनाले भारतीय र चिनिया टोलीलाई साथ लिएर उद्धारको प्रयास गरेकोमा सुरुङबाट एकजनाको पनि उद्धार गर्न सकेन। विभिन्न जलविद्युत परियोजनाका सुरुङमा 500 हाराहारीमा व्यक्ति फँसेको रिपोर्ट छ। माथिल्लो त्रिशुली एकमा उद्धार निकै कठिन रहेको सेनाको ब्रिफिङ छ भने माथिल्लो त्रिशुली 3A को सुरुङमा पानी भरिएको भेटिएपछि सोचे जस्तो प्रगति हुन सकेन। लाङटाङमा सुरुङको 65 मिटरसम्म पुगेको उद्धार टोलीले एउटा शव भेटेकोमा अगाडि बढ़न नसकेपछि फर्किएको छ। अन्य परियोजनामा पनि सन्तोषजनक कुनै प्रगति भएको छैन। बाढ़ीका कारण केरूङमा रोकिएका र स्वदेश फर्कन चाहने नेपालीलाई वैकल्पिक नाकाबाट स्वदेश फर्काउने पहल शुरू भएको छ। केरूङमा रहेको नेपाली मध्ये तत्काल 40 जनालाई तातो पानी नाकाबाट नेपाल ल्याउने तयारी ल्हासाको नेपाली महावाणिज्य दूतावासले अघि बढ़ाइएको खबर नयाँ पत्रिकामा छ। यस्तै एक हप्ता अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा फँसेका र अलपत्र भएका मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको हो। 3,925 व्यक्ति सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षा कर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ।
0: बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित भएका छन्। कयौंका अभिभावक नहुँदा उनीहरूको भविष्य अन्यलमा परेको छ। बाढ़ी प्रभावित क्षेत्रमा कति बाल बालिका सम्पर्कविहीन छन्, कतिको ज्यान गयो र कति उद्धार गरिए भन्ने तथ्याङ्क अहिलेसम्म लिन नसकिएको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो। युनिसेफले तयार पारेको तथ्याङ्क अनुसार बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित छन्। युनिसेफकी प्रतिनिधि एलिस अंगुलाले जारी गरेको विज्ञप्तिमा यो तथ्याङ्क उल्लेख छ। उहाँका अनुसार बाढ़ीबाट बचेका बाल बालिकाहरू अहिले रोग, कुपोषण, हिंसा र शोषणको उच्च जोखिममा छन्। बाढ़ी प्रभावित बाल बालिकालाई अस्थायी सिकाई केन्द्र, वैकल्पिक सिकाई सामग्री र बाल बालिका तथा शिक्षकहरूको लागि मनोसामाजिक परामर्श सहित शिक्षा जारी राख्न तत्काल सहयोग आवश्यक रहेको युनिसेफले औल्याएको छ। उद्धार गरिएका बाल बालिकाहरू पनि यति बेला जोखिममा छन्। कतिपय बाल बालिका गैर कानूनी रूपमा ओसार पसार हुने जोखिम भएकाले महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सचेत हुन आग्रह गर्दै विज्ञप्ति निकालेको छ। युनिसेफले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श टोलीहरू परिचालन गरेको छ। बेपत्ता वा परिवारबाट बिछोड़िएका बाल बालिकाको पहिचान, दर्ता र पारिवारिक पुनर्मिलनका लागि पनि युनिसेफले काम गरिरहेको छ। प्रभावित क्षेत्रमा खटिएको नेपाल रेड क्रस सोसाइटीले पनि बाल बालिकाहरू जोखिममा रहेको जनाएको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा बाढ़ीबाट उत्पन्न मानसिक असर र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: भर्ना खुल्यो।
6: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
7: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
6: फोन नम्बर 01-5670-924, 5670-925।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार उद्धार र राहतमा व्यस्त भइरहँदा पीड़ितहरू भने भौतारिँदै बाढ़ी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक, जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धार कठिन बन्दै अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार, झण्डै 4,000 जना सम्पर्कविहीन, अब पालिकाको नेतृत्वमा राहत वितरण हुने, बाढ़ीबाट 17,000 बालबालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्यल लगायतका खबर प्रस्तुत गर्यौं।
1: भोटेकोशी र त्रिशुली नदीको बाढ़ीबाट प्रभावित मानिसमा दर त्रास जस्ता मनोसामाजिक समस्या देखिन थालेको छ। अस्पताल तथा होल्डिङ सेन्टरका स्वास्थ्य कर्मीका अनुसार बाढ़ी पीड़ितहरूमा मनोसामाजिक समस्या देखिन थालेकाले परामर्शको आवश्यकता देखिएको छ। जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर अमित प्रजापतिका अनुसार उपचारमा आउने बाढ़ी प्रभावित मानिसमा दर त्रासको समस्या देखिन थालेको छ। कतिपयले कानमा बाढ़ीको आवाज आइरहेको बताउने गरेका छन्। उहाँका अनुसार उपचारमा आउने बाढ़ी प्रभावित क्षेत्रका मानिसमा डर त्रासको समस्या देखिन थालेकाले परामर्श आवश्यक रहेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्णी तथा मानसिक रोग विभागकी प्रमुख डाक्टर पोमावती थापाले होल्डिङ सेन्टरमा रहेका करिब 1,000 प्रभावितमा डर त्रासको समस्या पहिचान भएको बताउनुभयो। विभागले बाढ़ी प्रभावित क्षेत्रमा खटिएका तालिम प्राप्त मनोपरामर्शदाताले दिएको जानकारीका आधारमा उनीहरूमा डर त्रासको समस्या देखिएको हो। यो खबर नागरिकमा छ। यसैबीच कतिपय बाढ़ी प्रभावित परिवारका सदस्य वैदेशिक रोजगारीमा रहेकाले टाढाबाटै घर बगेको, आफन्त बेपत्ता भएको वा परिवारका सदस्य गुमाएको खबर सुन्नु परेको छ। केही तत्काल नेपाल फर्किए पनि धेरै फर्किन सकेका छैनन्। स्वदेश फर्किन नपाउनु, आर्थिक अभाव र विदा नपाउँदा रोजगारी गुम्ने डरले उनीहरूमा थप चिन्ता बढ़ेको छ। अर्कोतर्फ सर्वस्व गुमाएका प्रभावितमा अब कसरी जीवन अघि बढ़ाउने भन्ने चिन्ताले मानसिक पीड़ा र असहायपन बढ़ाउन सक्छ। साथी महेश गेवालीले अहिलेको विपदको असर विदेशमा रहेका नेपालीलाई कस्तो परेको छ भनेर लगनखेलको मानसिक अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्कीलाई सोध्नु भएको छ।
8: यति बेला हाम्रो देश बाहिर रहनुभएका नेपालीहरूको वास्तवमा मनोदशा अत्यन्त गहिरो र पीड़ाजन्य छ। फर्कने प्रयास गरिरहनु भएको छ, फर्कन पनि सहज छैन। क्षतिको उहाँले महसुस गर्नुभएको छ परिवारजनमा, र आफू चाहिँ विदेशमा रहेर व्यक्ति विचलित हुनु, उसलाई दुःख लाग्नु, दिक्क लाग्नु, नरमाइलो लाग्नु, त्यो सवालमा चाहिँ आफूले आफूलाई पनि ब्लेम गरेँ र म परिवारसँगै भइदिएको भए कठिनाइमा म उहाँहरूको हात समाउँथे, साथ दिन्थे भने उहाँलाई लागेको हुनसक्छ। हाम्रो सिङ्गो समाजले उहाँहरूलाई साथ दिने कुरामा कहीँ कसर बाँकी राखेको छैन। यो समाजदेखि राज्यसम्म उहाँहरूको पक्षमा छ। यहाँहरू जो बाहिर हुनुहुन्छ पछुतोको महसुस नगर्नु होला। यो गुनासो गर्नुभन्दा पनि हामीले यसलाई स्वीकार गर्नु आफ्नो लागि पनि र समाजको लागि पनि स्वस्थ गराउँछ।
9: हामीले साम्य हुनुपर्छ, धैर्य धारण गर्नुपर्छ त पटक पटक भनिरहेका हुन्छौँ। अब अर्काको देशमा भएको मान्छेले चाहिँ त्यो साम्य कसरी हुने, त्यहाँ भएको साथीहरूले चाहिँ के गर्ने, कसरी चाहिँ आफ्नो मनलाई चाहिँ स्थिर राख्न सक्नुहुन्छ?
8: वैदेशिक रोजगारमा भएका व्यक्तिहरूको स्वास्थ्यको लागि नेपाल सरकारले वैदेशिक रोजगार बोर्डसँगको समन्वयमा वीर अस्पतालमा टेलिमेडिसिन पनि सुरुवात गरेको छ, र उहाँले त्यो टेलिमेडिसिनको सुविधा लिएर पनि आफूलाई चाहिँ आफ्नो समस्याहरू व्यक्त गर्ने अनि सम्बन्धित व्यक्तिसँग परामर्श गर्ने र औषधि उपचार यदि जरुरी छ भने त्योसम्म लिनको लागि हामीले सुविधा दिएका छौँ। त्यसैले उहाँहरू जोडिन सक्नुहुन्छ। अर्को भनेको चाहिँ हाम्रो अहिलेको सामाजिक सञ्जालको नेटवर्कमा हाम्रा धेरै स्वयंसेवी साथीहरूले चाहिँ वैदेशिक रोजगार र देश बाहिर भएका व्यक्तिहरूलाई पनि भर्चुअली उहाँहरूलाई सुनिदिने, उहाँहरूलाई परामर्श दिने सेवा पनि सुरुवात गर्नुभएको छ। उहाँहरू त्यो नेटवर्कबाट पनि जोडिएर आफूलाई चाहिँ यति बेला आफ्नो मनका भावनाहरू व्यक्त गर्न सक्ने अनि आफूलाई चाहिँ कठिनाई भएको बेलामा सहयोग दिन सक्ने र कतिपय सवालमा चाहिँ विशेषज्ञ परामर्श पनि लिन सक्ने एउटा प्लेटफर्म छ। त्यसैले गर्दा उहाँहरू जो जहाँ हुनुहुन्छ आफू चाहिँ एक्लिएको र दुःखमा परेको म मेरो कोही छैन भन्ने एउटा निराशाको भावना छ, त्यो निराशाको भावना आफूमा राख्नु जरुरी छैन। अब व्यक्ति आफूले गर्नुपर्ने कुराहरूको सवालमा चाहिँ उहाँले आफूलाई समय दिनुपर्छ, आफूलाई महसुस गर्नुपर्छ, आफ्नो कठिनाईलाई महसुस गर्नुपर्छ। त्यो कठिनाईले पनि उहाँहरूले कति चाहिँ सार्वजनिक र जरुरी छ, कति चाहिँ अनावश्यक हो भन्ने कुरालाई पनि ख्याल राख्नुपर्छ। यो सँगसँगै आफूलाई शान्त राख्न आफूले प्रयास गर्नुपर्छ। डिप ब्रिदिङ एक्सर्साइज गरेर पनि उहाँले आफूलाई शान्त राख्न सक्नुहुन्छ, जसमा चाहिँ आफ्नो कानले सुन्ने, आँखाले देख्ने, जिब्रोले स्वाद लिने, नाकले गन्दिने र वास्तविकतामा आफू चाहिँ रहने, त्यो गरेर पनि उहाँले आफूलाई चाहिँ एउटा त्यो तत्कालीन अवस्थामा आफू एउटा वास्तविकतामा बाँच्न सिक्न सक्नुहुन्छ। र यो सँगसँगै सही सूचनाहरूमा चाहिँ लिने, यदि नसम्हालिएको सवालमा चाहिँ उहाँहरू आफ्नै साथीभाइ जो नजिकमा हुनुहुन्छ उहाँहरूको साथमा रहने, उहाँहरूसँग सेयरिङ गर्ने, उहाँहरूलाई चाहिँ आफ्नो कठिनाई भन्नको लागि असहज नमान्ने, आफू एक्लो भएर एक्लिएको महसुस गर्नुभन्दा पनि आफ्नो साथ चाहिँ खोज्नुपर्छ। तपाईँ सम्हालिनु भयो भने तपाईँ स्वस्थ रहेर तपाईँ कम्तीमा पनि आफूलाई समय लिन सक्नुहुन्छ र भोलि आउनको लागि एउटा तयारी गर्न सक्नुहुन्छ।
0: मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्कीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला भोटेकोशी बाढ़ीले रसुवा नाका तहस नहस पारेसँगै नेपाल चीन व्यापारका लागि दोस्रो नाका तातो पानी पनि अनिश्चित भएको छ। तातो पानी नाका सञ्चालनको टुङ्गो नलागेपछि ट्रान्सपोर्ट कम्पनी र व्यापारीहरू चिन्तित बनेका छन्। चीनको खासा कस्टमले नेपालतर्फ कोदारी राजमार्ग जोखिमपूर्ण रहेकोले मुस्ताङको कोरोला नाका प्रयोग गर्न ट्रान्सपोर्ट कम्पनीलाई सुझाव दिएको छ। यद्यपि दैनिक 500 भन्दा बढ़ी पर्यटक तातोपानी नाका भएर काठमाडौँ आइरहेका छन्। खासाको चिनिया ट्रान्सपोर्ट कम्पनीहरूले दिएको जानकारी अनुसार नेपाल आउने मालवाहक कन्टेनर न्यायमै रोकिएको छ, जसले गर्दा लामो समयदेखि कामविहीन भएका चिनिया ट्रान्सपोर्ट कम्पनीमा कार्यरत कर्मचारीहरू बिचल्लीमा परेका छन्। भदौ 10 को विनाशकारी भोटेका सिपाडीले नेपाल चीन व्यापार गर्ने व्यवसायहरूको पनि बिचल्ली भएको छ। व्यापारी व्यवसायी कन्टेनर चालक सहचालक र भन्सार एजेन्टको बिचल्ली भएको, चालक सहचालक व्यापारी र भन्सार एजेन्ट सहित 550 बाढ़ीमा परेको अहिलेसम्म बेपत्ता छन्।
1: निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्गमा पहिरो गएर यातायात प्रभावित भएपछि सरकारले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक मार्ग प्रयोग गर्ने निर्णय गरिएको छ। हिजो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सड़क विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र यातायात व्यवसायका प्रतिनिधि बीच भएको छलफलले तत्कालका लागि उपत्यका भित्रिने गाड़ीलाई त्रिभुवन राजपथ र बाहिरिने गाड़ीलाई कान्ति राजपथ प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार खाद्यान्न, एलपी ग्यास, चिनी, दूध तथा तरकारी लगायत अत्यावश्यक वस्तु बोकेका गाड़ीलाई प्राथमिकताका आधारमा सञ्चालन गर्ने गरी समय तालिका निर्धारण गरिएको छ। आपूर्ति जनित गाड़ीलाई त्रिभुवन राजपथ, नौबिसे, दामन, हिटौड़ा खण्ड हुँदै उपत्यका भित्र्याउने र बाहिरिने गाड़ीका लागि कान्ति राजपथ प्रयोग गर्ने गरी कार्यतालिका मिलाइएको छ। यसैबीच चाड़पर्व नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढ़ाउने खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ। पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सृजना गरी कालो बजारी गर्न सक्ने आशंका बीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि 13 बजार अनुगमन टोली परिचालन गर्दैछ। यसअघि 5 टोलीबाट बजार अनुगमन हुँदै आएको थियो, तर चाडपर्वको समय बढ़दो माग र आपूर्ति व्यवस्थामा देखिएको असहजतालाई ध्यानमा राख्दै विभागले अनुगमन टोलीको संख्या बढ़ाएको हो। सरकारको चासो अहिले एउटै विषयमा केन्द्रित छ, बजारमा सामान छ तर व्यापारीले अभाव देखाएर मूल्य बढ़ाउने अवस्था आउन नदिनु। विभागका निर्देशक तथा सूचना अधिकारी अनिल किरातीका अनुसार विभिन्न क्षेत्रमा परिचालन हुने टोलीले बजारमा वस्तुको मूल्य उपलब्धता र बिक्री वितरणको अवस्थाको निगरानी गर्नेछ। बजार अनुगमनको क्रममा हिजो अस्ति जुन मूल्यमा सामान बेचिएको छ त्योभन्दा फरक पाइए अनुगमन टोलीले ठाउँको ठाउँ कार्यवाही गर्ने अधिकार पाएको किरातीले बताउनु भएको छ। मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव, डिजिरे, कार्डिनल, खुमल सेतो एक, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं।
5: आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा फिजाई हरियो टुसा आएपछि मात्र रोपौं।
0: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बाढी र डुबानबाट बच्न के गर्ने?
11: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
10: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
11: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
10: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
11: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्सन।
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
0: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
0: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। काठमाडौँ उपत्यकामा ब्रोइलर कुखुराको मासुको राम्रो खपत गर्ने जिल्ला हुन् नुवाकोट, धादिङ, गोर्खा र रसुवा। पछिल्लो समय यी जिल्लामा व्यावसायिक रूपमा पशुपालन गर्ने किसानको संख्या वृद्धि भएको छ। त्यहाँका किसान बिहान बेलुका दूध बोकेर संकलन केन्द्र पुग्ने गरे पनि भोटेपछि त्रिशुली क्षेत्रमा आएको भीषण बाढ़ीपछि धेरै किसानले दूध बेच्न पाएका छैनन्। मानवीय क्षति र उद्धारको पीड़ा त छँदैछ, त्यसको छायामा पशुपालन व्यवसाय पनि संकटमा परेको। बाढ़ीले गोठ बगाएको र पशु चौपाया मारेको विवरण अझै पनि पूर्ण रूपमा संकलन भइसकेको छैन, तर पशुपालनको आधार मानिने दाना, दूध र बजारको चक्र भने बाढ़ीले नराम्ररी प्रभावित बनाएको पशु सेवा विभागले त्यस क्षेत्रमा एका नवराज श्रेष्ठले उल्लेख गर्नुभयो। पशु सेवा विभागको निर्देशनमा खाद्य तथा कृषि संगठन एफएओ को सहयोग सहित परिचालित प्राविधिक टोली शुक्रबारदेखि रसुवाका उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा स्थलगत निरीक्षणमा खटिएको छ। समस्या केवल खेत वा गोठमा सीमित छैनन्। सड़क अवरूद्ध हुँदा कुखुरा पालक किसान दानाको अभाव झेलिरहेका छन्। व्यावसायिक फार्ममा हजारौं कुखुरा छन् तर दाना पुर्याउने गाड़ी पुग्न सकेका छैनन्। कतिपय किसानको कुखुरा बिक्रीका लागि तयार भइसकेका छन् तर बजारमा लैजान नसक्दा फार्ममै रोकिएका छन्। सहयोग खोज्दैछ ग्रामीण अर्थतन्त्रको मेरुदण्ड शीर्षकको खबर आज गोर्खा पत्रमा छ।
3: अब विदेशको खबर। बाल बालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने उमेरकै ढिला गराउँदा उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ। अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयले गरेको अध्ययन अनुसार कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने किशोर किशोरीमा चिन्ता र अवसाद वा डिप्रेशनका लक्षण बढ़ी देखिने गरेको सिन्हुवाको खबरमा उल्लेख छ। यद्यपि सामाजिक सञ्जालको खाता मात्र हुनु र मानसिक स्वास्थ्य सम्बन्धी समस्याबीचको सम्बन्ध तुलनात्मक रूपमा कमजोर रहेको पाइएको छ।
4: अब खेल खबर। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। करिब दुई दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकप सहित महत्वपूर्ण उपाधि जिताएका मेसीले अब आफूले दिने सबै कुरा दिइसकेको बताएका छन्। 39 वर्षीय मेसीले हिजो सामाजिक सञ्जाल मार्फत सन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले आफ्नो निर्णय निकै पीड़ादायी भए पनि अब समय आएको बताएका छन्। अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सक्दो प्रयास गरेको र देशलाई खुशी तथा गर्व गर्ने अवसर दिन मैदानमा सबै कुरा दिएको वहाँ उनको भनाई छ। सन् 2005 राष्ट्रिय टोलीबाट डेब्यू गरेका मेसीले अर्जेन्टिनाका लागि 207 खेल खेल्दै 125 गोल गरेका छन्।
3: आया कैरनमा अब केही खबर संक्षेपमा। अहिले नुवाकोट, धादिङ, गोर्खा, चितवन, सिन्धुपाल्चोक र लमजुङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको पानी परिरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, गण्डकी र बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। कास्कीको मोदी खोला, काठमाडौँको बागमती नदी र लमजुङको मर्स्याङ्गी नदीमा जल सतह सतर्कता तह पार गरेकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। आज पनि देशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
4: बाढ़ीमा सम्पर्कविहीन भएकाहरूको शव शनाखतका लागि प्रहरीले डीएनए जाँचको प्रक्रिया शुरू गरेको छ। संकलन भएका सबै शवको यसअघि प्रहरीले डीएनए नमूना लिइसकेको छ। अब उनीहरूका परिवारको डीएनए नमूना लिएर म्याचिङ गराइने प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताउनु भएको छ।
3: भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 23 विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरण अनुसार 3 जिल्लामा क्षति पुगेका 23 विद्यालय मध्ये पूर्ण नष्ट भएका र ट्रेसिङ गर्न समेत चुनौती भएका 8 विद्यालय रहेका छन्। रसुवाको भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको परिवर्तन र त्यसको निगरानीमा अहिले रहेका ठूला कमजोरीलाई फेरि सतहमा ल्याएको छ।
4: दोलखाको गौरी शंकर गाउँपालिका 9 रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिम बारे पूर्व सूचना दिन जडान गरिएका साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्।
3: काया कैरनमा अब पालो उखानको
4: पर्खिन गाह्रो सहन साह्रो
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: सरकार उद्धार र राहतमा व्यस्त भइरहँदा पीड़ित भने भौतारिँदै बाढ़ी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक। अब पालिकाको नेतृत्वमा राहत वितरण हुने।
3: बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्यूल। बाढ़ी पीड़ितसँगै विदेशमा रहेका परिवारका सदस्य र आफन्तमा पनि मनोसामाजिक समस्या नापिन र आफ्ना भावना व्यक्त गर्न मनोविज्ञको सुझाव।
4: तातो पानी नाका समेत ठप्प भएपछि चीनसँगको व्यापार प्रभावित। अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सरकारको प्राथमिकतामा। मूल्य वृद्धि र कालोबजारी गर्नेलाई कारवाही हुने।
3: बाल बालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने। कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा चिन्ता र डिप्रेसनका लक्षण बढी।
4: र मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेला अप्ठ्यारोमा परेकालाई सहयोग गर्नुको सट्टा उल्टै फाइदा लुट्न खोज्ने प्रवृत्तिलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ बाढ़ी आएको ठाउँमा गिद्धको आकृति भएका एकथरी मान्छे सिलिण्डर तान्दैछन् अनि नजिकै रहेको उस्तै आकृतिको अर्को भन्दैछ, सिलिण्डर मात्रै, मैले त सुनै लुस्न भ्याएँ। अनि छेउमै उभिएर क्यामेरा तेर्सिरहेको कन्टेन्ट क्रिएटर चाहिँ भन्दैछ, आहा कन्टेन्ट। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। आधिकारिक र पुष्टि भएका सूचना र खबरमा मात्र विश्वास गरौं। नमस्कार।

0: समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083 5241148 र 5207102।

0: Extreme energy drink.
1: कामको टेन्सन रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ पत्ती फुल सबको लाइन काटेछ सब धेरै डराइरहेको छ तर एकछिनमा भूकम्प शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट

0: Extreme energy drink.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
1: अरुवा मोटो चामल प्रति गोरा 1400, अरुवा मध्यम चामल प्रति गोरा 1450, अरुवा सोना मनसुली चामल प्रति गोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति गोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
3: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: दैलेखका अधिकांश स्थानीय तहका बजार बाढ़ी तथा डुबानको जोखिममा सम्बन्धित क्षेत्रका नागरिकलाई सचेत भएर बस्न प्रहरी प्रशासनको आग्रह। भोटेकोशीमा आएको बाढ़ीका कारण सम्पर्कविहीन भएका परिवारका सदस्यहरू निराश बन्दै छ दिनसम्म पनि अत्तोपत्तो लागेन। कर्णालीको उच्च पहाड़ी जिल्ला कालीकोटमा पनि हाडजोनी तथा नशा रोग विशेषज्ञ सेवा शुरू र एसएससी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत बहरालाई 7 विकेटले हराउन सफल। हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहान 6:30 बजेको भेरी खबरबाट टेकराज केसी र डिलो रावतको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np का साथै दैलेखको रेडियो मातृभूमि र समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला र बर्दियाको रेडियो टाइगर सम्वाद र गेरुवाबाट पनि हामीलाई सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा, दैलेखका अधिकांश स्थानीय तहका बजार बाढ़ी तथा डुबानको उच्च जोखिममा रहेका छन्।
0: वर्षाका कारण खोला नदी तथा खहरेमा पानीको बहा बढ़न थालेपछि दैलेखका अधिकांश नदी किनारका बजारमा जोखिम बढ़ेको छ। कर्णाली नदीको बहा बढ़ेर बस्तीतिर पस्ने र खहरे खोला बढ़ेर बस्तीलाई क्षति पुर्याउन सक्ने जोखिम बढ़ेको स्थानीयले बताएका छन्। नौमूल्य गाउँपालिकाको नौमूल्य बजार, भगवतीमाई गाउँपालिकाको बेस्तरा बजार, दुल्लु नगरपालिका तथा गुराँस गाउँपालिका क्षेत्रमा पर्ने तल्लो डुंगुसर बजार, डुंगुसर गाउँपालिकाको चुप्रा बजारमा पनि जोखिम बढ़ेको छ। यसै गरी माथिल्लो डुंगुसर बजार, भैरवी गाउँपालिकाको छामघाट बजार, नारायण नगरपालिकाको लोहोरे बजार, आडबीस नगरपालिकाको राकम कर्णाली बजार, चामुण्डा बिन्दासनी नगरपालिकाको पालतरा बजार र ठाटीकात गाउँपालिकाको रामघाट बजार बाढ़ेको जोखिममा रहेका छन्। लामो समयसम्म पनि पानी परिरहँदा खोला तथा नदीको जलस्तर बढ़ने र आसपासका बस्ती तथा बजार क्षेत्रमा पानी पस्ने जोखिम समेत बढ़ेको छ। यस्तै ठाटीकात गाउँपालिकाको रामघाट बजार विगतमा पनि बाढ़ीको ठूलो जोखिममा परेको क्षेत्र हो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख श्रवण कुमार विकले पानीको बहाव बढ़ेर बस्ती जोखिममा पार्न सक्ने क्षेत्रका नागरिकलाई सचेत भएर बस्न आग्रह गरेको बताउनुभयो। उहाँले दैलेखमा रहेका 11 स्थानीय तहका केन्द्र रहेका बजार तथा कडाली राजमार्गमा रहेका बजार क्षेत्रमा बढ़ी जोखिम रहेको बताउनुभयो। लगातारको वर्षातका कारण ग्रामीण सड़क पुल विद्युत प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पूर्व तयारीका लागि स्थानीय तहलाई सचेतनामूलक पूर्वक लाग्न पनि आग्रह गरेको बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र जंग साईले सम्भावित बाढ़ी तथा डुबानबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय तह र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रको निगरानी बढ़ाइरहेको बताउनु भएको छ। उहाँले जिल्ला विपद व्यवस्थापन समिति मार्फत 11 स्थानीय तहका जनप्रतिनिधिलाई राखेर विपदको तयारी अवस्थामा रहन अनुरोध गरेको पनि बताउनु भएको छ।
1: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सम्पर्कविहीन भएका आफन्तको खोजीमा सम्बन्धित क्षेत्रमा पुगेका परिवारका सदस्यहरू निराश बन्न थालेका छन्। 6 दिनसम्म पनि अवस्था पत्ता नलाग्दा उनीहरू निराश बनेका हुन्। रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत हुम्लाको ताजाकोट गाउँपालिका 2 का नकुल शर्मा बाढ़ीका कारण सम्पर्कविहीन हुनुभएको छ। विभिन्न जिल्ला पुगेर खोजी गर्दा पनि कुनै जानकारी प्राप्त हुन नसकेको उहाँका श्रीमती संगीता शर्मा आचार्यले बताउनुभयो। उहाँले चितौन, नवलप्रासी, गोर्खाका अस्पताल र शवगृहमा पुगे पनि कुनै जानकारी पाउन नसकेको गुनासो गर्नुभयो। सम्पर्कविहीन शर्माका बुवा नरप्रसाद शर्मा पनि हुम्लाबाट काठमाडौँ आएर खोजीमा लाग्नु भएको भए पनि अवस्था पत्ता नलागेको बताउनुभयो। बाढ़ीमा परेर सम्पर्कविहीन भएका सर्केघाट गाउँपालिका 8 को फुचाका मानसिंह ऐडीको अवस्था पनि अज्ञात छ। ऐडीका भाइ नरिमान ऐडीले काठमाडौँमा पुगेर खोजी गरिरहेको भए पनि हालसम्म कुनै जानकारी पाउन नसकेको बताउनु भएको छ। यस्तै तुलराज बुढाले भोटेकोशी बाढ़ीबाट आफू बाँच्न सफल भए पनि श्रीमती र छोरीको अवस्था थाहा पाउन नसकेको बताउनु भएको छ। हुम्लाको खारपुनाथ गाउँपालिका 1 का गोपका गाउँका जनक बुढा र श्रीमती अनिता रावत बाढ़ीकै कारण सम्पर्कविहीन भएकोमा अहिलेसम्म अवस्था थाहा हुन नसकेको अनिताका आमा काली रावतले बताउनु भएको छ।
0: यता लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी गत जेठमा खरिदार पदमा नाम निकालेका सल्यानको बाग्चो नगरपालिका 10 पिपल नेताका आयुष खड्काको पहिलो सरकारी पोस्टिङ नै अन्तिम यात्रा बनेको छ। खड्काको पहिलो पश्चिम रसुवाको टिमुरे स्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा भएको थियो। सरकारी सेवामा प्रवेश गरेको केही समयमै भदौ 10 गते भुटेकोशी नदीमा आएको भीषण बाढ़ी र पहिरोमा पनि उहाँ बेपत्ता हुनुभएको थियो। बाढ़ीमा बेपत्ता हुनुभएका खड्काको सब 4 दिनपछि चितवनमा फेला परेको परिवारले जनाएको छ। बाढ़ीका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी 197 जना अहिलेसम्म पनि सम्पर्कविहीन रहेका छन् भने 70 जना सम्पर्कमा आएको प्रहरीको तथ्याङ्क रहेको छ।
1: रसुवा स्थित भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीमा परि हिजो साँझसम्ममा 939 जनाको शव फेला परेको छ भने 951 जनाको शव फेला परेको छ। जसमध्ये 32 जना पुरूष, नुवाकोटमा 95 जना, धादिङमा 56 जना, चितवनमा 282 जना, गोर्खामा 65 जना, तनहुँमा 38 जना, नवलपरासीमा 216 जना, नवलपरासी पश्चिममा 163 जना र भारतमा 4 जना गरी 951 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ।
0: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पन्छीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन त सधैँ बाँच्ने।
1: हामीलाई सम्झनु होला। हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क वाना हस्पिटल प्राली देवेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत, फोन नम्बर 0383-590-6993।
3: रेडियो भेरी एफएम।
4: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले दैलेखका अधिकांश स्थानीय तहका बजार बाढ़ी र डुबानको जोखिममा सम्बन्धित क्षेत्रका नागरिकलाई सचेत भएर बस्न प्रहरीको आग्रह। भोटेकोशीमा आएको बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरू परिवारको सदस्यहरू निराश बन्दै 6 दिनसम्म पनि अत्तोपत्तो लाग्न सकेन। हालसम्म 951 जनाको शव फेला पर्यो लगायतका खबर प्रस्तुत गरी।
1: अब बाँकी खबर। रसुवाको बाढ़ी प्रभावित क्षेत्रका लागि कर्णाली प्रदेश सभाका नेपाली कंग्रेस र नेकपा एमाले संसदीय दलले आर्थिक सहयोग गर्ने भएका छन्। दुवै दलको संसदीय दलको बैठकले आफ्ना संसदबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। यसअघि नेपाली कंग्रेस संसदीय दलको बैठकले प्रति सांसद 15,000 रूपियाँका दरले रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको थियो। कर्णाली प्रदेश सभामा कंग्रेसका 15 जना सांसद रहेका छन्। उनीहरूबाट 2,25,000 रूपियाँ संकलन भएको जम्मा गरिसकेको कंग्रेसले जनाएको छ। यस्तै एमाले संसदीय दलले पनि प्रति सांसद 15,000 रूपियाँका दरले रकम संकलन गरी प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक टेकराज पछाईले बताउनुभयो।
4: नुवाकोटको विदुर नगरपालिका 10 स्थित एउटै घरभित्र 20 शव फेला परेका छन्। भदौ 10 गते रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढ़ीबाट ज्यान गुमाएकाहरूको ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। नुवाकोटका एसपी विपिन रेग्मीले शवको संख्या भने यकिन भइ नसकेको बताउनु भएको छ। शव 20 भन्दा धेरै एउटै घरमा फेला परेको उहाँको भनाइ रहेको छ।
1: भोटेकोशी बाढ़ीका कारण रसुवा र नुवाकोटमा प्रभावित जलविद्युत आयोजनामा खोज तथा उद्धारको काम निरन्तर भइरहेको सरकारले जनाएको छ। नेपाली सेनाले ती आयोजनामा विभिन्न देशका विज्ञ टोली सहित खोज तथा उद्धार गरिएको जनाएको हो। नेपाली सेनाले विभिन्न जलविद्युत आयोजनाबाट अहिलेसम्म 279 जनाको उद्धार गरिसकेको जनाएको छ। रसुवागढी जलविद्युत आयोजनाबाट 2 जनाको उद्धार गरेको छ। त्यस आयोजनामा चिनिया र नेपाली सेनाको संयुक्त टोलीले सुरुङको भित्र भागसम्म खोजी गरेको थियो। सेनाका अनुसार रसुवाको लाङटाङ खोला र चिलिमेको जलविद्युत आयोजनाका लागि नेपाली सेनासँगै भारतीय उद्धार टोली र केही नेपाली सहयोगीहरूले सुरुङको मुख खोल्ने काम गरिरहेका छन्। नेपाली सेनाले मैलुङ खोला जलविद्युत आयोजनाबाट 9 जनाको उद्धार गरिसकेको जनाएको छ। यस्तै माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाबाट 254 जनाको उद्धार भइसकेको छ। यस आयोजनाको सुरुङमा खोज तथा उद्धारको प्रयास भइरहेको छ। त्यहाँ नेपाली सेनासँगै कोरियन र चिनिया टोलीले काम गरिरहेको सेनाले जनाएको छ।
4: कर्णाली प्रदेश सरकारका कर्मचारीहरूले आफ्नो तह र श्रेणी अनुसार 2-7 दिनसम्मको तलब रसुवा बाढ़ी पीड़ितलाई दिने बताएका छन्। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता सुरेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश सरकार अन्तर्गत निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीहरूको तर्फबाट योगदान गर्न कर्मचारीहरूले आर्थिक सहयोग गर्ने निर्णय गरिएको बताउनु भएको छ। तहविहीन वा तह एस तहका कार्यालय सहयोगी, वन रक्षक, हलुका सवारी चालक कर्मचारीबाट मासिक शुरू तलब स्केलको 2 दिनको सहायक स्तर वा यही सरहका 4 र 5 कर्मचारीबाट 3 दिनको तलब पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ। त्यस्तै 6, 7, 8, 9 र 10 तहका कर्मचारीहरूबाट 5 दिनको तलब दिइने कट्टा गरी बाढ़ी पीड़ितलाई दिइने जनाइएको छ। त्यसै गरी विशिष्ट श्रेणीका कर्मचारीहरूको 7 दिनको तलब कट्टा गरी बाढ़ी प्रभावित क्षेत्रमा पुर्याउने निर्णय गरिएको जनाइएको छ।
1: भोटेकोसे क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सुर्खेत उद्योग वाणिज्य संघको अगुवाईमा राहत संकलन अभियान सञ्चालन गरिएको छ। संघले सुर्खेत बजारका विभिन्न क्षेत्र तथा व्यवसायीहरूमा पुगेर राहत सहयोगका लागि अपील गर्दै सहयोग संकलन गरिरहेको छ। बाढीका कारण घर व्यवसाय तथा सम्पत्तिमा क्षति पुगेका प्रभावित परिवारलाई मानवीय सहयोग उपलब्ध गराउन अभियान मार्फत सहयोग जुटाउने प्रयास गरिएको हो।
4: भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ, अहिलेलाई यो अर्को विश्राम।
5: निशुल्क आँखा शिविरका साथै आँखा उपचार सेवा शुभारम्भ हुने सम्बन्धी सूचना। रोहित फाउन्डेशन तथा क्योर ब्लाइन्डनेस प्रोजेक्ट संघको सहकार्य र सिद्धगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा ठाकुरबाबा नगरपालिकामा रहेका आँखाका मोतीबिन्दु बिरामीलाई मध्यनजर गर्दै मोतीबिन्दु बिरामी छनौट गरी निशुल्क अपरेशन गर्ने कार्यक्रम रहेको हुँदा तपसिलमा उल्लेखित मितिमा छनौट शिविरमा सहभागी भई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। शिविर सम्बन्धी जानकारी। शिविर हुने मिति यही भदौ 16 गते। स्थान ठाकुरबाबा नगर अस्पताल नेउलापुर। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। साथै अपरेशन यही भाद्र 17 गते। प्राविधिक सहयोग नेपाल रेड क्रस सोसाइटी बर्दिया शाखा शिवगंगा आँखा अस्पताल गुलरिया। स्मरण रहोस्, शिविरतर्फ निशुल्क नाम दर्ता निशुल्क औषधि वितरण गरिनेछ। अस्पतालतर्फ शिविरबाट रेफर भएका मोतीबिन्दुका बिरामीहरूलाई अपरेशन पूर्व निशुल्क औषधि वितरण, निशुल्क रगत जाँच, निशुल्क मोतीबिन्दुको अपरेशन, अपरेशन पश्चात निशुल्क औषधि वितरण र निशुल्क रूपमा कालो चस्मा वितरण गरिने समेत सहर्ष जानकारी गराउँदछौ।
6: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
7: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
6: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
7: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाँगो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
6: अनकल सेवाहरू।
7: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
8: तिनी मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर

0: कोइल 98-85-50-696।
1: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
2: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
3: रेडियो भेरी एफएम।
4: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो सँगै अन्य खबरहरू प्रस्तुत गर्यौं, अब लागौं बाँकी खबरतर्फ। कर्णालीका उच्च पहाड़ी जिल्ला कालीकोटमा पनि हाड़जोड़नी तथा नशारोग विशेषज्ञ सेवा शुरू भएको छ। जिल्ला अस्पतालमा हाड़जोड़नी तथा नशारोगका विशेषज्ञ चिकित्सक पुगेपछि सेवा शुरू गरिएको हो। अब हाड़जोड़नी नशा सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले जिल्लामै विशेषज्ञ सेवा पाउने भएका छन्। प्रदेश अस्पताल सुर्खेतबाट सरुवा भई हाड़जोड़नी तथा नशारोग विशेषज्ञ डाक्टर सागर ढकाल अस्पतालमा सेवा दिन पुगेपछि जिल्ला जनस्वास्थ्य सेवा व्यवस्थापक रत्नवीर सुनारले सेवा शुरू गरिएको बताउनुभयो। अब हाड़जोड़नी तथा नशा सम्बन्धी समस्या भएका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको उहाँको भनाइ रहेको छ।
5: जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा 1900 क्विन्टल चामल बचत रहेको छ। चालू आर्थिक वर्षका लागि सरकारले 5000 क्विन्टल खाद्यान्नको कोटा जिल्लाका लागि निर्धारण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख मनोज जोशीले बताउनुभयो। अहिले नियमित रूपमा नेपालगंजबाट ढुवानी कार्यालय तीव्रता दिएपछि गोदाममा खाद्यान्न मौजाद सन्तोषजनक रहेको उहाँको भनाइ छ। प्रतिदिन करिब 90 क्विन्टल चामल बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख जोशीको भनाइ छ। अत्यधिक रूपमा पछिल्लो समयमा चामलको माग आउने गरेको छ। कम्पनीको वार्षिक उत्सवको अवसरमा पारी साउन 28 गतेदेखि 125 रूपियाँ छुट गरी सहुलियत मूल्यको पसल सञ्चालन गरी खाद्यान्न बिक्री वितरण गरिएको छ।
4: सड़क डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख राम पुकार जयसवाल सहित 9 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। हतियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जयसवाल र तत्कालीन वन अधिकृत राजु छेत्री विरूद्ध 81,37,000 रूपियाँ भ्रष्टाचार मुद्दा दायर गरिएको बताउनु भएको छ। यस्तै गरी राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट विरूद्ध 58,45,000, राप्ती गाउँपालिकाको वडा नम्बर 1 को वडाध्यक्ष गेमे खड्का विरूद्ध 3,71,000 रूपियाँ, वडा नम्बर 4 को वडाध्यक्ष वीरबहादुर चौधरी विरूद्ध 1,41,000 रूपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ। यसै गरी झविन्द्र प्रसाद भण्डारी विरूद्ध 1,41,000, अभिमान चौधरी विरूद्ध 73,000, नन्दु गिरी विरूद्ध 30,000 र केशर बहादुर चौधरी विरूद्ध पनि 36,000 रूपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगको भनाइ रहेको छ।
5: पहिलो खबरको अन्त्यमा अब खेल खबर। कप्तान सन्दीप लामिछानेको घातक बोलिङसँगै नेपालले एसएससी प्रिमियर कप क्रिकेटमा बहरालाई हराउँदै विजय सुरुवात गरेको छ। मलेसियाको युके ओभल क्रिकेटमा भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हराएको हो। बहरानले दिएको जम्मा 88 रनको सहज लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेट्टाएको हो। नेपालका अर्जुन कुमारले नट आउट 36, रोहित पौडेलले नट आउट 19 रन बनाउनु भए पनि बहरानका इमरान जावेद अनबले 3 विकेट लिनुभयो। यसअघि टस हारेर ब्याटिङ गरेको बहरानले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनाएको थियो। बहरानका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाउनुभयो। बहरानलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान लामिछानेले 10 ओभरमा 4 मेडन सहित मात्र 14 रन दिएर 5 विकेट लिनुभयो। यसै गरी ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिनुभयो। यसरी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ।
4: र अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीको भव्य विदाई गरिएको छ। उहाँ लामो

0: समयदेखि करिब दुई दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकप सहित महत्वपूर्ण उपाधिमा हुनुहुन्थ्यो। करिब दुई दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकप सहित महत्वपूर्ण उपाधि जिताएका मेसीले अब आफूले दिने सबै कुरा दिइसकेको बताउनु भएको छ। 39 वर्षीय मेसीले सामाजिक सञ्जाल मार्फत सन्यासको निर्णय सार्वजनिक गर्नुभएको थियो। मेसीले आफ्नो निर्णय निकै पीड़ादायी भए पनि अब समय आएको बताउनु भएको छ।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुन गएसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: दैलेखका अधिकांश स्थानीय तहका बजार बाढ़ी तथा डुबानको जोखिममा, सम्बन्धित क्षेत्रका नागरिकलाई सचेत भएर बस्न प्रहरी प्रशासनको आग्रह।
1: भोटेको सीमा आएको बाढ़ीका कारण सम्पर्कविहीन भएका परिवारका सदस्यहरू निराश बन्दै 6 दिनसम्म पनि अत्तो पत्तो लागेन।
0: कर्णालीको उच्च पहाड़ी जिल्ला कालीकोटमा पनि हाड जोड्ने तथा नशा रोग विशेष

0: समय बिहान 10 बजेदेखि 3 बजेसम्म, साथै अपरेशन यही बात्र 17 गते। प्राविधिक सहयोग नेपाल रेड क्रस सोसाइटी बर्दिया शाखा शिवगंगा आँखा अस्पताल गुलरिया। स्मरण रहोस्, शिविरतर्फ निशुल्क नाम दर्ता निशुल्क औषधि वितरण गरिनेछ। अस्पतालतर्फ शिविरबाट रेफर भएका मोतीबिन्दुका बिरामीहरूलाई अपरेशन पूर्व निशुल्क औषधि वितरण, निशुल्क रगत जाँच, निशुल्क मोतीबिन्दुको अपरेशन, अपरेशन पश्चात निशुल्क औषधि वितरण र निशुल्क रूपमा कालो चस्मा वितरण गरिने समेत सहर्ष जानकारी गराउँदछौ। के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुनाटपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुनाटपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672, 98224-21679 र 98125-10349।
1: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
2: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
3: ल, यतिको लागि पनि चिन्ता किन, हुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
5: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: निशुल्क आँखा शिविरका साथै आँखा उपचार सेवा शुभारम्भ हुने सम्बन्धी सूचना। रोहित फाउन्डेशन तथा क्योर ब्लाइन्डनेस प्रोजेक्टसँगको सहकार्य र सिबुगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा ठाकुरबाबा नगरपालिकामा रहेका आँखाका मोतीबिन्दु बिरामीलाई मध्यनजर गर्दै मोतीबिन्दु बिरामी छनौट गरी निशुल्क अपरेशन गर्ने कार्यक्रम रहेको हुँदा तपसिलमा उल्लेखित मितिमा छनौट शिविरमा सहभागी भई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। शिविर सम्बन्धी जानकारी। शिविर हुने मिति यही भदौ 16 गते। स्थान ठाकुरबाबा नगर अस्पताल नेउलापुर। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। साथै अपरेशन यही भाद्र 17 गते। प्राविधिक सहयोग नेपाल रेड क्रस सोसाइटी बर्दिया शाखा शिवगंगा आँखा अस्पताल गुलरिया। स्मरण रहोस् शिविरतर्फ निशुल्क नाम दर्ता निशुल्क औषधि वितरण गरिनेछ। अस्पतालतर्फ शिविरबाट रेफर भएका मोतीबिन्दुका बिरामीहरूलाई अपरेशन पूर्व निशुल्क औषधि वितरण निशुल्क रगत जाँच निशुल्क मोतीबिन्दुको अपरेशन अपरेशन पश्चात निशुल्क औषधि वितरण र निशुल्क रूपमा कालो चस्मा वितरण गरिने समेत सहर्ष जानकारी गराउँदछौ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक छोरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400 46368।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।

0: निशुल्क आँखा शिविरका साथै आँखा उपचार सेवा शुभारम्भ हुने सम्बन्धी सूचना। रोहित फाउन्डेशन तथा क्योर ब्लाइन्डनेस प्रोजेक्ट संघको सहकार्य र सिधुगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा ठाकुरबाबा नगरपालिकामा रहेका आँखाका मोतीबिन्दु बिरामीलाई मध्यनजर गर्दै मोतीबिन्दु बिरामी छनौट गरी निशुल्क अपरेशन गर्ने कार्यक्रम रहेको हुँदा तपसिलमा उल्लेखित मितिमा छनौट शिविरमा सहभागी भई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। शिविर सम्बन्धी जानकारी। शिविर हुने मिति यही भदौ 16 गते। स्थान ठाकुरबाबा नगर अस्पताल नेउलापुर। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। साथै अपरेशन यही भाद्र 17 गते। प्राविधिक सहयोग नेपाल रेड क्रस सोसाइटी बर्दिया शाखा शिवगंगा आँखा अस्पताल गुलरिया। स्मरण रहोस् शिविरतर्फ निशुल्क नाम दर्ता निशुल्क औषधि वितरण गरिनेछ। अस्पतालतर्फ शिविरबाट रेफर भएका मोतीबिन्दुका बिरामीहरूलाई अपरेशन पूर्व निशुल्क औषधि वितरण निशुल्क रगत जाँच निशुल्क मोतीबिन्दुको अपरेशन अपरेशन पश्चात निशुल्क औषधि वितरण र निशुल्क रूपमा कालो चस्मा वितरण गरिने समेत सहर्ष जानकारी गराउँदछौ।
1: तपाईको गाउँमा तपाईको ठाउँमा तपाईको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: निशुल्क आँखा शिविरका साथै आँखा उपचार सेवा शुभारम्भ हुने सम्बन्धी सूचना। रोहित फाउन्डेशन तथा क्योर ब्लाइन्डनेस प्रोजेक्ट संघको सहकार्य र सिबुगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा ठाकुरबाबा नगरपालिकामा रहेका आँखाका मोतीबिन्दु बिरामीलाई मध्यनजर गर्दै मोतीबिन्दु बिरामी छनौट गरी निशुल्क अपरेशन गर्ने कार्यक्रम रहेको हुँदा तपसिलमा उल्लेखित मितिमा छनौट शिविरमा सहभागी भई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। शिविर सम्बन्धी जानकारी। शिविर हुने मिति यही भदौ 16 गते। स्थान ठाकुरबाबा नगर अस्पताल नेउलापुर। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। साथै अपरेशन यही भाद्र 17 गते। प्राविधिक सहयोग नेपाल रेड क्रस सोसाइटी बर्दिया शाखा शिवगंगा आँखा अस्पताल गुलरिया। स्मरण रहोस् शिविरतर्फ निशुल्क नाम दर्ता निशुल्क औषधि वितरण गरिनेछ। अस्पतालतर्फ शिविरबाट रेफर भएका मोतीबिन्दुका बिरामीहरूलाई अपरेशन पूर्व निशुल्क औषधि वितरण निशुल्क रगत जाँच निशुल्क मोतीबिन्दुको अपरेशन अपरेशन पश्चात निशुल्क औषधि वितरण र निशुल्क रूपमा कालो चस्मा वितरण गरिने समेत सहर्ष जानकारी गराउँदछौ।
1: के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ड्रीम सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
3: अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक भिगाउँ बजार बर्दिया।

नमस्कार, कार्यक्रम देश परदेशमा तपाईँलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका थुप्रै बस्ती क्षणभरमै तहस नहस बनायो। घर, खेतबारी, सड़क, पुल र वर्षौंदेखिको बसोबास एकैछिनमा बगेर गयो। प्राकृतिक विपदले भौतिक संरचनामा मात्र क्षति पुर्याएको छैन, प्रभावित परिवारमा गहिरो मनोवैज्ञानिक असर समेत परेको छ। बाढ़ी प्रभावित परिवारका थुप्रै सदस्य अहिले वैदेशिक रोजगारीमा छन्। खाड़ी देशदेखि मलेसिया, कोरिया र अरू देशमा दिनरात परिश्रम गरिरहेका उनीहरूले टाढैबाट आफ्नो घर बगेको, आफन्त बेपत्ता भएको वा परिवारका सदस्यको ज्यान गएको दुःखद खबर सुन्नु परेको छ। कतिपयले तत्काल नेपाल फर्किएर आफन्तसँग भेट्न र दुःखमा सहभागी हुन पाए पनि धेरै अझै फर्किन सकेका छैनन्। एकातिर परिवार र घरवास गुमाउनुको पीड़ा छ भने अर्कोतिर चाहेको समयमा स्वदेश फर्किन नसक्नुको बाध्यता, कतिपयसँग तत्काल नेपाल फर्किने खर्च छैन, कतिपयलाई रोजगारीबाट विदा मिलेको छैन, विदा लिएर नेपाल फर्किँदा रोजगारी नै गुम्ने हो कि भन्ने चिन्ता समेत उनीहरूमा छ। यी सबै परिस्थितिले विदेशमा रहेका प्रभावित परिवारका सदस्यमा मानसिक तनाव र चिन्ता थपिएको छ। अर्कोतर्फ बाढ़ीमा घर सम्पत्ति

0: अप्ठ्यारो सुरुङभित्र हुनुहुन्छ कि भनेर हामी खोजी गरिरहेका छौँ भने अत्यन्तै त्रास र कठिनाईको समयमा यसले पार्ने अरू भौतिक क्षतिका अतिरिक्त जीवनमा पुर्याएको चोटका अतिरिक्त यसले मनमा पनि धेरै ठुलो त्रास र चोट पुर्याइदिएको छ। यसलाई कसरी व्यवस्थापन गर्ने, कसरी यसलाई चाहिँ हामीले सम्बोधन गर्ने, कसरी व्यक्तिलाई चाहिँ सुरक्षित महसुस गराउने, कति कसरी उहाँहरूलाई चाहिँ ढाडसको सृजना गर्ने भन्ने बारेमा चाहिँ हामीले राज्यको पक्षबाट सिङ्गो समाजलाई कसरी संगठित हिसाबले उहाँहरूसँग न्यायचित जंगली सेवा प्रवाह गर्ने भन्ने बारेमा पनि हामीले स्वास्थ्यको कोणबाट, मानसिक स्वास्थ्यको कोणबाट बढी छलफल र समन्वय गरिरहेका छौँ।
1: यो जुन विपद नहुनु पर्ने थियो भइहाल्यो, यसले गर्दाखेरि सुरुमा त यहाँको अवस्थाको कुराकानी गरौं। मानसिक समस्या अथवा मानसिक चुनौतीहरू चाहिँ के कसरी उत्पन्न भइरहेका छन् अहिले त्यो प्रभावित क्षेत्रका व्यक्तिहरूमा, नागरिकहरूमा?
0: हजुर, अब स्वाभाविक छ, यस्तो विपदको अवस्था जुन चाहिँ अत्यन्त अप्रत्याशित भयो र अत्यन्तै ठूलो स्केलमा यसले क्षति पुर्याएको छ। यसै गर्दा प्रभावित व्यक्तिहरूलाई चाहिँ उहाँहरूलाई धेरै ठुलो डर, त्रास र पीड़ा र क्षतिको महसुस भएको छ। यो सँगसँगै यो प्रभाव चाहिँ त्यो स्थानीय स्तरमा मात्र पनि सीमित छैन, त्यहाँ चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय हिसाबले पर्यटन क्षेत्र भएको कारणले गर्दा, यता मानसरोवरको एउटा प्रवेशद्वार भएको कारणले गर्दा, अनि हाम्रा छिमेकी जिल्लाहरूका व्यक्तिहरू पनि जो चाहिँ यो गोसाईकुण्ड यात्राको लागि पनि उहाँहरू जानुभएको थियो, त्यसले गर्दा त्यहाँ काम गर्ने कामदार, प्राविधिक कुरा सबै हेर्दाखेरि चाहिँ हाम्रो समाज काहीँ न काहीँ सङ्घ समाज नै यो घटनासँग प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ भने, परोक्ष हिसाबले हेर्ने हो भने अहिलेको जुन सूचना संसारको समय छ यसले चाहिँ धेरै व्यक्तिहरूलाई सूचनाहरू छिटो छिटो उहाँहरूको पहुँच पुग्ने, कतिपय सूचनाहरू चाहिँ सही सूचना, कतिपय गलत सूचना, कति भ्रम, कति चाहिँ खालको त्रास पनि जाने, यो सबै कुराले गर्दा चाहिँ धेरै व्यक्तिहरू यसबाट डराउनु भएको छ, उहाँहरूले एउटा पीड़ा महसुस गर्नुभएको छ र कतिपय सवालमा चाहिँ के होला भन्ने एउटा अनिश्चितता पनि उहाँहरूले महसुस गरिरहनुको सवालमा चाहिँ व्यक्तिहरू साँच्चै नै ठूलो सन्तासमा बाँचिरहनु भएको छ। यति बेला उहाँहरूलाई एउटा सही सूचना दिनु र उहाँहरूसँग समन्वय गरेर उहाँहरूको अवस्था बुझेर त्यो अनुसारको सहयोगको वातावरण निर्माण गर्नु जरुरी देखिन्छ।
1: जुन पछिल्लो समय सामाजिक सञ्जालमा जे जस्ता दृश्यहरू आइरहेका छन् नि, उद्धार गरेका कुराहरू अथवा त्यो अङ्गभङ्ग भएका व्यक्तिहरूका अथवा त्यस्ता घटनाहरूको दृश्य जुन सामाजिक सञ्जालमा पनि देखिरहेको छ, त्यसले थप जोखिम अझै बढाउँदो रहेछ नि?
0: हजुर, हाम्रो मनलाई यस्ता कुराहरूले सुन्छ र जुन घटनाहरू अहिले हामीले एउटा सामाजिक सञ्जालमा बार बार त्यही घटनाहरू दोहोरिरहेका छन् र कतिपय सवालमा अब सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक पक्षको पनि कुरा गरौँ, हाम्रो सामाजिक सञ्जालहरू चाहिँ मोनिटाइज पनि भइरहेका छन् र मोनिटाइज भइरहेका सामाजिक सञ्जाल प्रयोगकर्ता व्यक्तिहरूले चाहिँ यो अवस्था, यो कठिनाईलाई अवसरको रूपमा प्रयोग गरेको हो कि भन्ने हामीलाई पनि लाग्छ। कतिपय घटनाहरू सनसनीपूर्ण हिसाबले प्रभाव गर्ने, कतिपय कुरा चाहिँ एआई जेनेरेटेड विभिन्न खालका मटेरियलहरू, भिडियोहरू पनि राखिदिने, त्यस्तै अलिक बढी त्यो समय त्यो पीड़ाको गम्भीरतालाई भन्दा बढी चाहिँ अझ बढी त्यसलाई बढाई चढाई गरिदिने, अझ सन्तास फैलाउने खालको व्यवहार पनि गरेका र अत्यन्तै विकृत अवस्थाका तस्विरहरू र भिडियोहरू पनि सेयर गरेको अवस्था देखिन्छ। त्यसैले गर्दा यस्तै चाहिँ प्रभावित व्यक्ति र उहाँको परिवारको एउटा गोपनीयताको हक, उहाँको मानवताको हक र कतिपय सवालमा उहाँहरूको अधिकार पनि कुण्ठित गरेको देखिन्छ भने, अरू चाहिँ समाजलाई पनि यस्तै गलत सूचना प्रभाव गरेको र त्रास र डरमा अझ बढी प्रभावित पारेको पनि देखिन्छ। त्यसले गर्दा यस्तो समयमा चाहिँ हामीले अत्यन्तै संयमता, अत्यन्तै ठूलो धैर्य अनि एक खालको मानवीय व्यवहार दर्शाउनु पर्ने जुन जरुरी छ, यसको लागि चाहिँ सिङ्गो समाजले सूचित हुनको लागि हामीले प्रयास गर्नुपर्छ।
1: जति प्रभावित क्षेत्रका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको परिवारका सदस्य कोही न कोही चाहिँ वैदेशिक रोजगारीमा अथवा विदेश जानुभएको रहेछ र अहिले पछिल्लो समय यो विपदको घडीमा चाहिँ उहाँहरू फर्किने क्रम बढ़िरहेको छ। विदेशमा रहेका व्यक्तिहरूलाई चाहिँ अहिलेको घटनाले कसरी छोएको छ, कस्तो प्रभाव परेको होला?
0: हजुर, अब हजुरले भनेको कुरा प्रत्यक्ष रूपमा हाम्रो देशको धेरै नागरिकहरू वैदेशिक रोजगारसँग सम्बन्धित हुनुहुन्छ, त्यो चाहिँ अब हाम्रो हिमाल, पहाड़, तराई हरेक भेगका नागरिकहरू वैदेशिक रोजगारबाट उहाँहरूले आफ्नो जीविकोपार्जन गरेको सन्दर्भमा यो रसुवाको जुन घटना छ, रसुवा, धादिङ, नुवाकोट, केही गोर्खा, चितवनको जुन तटीय भेगमा रहेका बासिन्दाहरूको परिवारको सदस्य वैदेशिक रोजगार हुने उहाँहरूले यो समाचारहरू सुनिरहँदाखेरि अझ यसमा चाहिँ क्षति कति भयो, को कुन अवस्थामा हुनुहुन्छ भन्ने कुरा सही जानकारी नपाउँदाखेरि उहाँहरूलाई परेको प्रभाव एक पाटो छ भने, नेपाली समाज चाहिँ अलि बढी सामाजिक दृष्टिकोण पनि राख्ने र वैदेशिक रोजगारमा भएका व्यक्तिहरूले पनि यो कठिनाईमा हाम्रो देशलाई सहयोग गरौं भन्ने चाहना राख्ने, उहाँहरूलाई प्रभाव गरिएको जुन सूचना छ अथवा उहाँहरूलाई दिएको यो प्रधानमन्त्री

0: देवी प्रोपको उद्धार पोस्टको क्यूआर छ, त्यसमा पनि कतिपय सवालमा चाहिँ अहिलेको प्रविधिसँग मिसाएर त्यसलाई फेक खालको बनाउने, त्यो धेरै कुराहरूले गर्दा चाहिँ अलिक बढी फरक फरक आयामबाट व्यक्तिहरूलाई जो देश बाहिर हुनुहुन्छ, जो परिवारसँग सम्बन्धित हुनुहुन्छ, जो देशलाई माया गरौं, यो कठिन अवस्थामा मेरो भूमिका निर्वाह गरौं भन्ने हिसाबले सोचिरहनु भएको छ, अथवा देशमा चाहिँ अब चाहिँ केही राम्रो हुन्छ कि भनेर एउटा आशा लिएर बसिरहनु भएको छ, उहाँको परिवर्तनले चाहिँ देशमा स्थायित्व होला, यसले गर्दा भोलिका दिनमा म देशमा फर्किएर पनि आफ्नो सिपलाई, आफ्नो श्रमलाई र पसिनालाई माटोमा चिन्तित गरेर म जीवनलाई अलिक फरक ढंगले व्यवस्थित गर्छु भन्ने सपना देखेका धेरै नेपालीहरूलाई चाहिँ वास्तवमा यो घटनाले फरक फरक कोणबाट, फरक फरक तहर तबकाबाट यसले प्रभाव पारेको छ, त्यसले गर्दा यसको अत्यन्तै बहुआयामिक असर छ, यो देशभित्र पनि छ र देश बाहिर पनि छ।
1: त्यो मान्छेको मानस पटेलले चाहिँ कस्तो प्रतिक्रिया देखाउँछ जब ऊ आफू चाहिँ विदेशमा छ र आफ्नो परिवार चाहिँ भनौँ न पीड़ामा छ, बाढ़ीले घर बगाएको छ अथवा विपदका ठूल्ठूला कुराहरू आएका छन्, यत्र तत्र त्यो सबहरू फैलिएको हेर्दाखेरि होइन सामाजिक सञ्जाल हेर्दाखेरि पनि त्यही आएको छ, त्यो अवस्थाले चाहिँ उहाँहरूको मानस पटलमा चाहिँ कस्तो असर पार्छ?
0: अत्यन्त दुःखद परिस्थितिमा हामीले यी घटनाहरू प्रत्यक्ष रूपमा परोक्ष रूपमा जुन हामी देखिरहेका छौँ, भोगिरहेका छौँ र नेपालभित्र पनि हामीले त्यसलाई अत्यन्तै पीड़ाको रूपमा महसुस गरिरहेका छौँ भने आफ्ना आफन्तीहरू देश बाहिर भएका व्यक्तिहरूलाई आफ्नो देशमा र आफ्नो आफन्तीहरूको यो अवस्था अझ कतिपय सवालमा त रसुवाको धेरै भेगमा त अझै पनि टेलिफोन सम्पर्क पनि स्थापित गर्न गाह्रो भएको छ, उहाँको अवस्था के छ भन्ने जानकारी पनि छैन र परिवारका सदस्यहरू पनि यदि उहाँहरू सुरक्षित हुनुहुन्छ भने पनि कोही कता भएर अत्यन्तै कठिन अवस्थामा छुट्टिएर बस्नुपर्दाको पीड़ा वास्तवमा देशभित्रका व्यक्तिलाई जति छ, देश बाहिरको व्यक्ति जसै सही सूचना पाउनको लागि पनि धेरै ठूलो प्रयास गर्नुपर्छ, समय कुर्नुपर्छ र पाएको सूचना पनि सही हो वा होइन भन्ने कुराको एउटा स्पष्ट उहाँहरूले भ्यालिडेसन गर्न पनि गाह्रो छ। त्यसले साँच्चै नै यो उहाँहरूको कोणबाट हेर्ने, उहाँहरूको मनबाट बुझ्ने भने अत्यन्तै ठूलो पीड़ा, अत्यन्तै ठूलो एउटा छटपटीको अवस्था बनिरहेको छ। कतिपय सवालमा यहाँले भने जस्तै उहाँहरू फर्कने प्रयास गरिरहनु भएको छ, फर्कनु पनि सहज छैन, अहिले अब मध्यपूर्वको त्यो अवस्था छ, उहाँहरूलाई जति नेपालीहरू हुनुहुन्छ धेरै जसो मध्यपूर्वमा नै श्रम गर्नुहुन्छ, मध्यपूर्वको धेरै लामो समय शान्ति र सुव्यवस्था खलबलिएको अवस्था छ, आज देशको यो अवस्था छ, आफन्तीहरूको यो कठिन अवस्था छ, यति बेला हाम्रो देश बाहिर रहनुभएका नेपालीहरूको वास्तवमा मनोदशा हामीले कल्पना गर्न सकिने भन्दा, शब्दमा व्यक्त गर्न सकिने भन्दा उहाँहरूको महसुस अत्यन्तै गहिरो र पीड़ाजन्य छ। तैपनि हामी उहाँलाई के आह्वान गर्न चाहन्छौँ भने वास्तवमा हामीले यो घटनामा भइरहेको जुन क्षति छ, यो क्षतिमा हामी सबैले उत्तिकै ढंगले आफ्नो ठाउँबाट सहयोगको लागि हामी सँगसँगै जुट्नु जरुरी छ, नेपालीहरूको एउटा सामूहिक एकता अझ बढी संगठित भएर प्रकट हुनुपर्ने एउटा परिस्थिति निर्माण भएको कुरा चाहिँ हामी उहाँसँग आह्वान गर्न चाहन्छौँ।
1: डाक्टर साहब, अर्को पाटो भनेको अलिकति फरक आउट अफ ट्र्याकमा जान्छ, तपाईँलाई कस्तो लाग्छ तपाईँको विचार? स्थानीय त सरकारले, मैले अफ द रेकर्ड पनि अघि कुराकानी गरेको थिएँ, पालिकासँग चाहिँ समन्वय हुन नसकेको भन्ने कुरा गुनासोहरू सुनिन्छ, एकतर्फबाट सुरक्षा निकायले गरेको काम चाहिँ सराहनीय छ होइन, उहाँहरूले राम्रै सकेसम्मको प्रयास गरिरहनु भएको छ, विदेशी व्यक्तिहरू पनि आएर सहयोग गरिरहनु भएको छ उद्धारको लागि, राहत वितरणको लागि, र केही ठाउँमा चाहिँ अझै राहत नपुगेको, उद्धार टोली नपुगेको भन्ने गुनासोहरू सुनिन्छ, तपाईँलाई के लाग्छ यो अहिले भएको उद्धार र राहत वितरण चाहिँ पर्याप्त छ जस्तो लाग्छ तटस्थ भएर भन्दाखेरि?
0: हामीले विपदको परिभाषा नै बुझ्नुपर्छ, विपद भन्ने बित्तिकै हाम्रो स्थानीय स्रोत साधन, त्यसपछि राष्ट्रिय स्रोत साधनले नपुग्ने अवस्थालाई विपद भन्छौँ हामी, विपदको परिभाषा नै त्यही हो। त्यसले गर्दा हामीले अहिले जे जति भएको छ यसमा प्रयास चाहिँ हामीले बुझ्नुपर्छ, प्रयास सकारात्मक छ, यसमा सुरक्षाको जुन हाम्रो सुरक्षाकर्मी साथीहरू हुनुहुन्छ उहाँहरू अत्यन्तै ठूलो लगन र जोखिम उठाएर खटिरहनु भएको छ, उहाँहरूको यो योगदानलाई हामीले अत्यन्तै ठूलो र उच्च सम्मान गर्नुपर्छ, उहाँले गरेको योगदानको कारणले नै जो व्यक्तिहरू अहिले उद्धार भएको छ, खोजी भएको छ र उहाँ सुरक्षित हुनुहुन्छ, यसमा उहाँहरूको भूमिकालाई हामीले कम मान्यौं भने र यसमा गुनासो गर्ने वास्तवमा हामीले समयलाई नबुझेको हुनुहुन्छ, यस्तो बेलामा हामीलाई हाम्रो आफ्नो आन्तरिक रिसोर्सेसहरू, हाम्रो आफ्नो प्रविधिहरू अत्यन्त अपुग रहन्छन्, यो प्रविधिहरूमा हामीले सहयोग खोज्नुपर्छ, प्रविधिको प्रयोगबाट जे कठिनाई भएको छ, जुन चाहिँ एउटा कठिन भूगोलमा व्यक्तिहरू सुरुङभित्र फसिरहनु भएको छ, सुरुङको नामो निशानो कहाँ भनेर छुट्याउन गाह्रो भएको छ, त्यसको कुन गहिराईमा त्यो छ, त्यसको प्रस्थान बिन्दु कुन हुनुपर्छ भन्ने बारेमा खोज्न गाह्रो भएको छ, त्यस्तै गरी यो कठिनाईमा हामीले हाम्रो रिसोर्सेस हामीसँग कमी छ, हाम्रोसँग प्रविधिको क्षमता कम छ, अनुभव कम छ, किन भन्दा यो यताका विपत्ति हिजोको दिनमा हामीले झेल्नु परेको थिएन, हाम्रो अनुभव पनि होइन, प्रविधि पनि छैन, हामीसँग ह्युमन रिसोर्स त्यसरी ट्रेन्ड पनि होइन, त्यति धेरै सशक्त र हामीसँग त्यति धेरै संख्यामा पनि धेरै छैन भन्ने कुरा हामीले मन नजर गरेर अहिले नेपाल सरकारले अरू यस्तै अनुभव भएका हाम्रा सहयोगी राष्ट्रहरूबाट पनि विज्ञ आउनु भएको छ, प्रविधि आएको छ, प्रयास निरन्तर भइरहेको छ, त्यसले गर्दा हामीले भइरहेको प्रयासलाई बढी सराहना गर्ने। अब कुरा रह्यो उद्धार र राहतमा कतै स्थानीय सरकारसँग समन्वय भएन कि भन्ने कुराको जुन आवाज छ, सरकारले त्यसको लागि फेरि पनि प्रयास गरेको छ। यो एउटा कल्पना गरेभन्दा फरक खालको परिस्थिति अप्रत्याशित भयो, यसमा हाम्रो तयारी त्यो ढङ्गको थिएन। हिजोका दिनमा हामीले सुन्दाखेरि छलफलमा कहिलेकाहीँ यो जलवायु परिवर्तनको प्रभाव हुन सक्छ भन्ने कुरा जति सैद्धान्तिक बहस गरिन्थ्यो तर व्यवहारिक हिसाबले यो खालको तयारी हामीमा थिएन, त्यसले गर्दा यस्तै ल्याएको परिणाम जुन अत्यन्तै कठिन छ, यो कठिन समयमा हामीले गर्नुपर्ने समन्वयमा कहीँ कतै भने जस्तो भएन होला, किन सबै अत्तालिएको आत्तिएको समय थियो, कहाँ के गर्ने भन्ने बारेमा पनि हामीलाई सही ढङ्गको समन्वय गर्नलाई समय लागेको थियो। त्यसपछि हामीले अहिले चाहिँ समन्वयको प्रयास भइरहेको छ। मलाई जहाँसम्म लाग्छ जो जहाँसम्म त्यहीँबाट आफूले सकेको प्रयास अत्यन्तै शुद्ध मनले गरिदियो भने वास्तवमा समन्वय हुँदै पनि जान्छ, अनि पीड़ितहरूको आवाजलाई हामीले सुनिदिनुपर्छ, सम्मानका साथ सुनिदिनुपर्छ। उहाँको आक्रोश पनि स्वाभाविक छ, किन भन्दा आफ्नो मान्छे कहाँ छ भन्ने कुराको यति बेलासम्म थाहा नहुने, अनि उहाँहरू जीवित हो अथवा होइन भन्ने कुराको पनि अनुमान नहुँदा त्यो परिवारलाई, त्यो परिवारको सदस्य कति पीड़ा हुन्छ होला, अझै उहाँको पीड़ालाई हामीले स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने पर्छ। उहाँहरूको आक्रोशलाई पनि वास्तवमा हामीले अन्यथा मान्नु हुँदैन, त्यो पीड़ामा त्यो स्थानमा हामी भइदिएको भए हाम्रो पनि त्यस्तो हुन्थ्यो भन्ने स्वभावले उहाँहरूलाई सुनिदिनु जरुरी छ। यसरी हामीले स्वभावले सुनिदिने, समन्वय गर्ने, एक र अर्कालाई चाहिँ हार्दिकतापूर्ण व्यवहार गर्यो भने वास्तवमा यो कठिनाईबाट हामी अगाडि बढ्न सक्छौँ, र यो कठिनाईमा जे जति क्षति भएको छ यो अपूरणीय क्षति भएको छ, र अब हुने क्षतिलाई हामी रोक्न सक्छौँ, र जो व्यक्ति जोगिनु भएको छ, जो व्यक्तिलाई अहिले उहाँको शारीरिक स्वास्थ्य मानसिक शान्तिमा हामीले उहाँसँग सहकार्य गर्नु परेको छ, उहाँलाई भरोसा दिलाउन सक्छौँ र उहाँहरूलाई महसुस हुन सक्छ मेरो लागि मेरो समाज छ, मेरो स्थानीय सरकार छ, त्यसरी मेरो प्रदेश सरकार छ र सिङ्गो राज्य संयन्त्र मेरो पक्षमा छ, र यदि नसक्दा पनि उसले वैदेशिक सहायताको लागि पनि खुल्ला मनले आह्वान गर्छ, स्वीकार गर्छ, त्यो मेरो लागि हो भन्ने कुरा उहाँलाई महसुस भयो भने वास्तवमा उहाँलाई एउटा धेरै ठुलो भावनात्मक टिवा पनि पुग्छ र वास्तवमा एउटा नागरिकले चाहने पनि हेर्ने हो।
1: कसरी सहानुभूति दिनुपर्छ यस्तो अवस्थामा भन्ने कुराको तपाईँले स्पष्ट पार्नुभएको छ। डाक्टर साहब, म वैदेशिक रोजगारीमै भएका व्यक्तिहरूको त्यो मानसिक समस्याको बाटोमै अलिकति केन्द्रित हुन चाहन्छु। जस्तै यस्तो बेला न काममा ध्यान केन्द्रित हुन सक्छ, न काममा जान सक्ने अवस्था नै हुन्छ, ध्यान केन्द्रित त पछिको कुरा हो, उहाँहरू काममा जान नै सक्नुहुन्न एउटा कुरा, र मन भनेको विचलित भइरहेको हुन्छ, यो चाहिँ कतिको सामान्य अवस्था हो?
0: अब यसो छ, यसलाई हामीले सामान्य अवस्था भन्दा स्वाभाविक अवस्था नै मान्ने गर्छौँ, सामान्य त होइन, यो कठिनाईको अवस्था हो, तर यो जुन स्तरमा आज यो अप्रत्याशित क्षतिको उहाँले महसुस गर्नुभएको छ परिवारजनमा, र आफू चाहिँ विदेशमा रहेर त्यसपछि सही सूचनाको लागि पनि अझै पनि के भएको छ भन्ने कुरो अन्यल छ नि, जुन अहिले रसुवाको धेरै भूगोलमा त हामीले उहाँहरू कुन अवस्थामा हुनुहुन्छ भन्ने कुराको सही जानकारी पनि लिन सकिरहेको अवस्था छैन, किन भन्दा त्यहाँको सम्पूर्ण संचार विच्छेद भएको छ, पैदल यात्रा गरेर जाने ठाउँको लागि कठिन छ भूगोल, सड़क सवारीको लागि त्यहाँ सम्पूर्ण बाटोहरू ब्लकेटको अवस्थामा छ, अनि भएका परिवारहरू छिन्न भिन्न अवस्थामा हुनुहुन्छ, संचारको लागि अथवा बिजुली बत्ती निभिरहेको अवस्थामा, यहाँ देशभित्र त सम्वाद गर्न यति कठिन भएको छ, वैदेशिक रोजगारमा रहनु भएको व्यक्तिलाई कति गाह्रो भएको होला, त्यसले गर्दा यो अवस्थामा उहाँहरूलाई भएको कठिनाईलाई हामीले स्वाभाविक हिसाबले स्वीकार गर्नुपर्छ, यो सामान्य त मान्दैनौँ हामी त्यो, तर स्वाभाविक हो, किनभने यो कठिनाईको अवस्थामा व्यक्ति विचलित हुनु, दुःख लाग्नु, दिक्क लाग्नु, नरमाइलो लाग्नु, कतिपय सवालमा चाहिँ आफूले आफूलाई पनि ब्लेम गरेर म यदि म परिवारसँगै भइदिएको भए होला, मसँग केही धन सञ्चय भयो र मैले पठाएको धन चाहिँ आज गएर माटोमा खोलामा बगेर सिद्धियो, तर म परिवारसँगै भइदिएको भए यो कठिनाईमा म उहाँहरूको हात चुमाउँथे, साथ दिन्थे भने मलाई लागेको हुनसक्छ, र यस यो अवस्थामा पनि हामीले उहाँहरूलाई चाहिँ के भन्छौँ भन्दा, तपाईँ भइरहँदा पनि, तपाईँ बाहिर हुँदा पनि आज तपाईँको परिवारले जे जति चाहिँ साथ पाउन सक्नुहुन्थ्यो र पाउनु पर्थ्यो, त्यसको लागि जो यहाँ समाजमा हामी छौँ, हाम्रो सिङ्गो समाजले उहाँहरूलाई साथ दिने कुरामा कहीँ कसर बाँकी राखेको छैन, यो समाजदेखि राज्यसम्म उहाँहरूको पक्षमा छ, त्यसैले यहाँहरू जो बाहिर हुनुहुन्छ यहाँले आफूलाई चाहिँ एउटा गल्ती अथवा एउटा पछुतोको महसुस नगर्नुहोला, यो कसैले पनि थाहा पाएको, अनुमान गरेको अथवा एउटा सूचना पाएको विषय थिएन। अहिले पनि आइरहेको पछिल्ला वैज्ञानिक तथ्यहरूको आधारमा हेर्ने हो भने 16 किलोमिटरको दूरी चाहिँ 7 मिनटमा पार गरेर यो ठूलो रफ्तारको सुनामी, हिमाली सुनामी चाहिँ हाम्रो रसुवा बोर्डरमा आइसकेको थियो भने हामीले यसबाट सूचना नै पाएर पनि धेरै ठूलो सुरक्षा हुने ठाउँ देखिएन, हामीसँग त्यो हिजोको अनुभव होइन, त्यो खालको पूर्व तयारी थिएन, कतै सवालमा हामीले यसको कुन स्केलमा चाहिँ बाढी आइरहेको छ, यसको प्रभाव कस्तो हुन्छ, यसको वेग के छ भने नजान्दा नजान्दै पनि सूचना पाएका व्यक्तिहरू सडक छेउमा अथवा पुलमा उभिएर अलि यस्ता हेल्थ चेक नगरेको कारणले पनि पीडामा हुनुहुन्छ, तर उहाँहरूको दोषभन्दा पनि हाम्रो अनुभवको अभाव हो, सूचनालाई सही ढङ्गले बुझ्ने खालको हाम्रो हिजोदेखिको अभ्यास थिएन, त्यसले गर्दा आज जे भएको छ यो कुरालाई हामी बदल्न सक्दैनौँ। बदल्न नसक्ने कुरामा गुनासो गर्नुभन्दा पनि हामीले यसलाई स्वीकार गर्नु आफ्नो लागि पनि र समाजको लागि पनि स्वस्थ गराउँछ।
1: कतिपय व्यक्तिहरू त फर्की पनि रहनु भएको छ, उहाँहरू मिलेसम्म चाहिँ फर्किरहनु भएको छ, जागिरै छोडेर आउनु भएको छ भन्ने कुरा पनि सुनिन्छ। र अर्को बाटो भनेको कतिपयले त अर्काको देशमा हुनुहुन्छ, त्यहाँको कानून र यहाँको कानून फरक छ, मिल्दैन, छुट्टी नपाएको, अब आउन छुट्टी पाए पनि पैसा नभएको, भनेको बेलामा टिकट नपाउने, यसले थप मानसिक बोझ थप्छ होला नि मान्छेहरूमा।
0: यो अवस्थालाई बदल्न सक्ने हैसियत राख्दैन, यो अत्यन्तै ठुलो प्राकृतिक प्रकोप हो, यसलाई अहिलेको प्रविधिले तत्काललाई बदल्ने हैसियत राख्दैन भने हामी मानवीय हिसाबले जे हाम्रा प्रयासहरू छन् अथवा जो बाहिर वैदेशिक रोजगारमा बाहिर हुनुहुन्छ उहाँहरूले गर्ने प्रयासले यो अवस्थामा त्यत्रो धेरै ठुलो तात्विक परिवर्तन आउँदैन। त्यसैले गर्दा हामीले आफ्नो जीवनको र आफ्नो क्षमताको सीमितलाई पनि बुझ्नुपर्छ। त्यसैले गर्दा म जो देश बाहिर हुनुहुन्छ र यो अवस्थामा म परिवारसँग रहन सकिनँ भनेर एउटा पीडाको महसुस गर्नु भएको छ, उहाँले त्यो पीडाबाट चाहिँ आफूलाई केही समय सम्हालेर आफूलाई ध्यान दिनु जरुरी छ। जस्तै हामी सेल्फ केयर भन्ने गर्छौँ, यदि आफूलाई ध्यान दिनु र आफूलाई सम्हाल्न सक्यो भने भोलिका दिनमा हामी अझ बढी क्षमताका साथ आफ्नो परिवारलाई आफ्नो समाजले योगदान गर्न सक्छौ। यति बेला उहाँहरूको जुन परिवारसँग नजिक भएर यो पीडालाई बुझ्नको लागि जुन आउने हतारो छ त्यसलाई हामी महसुस गर्न सक्छौँ। यो एउटा स्वाभाविक उहाँहरूको परिवारप्रतिको दायित्व बोध हो, र यदि आउन सकिन भन्दैमा आफूलाई चाहिँ दोषी अथवा आफूलाई चाहिँ कमजोर नठान्नु होला। यहाँ भइरहेका तपाईँका परिवारका अन्य सदस्यहरू र तपाईँका समाजका अन्य नातागोता आफन्तहरूले उहाँहरूको हेरचाह गरिरहनु भएको छ, त्यो अवस्था अपर्याप्त हुँदाखेरि सिङ्गो समाजले उहाँहरूलाई साथ दिइरहेको अवस्था छ, त्यसपछि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पनि उहाँहरूको साथको लागि अहरात्र प्रयास गरिरहेको छ। यी प्रयासहरू नपुगेको कारणले गर्दा यो विपदको कठिन अवस्थामा हामीले वैदेशिक सहयोग र प्रविधिलाई पनि स्वीकार गरेर उहाँहरूलाई पनि हामीले साथमा लिएर अहिले जुन प्रभावित क्षेत्रमा खोज उद्धार र कतिपय सवालमा हामीले राहतको पनि प्रयास गरिरहेका छौँ भने वैदेशिक रोजगारको सिलसिलामा विदेशमा रहनुभएका आम नेपाली दाजुभाइ दिदीबहिनीहरू जो आफ्नो परिवारको पीडाले उहाँहरू त्यहाँ आफूलाई चाहिँ सम्हाल्न गाह्रो भइरहेको छ, तर म उहाँहरूलाई हार्दिकता साथ अनुरोध गर्न चाहन्छु, तपाईँ सम्हालिनु पहिलो र अत्यन्त प्राथमिक अवस्था हो। तपाईँ सम्हालिनु भयो भने तपाईँ स्वस्थ रहेर तपाईँ कम्तीमा पनि आफूलाई समय लिन सक्नुहुन्छ र भोलि आउनको लागि एउटा तयारी गर्न सक्नुहुन्छ। आज जुन परिवार यहाँ आउनुहुन्छ उहाँहरू अहिले एक्लिएको देखिए पनि उहाँहरूको खोजीमा उहाँहरूको साथमा अहिले हाम्रो राज्य संयन्त्र सँगसँगै रहेर चलिरहेको छ। यहाँहरूले चाहिँ आफूलाई बेसारा अथवा आफ्नो परिवारप्रति चाहिँ दायित्व पुर्याउन सकिन भन्ने खालको एउटा कमजोर र दुःखी मनस्थितिबाट आफूलाई सम्हाल्न जरुरी छ।
1: यो सूचनाको प्रभावको विषयमा कुराकानी गर्दाखेरि डाक्टर साहब, डिप फेक लगायतका भ्रामक सूचनाहरू नभएका घटनाहरू पनि आइरहेका छन्, यसलाई नियन्त्रण गर्न पनि अब हुन त अब सरकारले साइबर ब्युरो अन्तर्गत पहल कदमी चलाइरहेको छ, के गर्न सकिन्छ र यस्ता समाचारहरूबाट चाहिँ कसरी यी समाचारहरूलाई चाहिँ कसरी सेग्रिगेट गर्ने, अर्थात सत्य तथ्य समाचार कुन हो भनेर चाहिँ उहाँहरूले लिन सक्नुहुन्छ?
0: अहिलेको आधिकारिक सूचनाको प्रणालीमा नेपाल सरकारले आफ्नै पोर्टल सुरुवात गरिरहेको छ र हामीले हरेक दिन चाहिँ बुलेटिनको हिसाबले पनि सत्य तथ्य समाचार सम्प्रेषण पनि गरिरहेका छौँ। र जहिले पनि एउटा मानवीय स्वभाव र मानवीय मनोवृत्ति पनि हो, सत्यभन्दा छिटो धेरै गुणा चाहिँ झुटको प्रभाव हुन्छ, त्यसको शक्ति त्यस्तै हुन्छ, किनभने हाम्रो मस्तिष्कको बनावट र संरचना पनि त्यसै गरी बनेको छ। यो प्राकृतिक कुरा हो कि हामी एउटा सत्यका कुराहरू एउटा सही सूचनालाई भन्दा बढी अलि बढी सनसनीपूर्ण हिसाबले प्रसारित गरिएका अहिलेको प्रविधिको गलत प्रयोग गरेर बनाइएका समाचारहरूमा हामीलाई बढी ध्यान जान्छ र त्यसले हाम्रो बढी ध्यान खिच्छ। तर त्यसको साथसाथै औपचारिक र आधिकारिक हाम्रा च्यानलहरूबाट सही सूचना सम्प्रेषण नभएको पनि होइन। त्यसैले गर्दा म आम नागरिकहरू जो देशभित्र हुनुहुन्छ देश बाहिर हुनुहुन्छ उहाँहरूलाई हार्दिकताका साथ अनुरोध गर्न चाहन्छु कि यहाँहरूले धैर्यताका साथ सत्य र सही सूचना प्रवाह गर्ने एउटा वैधानिक निकायहरू हुन्छन्, वैधानिक सञ्चार माध्यमहरू हुन्छन्, वैधानिक राष्ट्रिय र सरकारी च्यानलहरू हुन्छन्, उहाँहरूलाई नै पछ्याउनुहोस् र उहाँहरूकै सूचनालाई चाहिँ पत्याउनुहोस् भन्ने म अनुरोध गर्न चाहन्छु। हामीलाई यो सूचना प्रविधि आखिर यति धेरै विकास भएको कति नै पो वर्ष भएर हामी हिजोका दिनमा सूचना प्रविधिको सामान्य स्रोतहरूलाई बाटो सूचना दिइरहेका नेपालीहरू आज आएर चाहिँ सेकेन्डको सूचनामा भर पर्नुपर्ने पनि त होइन। तपाईँ केही समय धैर्य गर्नुहोस्, केही समय अलिकति बढी वास्तविकता पस्कने सञ्चार माध्यमहरूलाई खोल्नुहोस्, हेर्नुहोस् र सरकारी पोर्टलहरूलाई ख्याल गर्नुहोस्। त्यहाँ सही सूचनाहरू नै प्रभावित भइरहेका छन्। त्यसले गर्दा यहाँहरूले कुन सूचना सही कुन सूचना गलत भन्ने कुरा चाहिँ आफू सचेत भएर त्यसलाई हेर्ने र बुझ्ने गर्नुहोला। र यदि यहाँले सही सूचनालाई मात्र फलो गर्नुहुन्छ भने अहिलेको सूचना प्रविधि अहिलेको विश्व बजारमा जुन पुँजी बजारले एउटा अल्गोरिदम क्रिएट गरेर जति धेरै व्यक्तिहरूले सूचना हेर्नुहुन्छ गलत सूचना त्यति नै भाइरल भएर फैलिने गर्छ। यहाँले हेरिदिनु भएन भने त्यसको फैलिने गति पनि कम हुन्छ र भोलिका दिनमा त्यसरी सनसनीपूर्ण सूचना बनाउने व्यक्तिहरू जो चाहिँ आज एउटा आफ्नो मोनिटाइज भएको सोसियल मिडियामा आफ्नो स्वार्थको कारणले गर्दा उहाँहरूले त्यो खालको व्यवसाय गरिरहनु भएको छ, उहाँहरूको स्वार्थमा पनि केही खालको ब्रेक लाग्छ। हामीले नै हेरिदिएनौँ भने हामीले नै उहाँहरूको सूचना चाहिँ व्यवस्था गरिदिएनौँ भने चाहिँ उहाँले जुन यो अहिलेको अलरेडी बेस्ट जुन आफ्नो आमदानी छ त्यसको पनि कमी आउँछ र त्यस्तो व्यक्तिहरू निरुत्साहित हुन्छन्। त्यसले गर्दा सचेतना सबभन्दा ठुलो कुरा छ। यहाँहरू देशभित्र बाहिर जानुहुन्छ सही सूचना पछ्याउने र पत्याउने गरिदिनु होला। यसले गर्दा गलत सूचना प्रभाव गर्ने व्यक्तिहरू आफै नै अलि बढी निरुत्साहित हुनुहुन्छ। अर्को कुरा यहाँले भन्नुभयो नेपाल सरकारले जुन आफ्नो ठाउँबाट गलत सूचनालाई नियन्त्रण गर्नको लागि कानुनी आधार लिइदिएको छ, यसबाट पनि प्रयास भएको छन्। त्यसैले गर्दा राज्य भन्दा नागरिकको शक्ति अत्यन्त संगठित हुन्छ। यहाँहरू नागरिकले नै यस्ता कुरालाई चाहिँ व्यवस्था गर्न थालिदिनु मन भयो भने र गलत काम गर्ने कुरा चाहिँ राज्यलाई नै यहाँले सूचना दिनुभयो, राज्य अझ बढी सशक्त भएर त्यस्ता गलत सूचना संरक्षण गर्ने व्यक्तिहरूमाथि निगरानी बढाउन सक्छ। नागरिक हुनु भनेको अत्यन्त ठुलो दायित्व पनि हो र त्यो दायित्व निर्वाह गर्नको लागि पनि सचेत नागरिकले यति बेला संगठित भएर काम गर्नुपर्छ।
2: कार्यक्रम देश परदेशमा हामी भोटेपछि बाढ़ीबाट प्रभावित विशेष गरी वैदेशिक रोजगारीमा रहेका र सर्वस्व गुमाएका व्यक्ति तथा परिवारको मनोवैज्ञानिक अवस्थाबारे उनीहरूले भोगिरहेका मानसिक चुनौती यस्तो अवस्थामा अपनाउनु पर्ने उपाय तथा प्रभावितलाई सहयोग गर्न सरकार परिवार र समाजको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा मानसिक अस्पताल ललितपुर लगनखेलमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर बासु कार्कीसँग कुराकानी गरिरहेका छौ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी भोटेकोशी बाढीबाट प्रभावित विशेष गरी वैदेशिक रोजगारीमा रहेका र सर्वस्व गुमाएका व्यक्ति तथा परिवारको मनोवैज्ञानिक अवस्थाबारे उनीहरूले भोगिरहेका मानसिक चुनौती यस्तो अवस्थामा अपनाउनु पर्ने उपाय तथा प्रभावितलाई सहयोग गर्न सरकार परिवार र समाजको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा मानसिक अस्पताल ललितपुर लगनखेलमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर वासु कार्कीसँग कुराकानी गरिरहेका छौं। अब थप कुराकानी डाक्टर, जुन अहिलेको भयावह अवस्था छ, अलिकति देश केन्द्रित पनि कुराकानी गर्न चाहे मैले, यो अवस्थालाई बेलैमा साम्य पार्न सकिएन, मत्थर पार्न सकिएन भने यसले चाहिँ के कस्ता जटिलता पछिका दिनहरूमा निम्त्याउन सक्छ?
2: अब हामीले यसलाई चाहिँ हाम्रो देशको प्राकृतिक प्रकोप पछाडि हामीले हाम्रा नागरिकहरूलाई कसरी व्यवस्थापन गर्छौँ भन्ने कुराको सिलसिला हेर्नुपर्छ। हामीले यसमा चाहिँ हाम्रो देश दुर्भाग्य नै भन्नुपर्छ, सुन्दर देश प्राकृतिक हिसाबले अत्यन्तै धेरै नै विविधतापूर्ण देश छ। हामी जातीय भाषिक हिसाबले पनि विविधतापूर्ण देशमा कतिपय सवालमा प्राकृतिक र मानव निर्मित यता विभिन्न खालका जोखिमबाट हामी गुज्रिरहेका छौँ। लामो कालखण्डलाई नै हेरौँ हामी, हामीले बौद्धली शासन व्यवस्थाको सुरुवातबाट चाहिँ नागरिकहरू अब चाहिँ साधन स्रोत सम्पन्न हुन्छन्, खुसी हुन्छन् भन्ने ठूलो उत्साह थियो। त्यसको लगत्तै हामीले एउटा ठूलो जनयुद्ध अथवा जनआन्दोलनको चाहिँ क्षति बिहोर्नु पर्यो, त्यसबाट धेरै व्यक्तिहरू विस्थापित हुनुभयो, धेरैको चाहिँ जीवन गुमाउनु पर्यो। त्यसपछिका दुईवटा आयोग भने ती आयोगले पनि आजसम्म जो व्यक्ति चाहिँ वास्तवमा मारमा पर्नु भएको थियो, जुन विस्थापित हुनुभएको थियो, जुन व्यक्तिहरूले चाहिँ ठूलो क्षति बिहोर्नु भएको थियो, उहाँहरूलाई न्याय दिनको लागि अझै पनि सकिरहेको अवस्था थिएन। त्यस पछाडि फेरि अर्को जनआन्दोलन भयो, 62/64 आन्दोलन, त्यस्तै पुर्याएको क्षतिको पनि अझै पनि लेखाजोखा गरेर कहाँ चाहिँ के भएको छ भने निम्टारा गर्न सकिरहेको अवस्था थिएन। त्यस पछाडि फेरि 72/73 भुइँचाल आयो, भुइँचालोबाट विस्थापितहरूलाई पनि पुनर्स्थापित गर्न सकेको थिएन। अहिले पनि हामीले देखिरहेका छौँ, आजको मितिमा जुन रसुवाको जुन भोटेकोशीको बाढीबाट प्रभावित व्यक्तिहरू हुनुहुन्थ्यो, भित्रवतीको किनारामा रहेका व्यक्ति, तिनै व्यक्तिहरू हुनुहुन्थ्यो जो चाहिँ 2072 सालको भुइँचालोबाट माथिल्ला गाउँ बस्तीबाट विस्थापित भएर खोला किनारमा आश्रय दिइरहनु भएको थियो। उहाँहरूको त्यति बेला व्यवस्थापन गर्न सक्ने हाम्रो राज्यको त्यो खालको एउटा पहल कदमी, त्यो खालको अग्रसरता, त्यो खालको एउटा दायित्व बोध गर्न सक्नु पाएको भए आज ती व्यक्तिहरू जो खोला किनारामा विस्थापित भएर आश्रय लिनु भएको थियो उहाँहरू सुरक्षित हुनुहुन्थ्यो होला, उहाँहरू आज हामीले गुमाउनु पर्थेन होला। र हामी देखिरहेका छौँ तिनै सन्दर्भका धेरै व्यक्तिहरू चाहिँ काठमाडौँको नदी किनारामा आएर बस्नु भएको थियो, धेरै व्यक्तिहरू त्यसरी विस्थापित हुनुभएको थियो, त्यहाँ यहाँहरू देख्न सक्नुहुन्थ्यो। त्यहाँ जनआन्दोलनबाट अनि जनयुद्धबाट विस्थापित व्यक्तिहरू, यस्तै बाढी पहिरोबाट विस्थापित व्यक्तिहरू, जुरे पहिरोबाट विस्थापित व्यक्तिहरू चाहिँ धेरै चाहिँ काठमाडौँमा आश्रय लिएर बसिरहेको अवस्था पनि थियो, फेरि उहाँहरू विस्थापित हुनुभएको छ। तर हाम्रो देशमा विस्थापितहरूको सिलसिला चाहिँ हामीले कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा राज्यले अत्यन्तै ठूलो र गम्भीर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ। यसलाई साँच्चै नै एकलाई अर्कालाई दोष लाउनुभन्दा पनि राज्य नागरिकको अत्यन्तै नजिकको र जिम्मेवार अभिभावकको भन्ने हिसाबले महसुस गर्ने दायित्व चाहिँ आजको दिनमा हामीले महसुस गर्नुपर्छ। त्यसैले गर्दा आजको दिनमा जुन यो ठूलो प्राकृतिक प्रकोपबाट धेरै व्यक्तिहरू विस्थापित हुने, धेरै व्यक्तिहरूको चाहिँ घरबार विहीन भएर भोलि फेरि पनि उहाँहरू राज्यप्रति आश्रय खोज्न सक्ने र राज्यलाई आश्रय दिन सकिएन भने जोखिमपूर्ण बासको लागि उहाँहरू चाहिँ फेरि कुनै न कुनै ठाउँमा चाहिँ यसरी उहाँहरू भूमिहीन अथवा सुकुम्बासी बन्ने दिन आउन सक्छ। त्यति बेला हामीले के राज्यले चाहिँ उहाँहरूलाई दीर्घकालीन व्यवस्थापन नीति दिने भन्ने बारेमा हामी अहिलेदेखि नै सफल गर्न जरुरी छ। त्यसैले गर्दा यो मनोसामाजिक हिसाबले हेर्ने हो भने पनि उहाँहरूलाई के चाहिँ भरोसा दिनुपर्छ भन्दा हिजोका दिनका विस्थापितहरूलाई जसरी हामी स्थापन गर्न सकेनौँ भन्ने उहाँहरू लागिरहेको छ। किनभने बाथपाकै विस्थापनको कुरा गर्ने भने 500 भन्दा बढी घरहरू अहिले पनि खाली छन्, किनभने त्यहाँ हामीले राम्रो सम्पन्न स्थापना गर्न सकिरहेको हाम्रो अभ्यास छैन। त्यसले गर्दा नागरिकलाई यो महसुस पनि हुन सकेको हुनसक्छ, किनभने नागरिकहरू आज साँच्चै नै सचेत छन्, उहाँहरूले यो कुरा महसुस पनि गरिरहेको हुन सक्छन्। आज हामी विस्थापित छौँ, भोलि साँच्चै नै राज्यले चाहिँ हामीले स्थापना गर्न सक्छ कि सक्दैन, पुनर्स्थापना सम्मानजनक हुन सक्छ कि सक्दैन भन्ने उहाँलाई लागिरहेको हुन सक्ला। त्यो कारणले पनि विस्थापित व्यक्तिहरूलाई एक खालको मनोसामाजिक र पीड़ा, एउटा अलि सन्तास र कठिनाईको महसुस पनि हुन सकेको हुन सक्ला। तर अबका दिनमा चाहिँ हामीले हाम्रो देशको भूगोल यसमा हुन सक्ने यस्ता प्राकृतिक दैविक विपत्तिहरूलाई फेरि पनि मध्यनजर गर्दै आज जो प्रभावित हुनुहुन्छ उहाँहरूको आजको दिनमा खोज उद्धार र भोलिको दिनमा पुनस्थापनाको लागि हामीले अत्यन्तै धेरै वैज्ञानिक ढंगबाट र न्यायपूर्ण सामाजिक न्याय स्थापित हुने गरी र एकअर्कालाई लाञ्छन लगाउने अथवा एकअर्कालाई चाहिँ आफ्नो जिम्मेवारी पन्छाउने भन्दा पनि जिम्मेवार भएर प्रस्तुत हुने र साँच्चै नै नागरिकलाई चाहिँ हामी नागरिक अभिभावक छौँ र हामी तपाईँको साथमा छौँ भन्ने कुरा महसुस हुने गरी राज्यको सम्पूर्ण संयन्त्रहरूले त्यसको तयारीका साथ काम गर्नु जरुरी छ। त्यो खालको चाहिँ अहिलेदेखि तयारी गरेको उहाँहरू महसुस भयो भने वास्तवमा विस्थापितहरू जो अहिले यो विपदबाट पीड़ित हुनुहुन्छ उहाँहरूको मन सामाजिक एउटा भरोसा चाहिँ अहिलेदेखि नै हामी ढुक्कले तपाईँको पक्षमा हामी सामाजिक न्यायालय मरण दिने छैनौँ भन्ने कुरा चाहिँ राज्यले सुरुवात गर्नु जरुरी देखिन्छ।
3: यो जुन अवस्थाले मानिसलाई पारेको मानसिक समस्याको असर चाहिँ हामीले देख्न त सक्दैनौँ है, त्यसको लक्षणहरू चाहिँ थाहा पाउन सक्छौ।
2: हामीले यस्तो प्राकृतिक विपदले कस्तो खालको मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ भन्ने बारेमा विभिन्न खोज अध्ययन अनुसन्धान त्यसै अनुसार विकास भएका सम्बोधन गर्ने मड्युल्सहरू र गाइडलाइन्सहरू छन्। कठिनाईको समयमा जो कसै पनि भावनात्मक हिसाबले विचलन हुने कुरालाई हामी स्वाभाविक मान्छौँ र त्यो स्वाभाविक अवस्थामा उहाँहरूलाई त्यत्तिकै छोडिदियो भने चाहिँ अथवा उहाँहरूलाई त्यो स्वाभाविक अवस्थाबाट साँच्चै नै साथ सहयोग र समन्वय गर्न सकिने अविस्तारै उहाँहरू चाहिँ एक खालको निराशा, एक खालको उदासीनता, एक खालको छटपट्टि, एक खालको पीड़ाबाट उहाँहरू गुज्रिरहनुहुन्छ। त्यस्तै दीर्घकालीन साह्रै मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। त्यसैले गर्दा आज हामी जहाँ जति चाहिँ खोज उद्धार राहतको कार्यक्रम पुगिरहेको छ त्यो ठाउँमा मनोसामाजिक हिसाबले उहाँलाई सहयोग गर्नको लागि प्राथमिक मनोवैज्ञानिक सहयोगका कार्यक्रमहरू हामी सँगसँगै लिएर गएका छौँ। त्यसमा चाहिँ त्यहाँ खटिने उद्धार कर्मीहरू, त्यहाँ खटिने स्वयंसेवकहरूलाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सहयोगका जुन मूलभूत सिद्धान्तहरूमा उहाँहरूलाई अभिमुखकरण गरिएको छ, जसमा चाहिँ हामी उहाँहरूको कठिनाईलाई हेर्न, उहाँहरूको कुरा सुन्न र उहाँहरूलाई आक्रोश भयो भने, उहाँहरूको पीड़ा भयो भने, उहाँहरूले एक खालको दुःख व्यक्त गर्नु भने त्यसलाई समभाव भएर सुन्नको लागि हामीले उहाँहरूलाई तालिम दिएका हुन्छौँ र त्यस सँगसँगै उहाँहरूको वास्तविक र वस्तुनिष्ठ आवश्यकतालाई चाहिँ तत्त्व निकायसँग समन्वय गर्नको लागि उहाँहरूसँग हामी सहकार्य पनि गर्छौँ। त्यो चाहिँ प्राथमिक मनोवैज्ञानिक सहयोगको सिलसिला रह्यो। यसरी उहाँहरूलाई सहयोग गर्दा गर्दै पनि कतिपय व्यक्तिहरूलाई चाहिँ त्यो चोट, त्यो पीड़ा अत्यन्तै गहिरो हिसाबले महसुस हुन सक्छ। त्यो गहिरो चोट र पीड़ाबाट महसुस भएका व्यक्तिहरूलाई चाहिँ तत्कालको अवस्थामा अक्युट स्ट्रेस रियाक्सन, अत्यन्तै पीड़ाबोध भयो, उहाँहरूलाई चाहिँ म के गर्ने कसो गर्ने पनि भएन, म कहाँ छु भने होस् पनि र भएन, बेला बेलामा होस्मा आउने, बेला बेलामा चाहिँ अलिकति बेहोसी जस्तो कुरा गर्ने, त्यतिमा म जोखिममा छु भनेर भाग्न खोज्ने, डराइरहने, राति राम्रोसँग निन्द्र नपर्ने, छटपट्टि हुने जस्तो हामी अक्युट स्ट्रेस रियाक्सन भन्छौँ, त्यो खालको अवस्था पनि हुनसक्छ। त्यति बेला चाहिँ हामी उहाँहरूलाई औषधिभन्दा बढी चाहिँ सहयोगकै कुरा गर्छौँ। उहाँलाई सहयोग दिन सक्यो, साथ दिन सक्यो, त्यो कठिनाईको बेलामा उहाँहरूलाई चाहिँ हामीले एउटा कसरी शान्त रहने भन्ने अभ्यासहरू सिकाउन सक्यो, जसलाई चाहिँ हामी शान्त रहने अभ्यास भन्छौँ, रिल्याक्सेसन टेक्निकका कुरा गर्छौँ, डिप ब्रिथिङ एक्सर्साइजको कुरा गर्छौँ र ग्राउन्डिङ एक्सर्साइजहरू कुरा गर्छौँ। त्यो गरेर उहाँहरूलाई चाहिँ त्यो अवस्थामा हामीले सही ढङ्गले व्यवस्थापन गर्न सक्यो भने त्यस्ता व्यक्तिहरूको यो तत्कालको अवस्था सामान्य हिसाबले सहज भएर पनि आउन सक्छ र कतिपय व्यक्तिलाई चाहिँ डिप्रेसन जस्तो स्ट्रेस भएको छ, त्यो स्ट्रेसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सही खालको चाहिँ उपाय नभएर भन्दा उहाँहरूलाई चाहिँ त्यो स्ट्रेस चाहिँ शारीरिक हिसाबले प्रस्तुत हुने, काँप्ने, बक्ने, ढल्ने, चिनछेनमा चाहिँ बेहोस जस्तो हुने त्यो अवस्था पनि हुनसक्छ र त्यस्तो बेलामा पनि हामीले उहाँहरूलाई सबभन्दा पहिलो कुरो त मनोवैज्ञानिक साथ र सहयोग नै गर्छौँ। त्यस पछाडि व्यक्तिलाई एन्जाइटीका विभिन्न लक्षणहरू देखा पर्न सक्छ, निन्द्र नपर्ने, छटपट्टि हुने जस्तो हुनसक्छ, उहाँहरूलाई पनि हामी सुरुवातमा औषधिभन्दा पनि उहाँलाई सहयोगकै कुरा गर्छौँ र त्यसले गर्दा अहिले हामी चाहिँ समुदायमा प्रभावित क्षेत्रमा मनोवैज्ञानिक सहयोगको कुरा बढिरहेका छौँ। त्यहाँ अहिले हाम्रो मानसिक स्वास्थ्यका विशेषज्ञ डाक्टरहरू पनि खटिरहनु भएको छ र त्योभन्दा बढी संख्यामा चाहिँ प्राथमिक मनोवैज्ञानिक सहयोग दिन सक्ने कार्यकर्ताहरू, त्यसपछि मनोसामाजिक परामर्शदाताहरू, त्यसपछि मनोविदहरू पनि साथसँग खटिरहनु भएको छ। उहाँहरूको साथ र सहयोगले अहिलेको कठिनाईमा उहाँहरूलाई सहयोग गर्न सक्यो भने भोलिका दिनमा चाहिँ उहाँहरू मानसिक स्वास्थ्य समस्या हुने जोखिमबाट जोगिन सक्नुहुन्छ भन्ने कुरा छ। यसका बावजुद पनि भोलिका दिनमा कतिपय व्यक्तिहरूलाई चाहिँ एन्जाइटी, डिप्रेसन हुन सक्ने, कतिपय व्यक्तिहरूले चाहिँ यो कठिनाईलाई सामना गर्ने शिप्र शैली नभिन्दाखेरि उहाँहरूले चाहिँ लागु औषध र मदिराको दुर्व्यसनमा फस्न सक्ने र लामो समयसम्म समस्या भइरहने पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर जस्तो कठिन खालको एउटा आघात जन्ने मानसिक अवस्था पनि निम्तिन सक्छ। त्यसको लागि हामी उहाँहरूसँग नजिक रहेर सहकार्य गर्ने र उहाँहरूको कठिनाईलाई बुझ्ने प्रयास गरिरहेका छौँ।
3: होइन, अब वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई चाहिँ हामीले साम्य हुनुपर्छ, धैर्य धारण गर्नुपर्छ त पटक पटक भनिरहेका हुन्छौँ। अब अर्काको देशमा भएको मान्छेले चाहिँ त्यो साम्य कसरी हुने, अब त्यहाँ भएका साथीहरूले चाहिँ के गर्ने, कसरी चाहिँ आफ्नो मनलाई चाहिँ स्थिर राख्न सक्नुहुन्छ?
2: अब हामीले वैदेशिक रोजगारमा भएका व्यक्तिहरूको स्वास्थ्यको लागि नेपाल सरकारले वैदेशिक रोजगार बोर्डसँगको समन्वयमा वीर अस्पतालमा टेलिमेडिसिन पनि शुरूआत गरेको छ र उहाँले त्यो टेलिमेडिसिनको सुविधा लिएर पनि आफूलाई चाहिँ आफ्नो समस्याहरू व्यक्त गर्ने अनि सम्बन्धित व्यक्तिसँग परामर्श गर्ने र औषधि उपचार यदि जरुरी छ भने त्यो सम्म लिनको लागि पनि हामीले सुविधा दिएका छौँ। त्यसैले उहाँहरू जोडिन सक्नुहुन्छ। अर्को भनेको चाहिँ हाम्रो अहिलेको सामाजिक सञ्जालको नेटवर्कमा हाम्रा धेरै स्वयंसेवी साथीहरूले चाहिँ वैदेशिक रोजगार र देश बाहिर भएका व्यक्तिहरूलाई पनि भर्चुअली उहाँहरूलाई सुनिदिने उहाँहरूलाई परामर्श दिने सेवा पनि सुरुवात गर्नुभएको छ। उहाँहरू त्यो नेटवर्कबाट पनि जोडिएर आफूलाई चाहिँ यति बेला आफ्नो मनका भावनाहरू व्यक्त गर्न सक्ने अनि आफूलाई चाहिँ कठिनाई भएको बेलामा सहयोग दिन सक्ने र कतिपय सवालमा चाहिँ विशेषज्ञ परामर्श पनि लिन सक्ने एउटा प्लेटफर्म छ। त्यसैले गर्दा उहाँहरू जो जहाँ हुनुहुन्छ आफू चाहिँ एक्लिएको र दुःखमा परेको म मेरो कोही छैन भन्ने एउटा जुन निराशाको भावना छ त्यो निराशाको भावना आफूमा राख्नु जरुरी छैन। अहिलेको प्रविधिले हामीलाई जोडिने धेरै ठुलो माध्यम भनेको छ, धेरै ठुलो प्लेटफर्म खडा गरेको छ। त्यसलाई हामीले सहयोग गरेर त्यसलाई हामीले चाहिँ प्रयोग गरेर हामी एकअर्काको भरोसा र एकअर्काको सहयोग गर्न सक्छौँ।
3: व्यक्ति आफूले गर्न नहुने र आफू जोगिनु पर्ने कुराहरू चाहिँ के हुन्छ यस्तो बेलामा?
2: अब व्यक्ति आफूले गर्नुपर्ने कुराहरूको सवालमा चाहिँ उहाँले आफूलाई समय दिनुपर्छ, आफूलाई महसुस गर्नुपर्छ, आफ्नो कठिनाईलाई महसुस गर्नुपर्छ। त्यो कठिनाईलाई पनि उहाँहरूले कति चाहिँ सान्द्रिक र जरुरी छ, कति चाहिँ अनावश्यक हो भन्ने कुरालाई पनि ख्याल राख्नुपर्छ। यो सँगसँगै आफूलाई शान्त राख्न आफूले प्रयास गर्नुपर्छ। अघि नै मैले भने डिप ब्रिदिङ एक्सर्साइज गरेर पनि उहाँले आफूलाई शान्त राख्न सक्नुहुन्छ। उहाँहरूले आफूलाई चाहिँ ग्राउन्डिङ एक्सर्साइज जसमा चाहिँ आफ्नो कानले सुन्ने, आँखाले देख्ने, जिब्रोले स्वाद लिने, नाकले गन्ध लिने र वास्तविकतामा आफू चाहिँ रहने त्यो गरेर पनि उहाँहरूले आफूलाई चाहिँ एउटा त्यो तत्कालीन अवस्थामा आफू एउटा वास्तविकतामा बाँच्न सिक्न सक्नुहुन्छ। र यो सँगसँगै सही सूचनाहरूमा चाहिँ लिने सूचनामा चाहिँ गलत सूचनाहरू मा आफूलाई चाहिँ व्यस्त नराख्ने, सही सूचनाहरू लिने र त्यस्तो बेलामा चाहिँ यदि सूचनाको सही जानकारी भएन भने सही च्यानल प्रयोग गरेर सही सूचनाको खोजी गर्न सक्नुहुन्छ। र यस पछाडिका बावजुद पनि मान्छेको मन हो हामीले भन्दैमा र चाहँदैन सम्हाल्न सक्दैन। यदि नसम्हालिएको सवालमा चाहिँ उहाँहरू आफ्नै साथीभाइ जो नजिकमा हुनुहुन्छ उहाँहरूको साथमा रहने, उहाँहरूसँग सेयरिङ गर्ने, उहाँहरूलाई चाहिँ आफ्नो कठिनाई भन्नको लागि असहज नमान्ने र त्यस्तै पनि पुगेन भने चाहिँ अहिलेका जुन आधिकारिक जुन सामाजिक सञ्जाल हुन्छन् त्यहाँ सहयोगी नेटवर्क हुन्छ उहाँहरूको सम्पर्कमा रहने र उहाँहरूसँग आफ्नो कुरा सेयर गर्ने, उहाँहरूबाट चाहिँ मनोसामाजिक परामर्श लिने, कति सवालमा उहाँहरूले चाहिँ अरू एउटा स्ट्रक्चर्ड खालको मनोवैज्ञानिक परामर्श र सहयोग लिएर पनि आफूलाई स्वस्थ र आफूलाई एक खालको शान्त राख्न सक्नुहुन्छ।
3: त्यो आफ्नो कोही व्यक्ति गुमाउनु परेको व्यक्ति छ र त्यो बाहेक अर्को साथी उहाँको साथीहरूले चाहिँ त्यस्तो अवस्थामा चाहिँ के गर्न सक्नुहुन्छ?
2: हजुर, यहाँले पनि सही कुरा गर्नुभयो। जहिले पनि सोसियल कनेक्टेडनेस भनेको चाहिँ हाम्रो समाजको अत्यन्तै ठुलो पुँजी हो। यो पुँजीलाई हामी देशभित्र र देश बाहिर त्यही ढंगले प्रयोग गर्न सक्छौँ। यदि कोही व्यक्तिले चाहिँ आफू यो कठिनाईको समयमा आफ्नो आफन्त गुमाएको पीड़ा महसुस गर्नुभएको छ भने जो नजिकमा हुनुहुन्छ उहाँहरूसँग चाहिँ सम्पर्कमा रहनुपर्छ। आफू एक्लो भएर एक्लिएको महसुस गर्नुभन्दा पनि आफ्नो साथ चाहिँ खोज्नुपर्छ। त्यो भौतिक हिसाबले नजिक भएका व्यक्तिहरूको साथ त अत्यन्तै राम्रो र सान्द्रिक भइहाल्यो। कति सवालमा भौतिक हिसाबले नजिक नभए पनि हामी प्रविधिको हिसाबले धेरै नेपालीहरू जोडिएकै छौँ, हाम्रो अभ्यास पनि चाहिँ छ। त्यसले गर्दा त्यो चाहिँ एउटा अत्यन्तै परिपक्व सञ्जालमा चाहिँ रहनु पर्यो। कति सवालमा चाहिँ उहाँहरूलाई अझ बढी पीड़ा हुने, अझ बढी चाहिँ एउटा विभत्स तस्विरहरू देखिरहेका सञ्जालहरूमा होइन, एउटा परिपक्व र एउटा वैधानिक सञ्जालसँग रहेर चाहिँ उहाँहरूले आफ्नो कुराहरू सेयरिङ गर्ने, आफ्नो अप्ठ्यारोहरू त्यहाँ चाहिँ सेयर गरेर कसरी सहज हुन्छ भन्ने कुरामा चाहिँ उहाँले सहकार्य गर्न सक्ने र त्यसबाट उहाँहरू सुरक्षित रहन सक्नुहुन्छ।
3: यो अघि तपाईँले भन्नुभएको थियो टेलिमेडिसिन सेवा चाहिँ हामीले यहाँबाट निशुल्क प्रवाह गरिरहेका छौँ भन्ने कुरा र ऱ्यापिड रेस्पोन्स टिम पनि सरकारले सञ्चालन गरिरहेको कुरा तपाईँले अघि बताइसक्नु भएको छ। यी बाहेक अन्य माध्यमहरू चाहिँ के छन् जसले गर्दाखेरि वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई चाहिँ सहज रूपमा पहुँचमा ल्याएर उहाँहरूसँग चाहिँ परामर्श गर्ने अथवा उहाँहरूको समस्याहरू सुनिदिने समाधान गर्ने अरू निकायहरू पनि छन् दूतावासदेखि लिएर अरू कुराहरू?
2: हजुर, यहाँले अत्यन्त राम्रो कुरा स्मरण गराउनुभयो। हाम्रो जुन देशमा बहुसंख्यक मात्रामा नेपालीहरू हुनुहुन्छ त्यहाँ चाहिँ दूतावास अथवा श्रम सहचारीदेखि लिएर एउटा हाम्रो राज्यको उपस्थिति रहन्छ। त्यो राज्यको उपस्थिति चाहिँ उहाँहरूको त्यो अभिभावक हो र उहाँहरूले सायद त्यो गरिरहनु पनि भएको होला। त्यहाँ कतिपय ठाउँ त स्वास्थ्य सहचारी पनि रहनुहुन्छ। त्यसले गर्दा उहाँहरूले त्यो आफ्नो राज्यको एउटा अभिभावकीय निकाय जुन विदेशमा पनि अवस्थित छ त्यो अभिभावकीय निकायसँग चाहिँ उहाँ सम्पर्कमा रहेर उहाँहरूको एउटा नेटवर्कमा रहेर त्यहाँ चाहिँ एउटा वैधानिक हिसाबले उहाँले हरेक प्रकारका जुन आफ्नो भावनात्मक सहयोगदेखि लिएर कतिपय कुरामा अघि हामीले पनि यस्तै प्राविधिक कुरा होला, कतिपय कुरा कानुनी कुरा होला, सम्पूर्ण सहयोग चाहिँ उहाँले विदेशको भूमिमा पनि रहेर लिन सक्नु अवस्था विद्यमान रहन्छ। त्यसले गर्दा मैले बार बार उहाँलाई निवेदन गर्ने चाहिँ यो कठिनाईमा एक्लिएको महसुस गर्नु हुँदैन। यहाँ आफूलाई लाग्ला मलाई मात्र यो चोट परेको छ, वास्तवमा त्यस्तो होइन। यो चोट व्यक्तिगत हिसाबले, पारिवारिक हिसाबले उहाँले महसुस गर्नुभएको होला, तर सामाजिक हिसाबले हामी सिङ्गो राष्ट्रले यसलाई चोटको हिसाबले स्वीकार गरेको छ। त्यसले गर्दा हामी समभावका साथ उहाँसँग सहकार्य गर्न सक्छौँ। विदेशमा भइरहेका व्यक्तिहरूले पनि उहाँहरूको अभिभावकीय भूमिका निर्वाह गर्ने राज्यका निकायहरू विदेशमा अहिले पनि मौजूद रहेका छन्। ती विदेशमा रहेका निकायहरूसँग, त्यहाँ रहेका सम्बद्ध व्यक्तिहरूसँग उहाँहरू संवादमा र सम्पर्कमा रहेर आफूलाई चाहिँ यो कठिनाईबाट आफूलाई यो साथ र सहयोग पाउन सक्नुहुन्छ। यति बेला उहाँहरू चाहिँ प्रयास गर्नुपर्छ।
3: मानसिक स्वास्थ्यसँग जोडिएका जति पनि संयन्त्र वा अथवा नीतिहरू छन्, जति पनि अहिले सरकारले अप्नाइरहेको छ, यो पर्याप्त छ कि कस्तो छ?
2: यिनीहरूलाई चाहिँ समय अनुकूल हामीले हाम्रो आफ्नो रिसोर्सेसहरू हेरेर यस्तै परिमार्जन, यस्तै व्यवस्थापन गर्दै जानुपर्छ। त्यसले गर्दा प्रयासहरू छन्। हामीले अहिलेको आवश्यकता अनुसार चाहिँ मानसिक स्वास्थ्यमा कसरी समाजमा रहेका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा राज्यले अभिभावकीय दायित्व निर्वाह गर्ने भन्ने नीति छ, तर हाम्रा रिसोर्सेसहरू, हाम्रा एसोसिएसन भन्दा साँच्चै नै कमी छ। हामीले त्यो कुरा स्वीकार गर्नुपर्छ। हामी अत्यन्तै कम रिसोर्स भएको राज्य व्यवस्थामा अहिले काम गरिरहेका छौँ। हामीले चाहँदा चाहँदा पनि हाम्रो राज्यका संयन्त्रहरू चाहे जुन नीतिगत व्यवस्था छ, जुन संवैधानिक अधिकार छ, जुन कानुनी दायित्व छ, त्यो अनुसार चाहिँ नागरिकले पाउने गरी व्यवस्थित गर्नको लागि साँच्चै नै हाम्रो स्रोत र साधन पर्याप्त छैन। त्यसले गर्दा नीतिहरूमा नै त्यत्रो धेरै ठुलो खाडल त होइन, र स्रोत र साधन, तिनीहरूको परिचालन र समन्वयमा अझै पनि हामीले धेरै काम गर्नु परिरहेको छ। त्यसको हिसाबले हेर्ने भने स्थानीय स्तरमा पनि हामीले मानसिक स्वास्थ्यको बारेमा हाम्रा स्वास्थ्यकर्मी साथीहरूलाई तालिम दिएका हुन्छौँ। हामीले निशुल्क कसैचीका औषधिहरूमा पनि ती औषधिहरू समावेश गरेका हुन्छौँ। तर नागरिकले पाउने बेलामा केही प्रश्नहरू छन्, त्यसले गर्दा यी प्रश्नहरू जायज छन्। यी प्रश्नहरूलाई हामीले सही ढंगले सुनवाई पनि गर्नुपर्छ, र अहिले राज्यलाई संवैधानिक हिसाबले पनि र सर्वोच्चको आदेश र परामर्शको हिसाबले पनि राज्यले मानसिक स्वास्थ्यमा लगानी बढाउनुपर्छ। नागरिकलाई मानसिक स्वास्थ्यको हिसाबले दिनुपर्ने आधारदेखि लिएर विश्वकीय मानसिक स्वास्थ्य सेवाको लागि राज्यले जुन नीतिगत र संवैधानिक व्यवस्था गरेको छ, र अन्तर्राष्ट्रिय महासन्धिहरूमा पनि राज्यले आफूलाई त्यही ढंगले जिम्मेवार रूपमा प्रस्तुत गरेको छ, त्यसको कार्यान्वयनको लागि राज्यले संयन्त्र बढाउनुपर्ने अनि रिसोर्सेस निर्माण गर्नुपर्ने, त्यो आर्थिक हिसाबले होला, त्यो मानवीय हिसाबले, प्राविधिक हिसाबले, त्यसको अहिले चाहिँ सर्वोच्चले पनि परामर्शबाट हामीलाई एक खालको निर्देशित गरेको छ, र राज्यले पनि आफ्नो सीमित साधनहरूलाई कसरी अधिकतम नागरिक हितमा सन्तुलित हिसाबले प्रयोग गर्ने भन्ने बारेमा राज्यले यसमा पटक पटक समीक्षा पनि गरेको छ। तर यसका बावजुद पनि राज्य हाम्रो थोरै रिसोर्सबाट सञ्चालन भएको राज्यमा आफ्ना सीमितताहरूका बावजुद बार बारको यस्ता प्राकृतिक र मानव क्षतिहरूले गर्दा साँच्चै नै हाम्रो क्षमतालाई कमजोर बनाएको अवस्था छ। म नागरिकहरूलाई यो पनि अनुरोध गर्न चाहन्छु, हामीले चाहँदा चाहँदै पनि हाम्रा रिसोर्सेसहरूमा धेरै नै सीमितता छन्, त्यो यहाँले बुझ्नु भएकै छ। जस्तो कि बिमाको कुरामा पनि नागरिकले बुझ्नु भएको छ, उहाँहरू बिमित हुनुहुन्छ, त्यही पनि उहाँले बिमा अनुसारको चाहिँ जुन राज्यले कमिटमेन्ट गरेको सेवालाई अझै पनि कम्प्रोमाइज गर्नुपर्ने अवस्था छ, किनभने यो राज्यको रहर होइन, बाध्यता छ। हामीसँग अत्यन्तै सीमित स्रोतहरू छन्, सीमित स्रोतहरूको बावजुद पनि राज्यले जुन ढंगले उहाँहरूसँग काम गर्ने प्रयास गरेको छ, त्यो प्रयासलाई बुझिदिनु हुनको लागि पनि म नागरिकप्रति हार्दिक आह्वान गर्न चाहन्छु।
3: यही कुरालाई वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको सन्दर्भमा जोडेर हेर्दाखेरि पर्याप्तता हुन त तपाईँले भन्नुभयो पर्याप्त हुँदैन, समय अनुसार परिमार्जन गर्दै लानुपर्छ भन्ने कुरा गर्नुभएको छ। त्यो क्षेत्रमा चाहिँ के कुराहरू अप्नाउनु अहिलेको समयमा चाहिँ अलिकति महत्वपूर्ण देखिन्छ?
2: अब वैदेशिक रोजगारीमा भएका व्यक्तिहरू मानसिक स्वास्थ्यको बारेमा चाहिँ पछिल्लो परिमार्जन हामीले उहाँहरूको डिपार्चरको गाइडलाइनमा पनि मानसिक स्वास्थ्य गरेर राखेको छ। प्री डिपार्चर गाइडलाइनमा मेन्टल हेल्थको सवाल छ, अनि उहाँहरूलाई जुन ओरिएन्टेसन गरिन्छ वैधानिक बाटोबाट र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानुहुने व्यक्तिहरूलाई चाहिँ त्यो खालको ओरिएन्टेसन पनि हुन्छ। उहाँहरूलाई के परिस्थितिले चाहिँ वैदेशिक रोजगारमा देश बाहिर रहँदाखेरि कस्तो खालको मानसिक तनाव हुनसक्छ, स्वास्थ्य समस्या हुनसक्छ, अथवा उहाँहरू भावनात्मक समस्या हुनसक्छ, त्यो समस्यालाई कसरी पहिचान गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि ओरिएन्टेसन हुन्छ। र त्यस्तो बेलामा उहाँहरूको आफ्नो क्षमतालाई पुगेन भने कुन कुन संयन्त्रबाट उहाँहरूले सहयोग दिने, उहाँहरू त्यो कार्यस्थलमा रहँदाखेरि, देश बाहिर रहँदाखेरि र देशभित्रको सञ्जालमा कसरी उहाँहरू जोडिने, अथवा यो हाम्रो वैदेशिक रोजगार बोर्डबाट सञ्चालन रहेको हटलाइन सेवालाई कसरी उहाँहरूले सदुपयोग गर्न सक्नुहुन्छ भन्ने बारेमा पनि उहाँको ओरिएन्टेसन हुन्छ। त्यसले गर्दा उहाँहरूले ती सेवाहरूलाई चाहिँ बुझिदिनुपर्छ। र एउटा अर्को पार्टमा वैदेशिक रोजगारमा हाम्रा आम नागरिकले बुझ्नुपर्ने सवाल के छ भन्दा उहाँहरूले उहाँहरूको त्यो ठाउँमा रहँदाखेरि स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्छ। धेरै वैदेशिक रोजगारमा गएका व्यक्तिहरू चाहिँ हाम्रो नेपालको एउटा प्राकृतिक वातावरणभन्दा फरक प्रकृतिको वातावरणमा अत्यन्तै ठुलो तापक्रमको फरकमा होइन हाई टेम्परेचरमा काम गर्नुहुन्छ, ह्युमिडिटी हाईमा काम गर्नुहुन्छ, डिहाइड्रेसनको समस्या अत्यन्तै बढी हुन्छ। त्यसले डिहाइड्रेसनको कारणले गर्दा हुन सक्ने उहाँको शारीरिक रोगहरू जस्तो कि अहिले हामीले मृगोलासँग सम्बन्धित दीर्घ स्वास्थ्य समस्याको कुरा गर्छौँ, त्यसपछि उहाँहरूलाई त्यस्तै पार्ने मानसिक असरको कुरा गर्छौँ, निन्द्रा नपर्ने कुरा गर्छौँ, र उहाँहरू चाहिँ एसीमा आएर बस्दाखेरि पनि पानीभन्दा बढी चाहिँ चिसो पिउने पनि गर्नुहुन्छ, जस्तै गर्दा चाहिँ उहाँहरूको शरीरलाई नकारात्मक प्रभाव पार्ने, त्यस्तै गर्दाखेरि उहाँहरूलाई अरू दीर्घकालीन स्वास्थ्य समस्याहरू सुगरदेखि लिएर ब्लड प्रेसर बढ्ने जस्तो समस्याहरू पनि बढिरहेको हुनसक्छ, र त्यसपछि उहाँहरूले आराम पनि कम गर्ने, र आराम यदि निन्द्रा परेन भने नेपालीहरूको चाहिँ कतिपय सवालमा मदिरा आफैले बनाएर सेवन गरेको हामीले देखिरहेका छौँ, मदिरा चाहिँ उहाँहरूले विषाक्त मदिरा प्रयोग गरेर नेपालीको मृत्यु भएको कथा पनि हामीले सुनिरहेको छौँ। त्यसले गर्दा हामीले उहाँहरूलाई आफ्नो सेल्फ केयरमा ध्यान दिनको लागि चाहिँ हार्दिक साथ अनुरोध गर्छौँ। हो, हामी रोजगारीमा छौँ, हामी परिवार छोडेर गएका छौँ, दुई पैसाका कमाइ होला भन्ने एउटा अभिलाषा लिएर योजना बनाएर एउटा उद्देश्य बोकेर पनि हामी देशमा गएका हुन्छौँ, तर त्यति मात्रै होइन, हामीले पैसाको साथ साथमा स्वास्थ्य पनि जोगाउनुपर्छ। कमाएको पैसा यदि स्वास्थ्य गुमाएर कमाइएको छ भने वास्तवमा त्यो गुमेको स्वास्थ्य त्यो पैसा अन्त धेरै महँगो पैसा तिरेर पनि फिर्ता आउँदैन। धेरै नेपाली नागरिकहरू चाहिँ उहाँबाट फर्केर आएपछि दीर्घ स्वास्थ्य समस्याबाट गुज्रिरहेको अवस्था पनि हामी देख्न सकिरहेका छौँ। कतिको सवालमा हामी दैनिक जसो मृत्युको घटनाहरू पनि देखिरहेका छौँ, आत्महत्याको घटना पनि देखिरहेका छौँ। सम्पूर्ण कुरा हेर्दा चाहिँ वैदेशिक रोजगारमा गएका नेपाली नागरिकको बारे मेरो हार्दिकता साथ अनुरोध के छ भन्दा, तपाईँ त्यहाँ पैसा मात्र कमाउन जानुभएको होइन, तपाईँ परिवारको खुसी कमाउन जानुभएको हो, तपाईँ आफ्नो स्वास्थ्य जोगाउन जानुभएको हो, तपाईँ एउटा सुन्दर सपना लिएर जानुभएको छ भने सुन्दर सपना भनेको एउटै मात्रै विषयले एउटै मात्रै कम्पोनेन्टले मात्रै हो, त्यसमा समग्र त्यसको आयामहरूमा हामीले ख्याल गर्नुपर्छ। त्यसले यहाँले विदेशमा रहँदाखेरि आफ्नो स्वास्थ्यले, आफ्नो मानसिक स्वास्थ्यलाई, आफ्नो दैनिकीलाई, आफ्नो सम्बन्धहरूलाई र आफ्नो एउटा जीवनशैलीलाई पनि स्वस्थ राख्नको लागि म उहाँहरूसँग अनुरोध गर्छु।
3: त्यसमा पनि कोही आफन्तहरू विदेशमा हुनुहुन्छ भने यहाँ भएका व्यक्तिहरूले चाहिँ उहाँहरूलाई कसरी सहयोग गर्न सक्नुहुन्छ?
2: किन भन्दा यसको लागि वैदेशिक रोजगारसँग सम्बन्धित हाम्रो बोर्डले र नेपाल सरकारले एउटा विभिन्न परियोजना पनि चलाइरहेको छ, जसलाई हामी चाहिँ सेफर माइग्रेसन पनि भन्छौँ, सेफर रिटर्न प्रोजेक्ट पनि भन्छौँ। यो अत्यन्तै सही कुरा, राज्यले यसको लागि पहल कदमी लिएको छ, तर त्यो राज्यले लिएको पहल कदमी यदि नागरिक स्तरबाट त्यसलाई आत्मसात गरिएन भने वास्तवमा त्यो रिसोर्सेसहरू सही ढंगले सदुपयोग गर्न सकिँदैन। त्यसैले गर्दा जो व्यक्तिको परिवारको सदस्य चाहिँ वैदेशिक रोजगारमा जानुभएको छ, उहाँहरूको देशमा रहेका परिवारको सदस्यले पनि के कुरा चाहिँ आत्मसात गरिदिनु पर्यो भन्दा, वास्तवमा परिवार छुट्टिएर बस्नु भनेको एउटा सामान्य परिस्थिति होइन, किन भन्दा हामी सबैजना सँगै बसेर सँगै दुःख सुख साथ दिएर जे छ त्यही कुराहरूमा रमाएर बस्न चाहन्छौँ, तर हाम्रा स्मितताहरूले त्यो सुविधा हामीलाई दिएको छैन। त्यसले गर्दा हामी आफ्ना केही सपनाहरूलाई अलि बढी उचाइ पुर्याउनको लागि भनेर परिवार छुट्टिएर वैदेशिक रोजगारमा जाने अवस्थामा छौँ, तर वैदेशिक रोजगारमा जाँदाखेरि उहाँहरूले कठिन ढंगले आर्जन गरेको पैसालाई कसरी सदुपयोग गर्ने भन्ने बारेमा परिवारका सदस्यहरूले अलि बढी ध्यान दिनुपर्ने एउटा कुरा रह्यो। अर्को चाहिँ उहाँको अभावमा उहाँले छोडेर जानुभएका सन्ततिहरू, परिवारको अब आफ्नो बुबा आमाहरू र श्रीमती जो परिवारको सदस्यहरू हुन्छ उहाँहरू बिचमा चाहिँ कसरी एक खालको आत्मीयता र हार्दिकतालाई कायम राख्ने भन्ने बारेमा पनि परिवारले सोच्नुपर्छ। र कतिपय सवालमा वैदेशिक रोजगारमा भएका व्यक्तिहरू चाहिँ परिवारको एउटा अस्वाभाविक चाहनाको मारम पनि हुनुहुन्छ, होइन पैसा समयमा आइदिएन अथवा हामीलाई यो पुगेन भन्ने पनि कुराहरू उहाँले सुनिरहेको हुन्छ, परिवार तनावमा पनि हुनुहुन्छ, त्यसरी परिवारको अत्यन्तै ठुलो भूमिका रहन्छ। जस्तै चाहिँ उहाँहरूको आर्जनलाई, उहाँले पठाएको सम्पत्तिलाई सही ढंगले सुरक्षित राख्नु र त्यसलाई चाहिँ एउटा दीर्घकालीन उपार्जनको हिसाबले लगानी गर्न पनि सकिन्छ। अर्को कुरा भनेको उहाँहरूको यहाँ परिवारमा छुटेका अरूका परिवारका सदस्यहरूलाई सही ढंगले एउटा पारिवारिक सम्बन्धमा जीवित राखिराख्नु र बालबालिकाको पढाइको कुरा होला, बुबा आमाको स्वास्थ्यको कुरा होला र श्रीमतीहरूको पनि आफ्नो आवश्यकता र जुन गर्नुपर्ने दायित्वको कुरा त्यसलाई पनि हामीले सही ढंगले निर्वाह गर्नको लागि चाहिँ परिवार भौतिक हिसाबले टाढा भए पनि सँगै भएको महसुस गर्ने गरी हामीले एकअर्कालाई साथ सहयोग र सहभाग राखेर अगाडि बढ्न सक्यौँ भने वास्तवमा वैदेशिक रोजगारबाट हामीलाई पैसा मात्रै आर्जन भइरहेको हुँदैन, एउटा सामाजिक सम्बन्ध आर्जन भइरहेको हुन्छ, एउटा परिवारसँग विश्वास आत्मीयता पनि आर्जन भइरहेको हुन्छ, त्यस सँगसँगै हाम्रो स्वास्थ्य पनि सुदृढ रहेको हुन्छ र त्यसपछि भोलि आएर हामी वैदेशिक रोजगारबाट देश फर्केर एउटा सुन्दर सपनालाई चाहिँ सही ढंगले निर्वाह गर्न सक्ने र परिवारलाई व्यवस्थित गरेर अगाडि बढ्न सक्ने र यो एउटा अवसरको हामीले सही ढंगले सदुपयोग गर्ने माहौल बन्न सक्छ। त्यसले गर्दा परिवारका सदस्यहरू अत्यन्तै जिम्मेवार भएर आफ्नो परिवारलाई सिङ्गो सग्लो र एउटा हातित्वपूर्ण बनाउनको लागि चाहिँ सबैले सँगसँगै
3: मेरो जिज्ञासा त तपाईँ समक्ष मैले निवेदन गरिसकेको छु. मैले छुट्याएका र अत्यन्तै महत्त्वपूर्ण कुराहरू केही छन् भने म फेरि एकचोटि निवेदन गर्न चाहन्छु.
2: होइन, हामीले धेरै कुराहरू के लाग्यौँ. अब हामीले यो विषय चाहिँ विदेशी रोजगार र अहिलेको स्वदेशमा भएको विपदलाई जोड्ने प्रयास गरेका छौँ. वास्तवमा हामी दुईटा फरक फरक पक्षहरूमा पनि हेर्दा हेर्दै पनि यसमा अत्यन्त धेरै तन्त्रहरू जोडिएका पाएका छौँ. किन भन्दा साँच्चै नै यदि देशमा नै रोजगारको अवस्था हुन्थ्यो भने, देशमा नै बसेर हामी काम गर्न सक्ने अवस्था हुन्थ्यो भने हामी धेरै नेपालीहरू सँगसँगै रहेर जीवन अगाडि बढ़िरहेका हुन्थ्यौँ. अर्को कुरा चाहिँ यदि साँच्चै नै हाम्रो चाहिँ यो प्राकृतिक प्रकोपलाई सही ढंगले पहिचान गर्न सक्ने प्रविधि अथवा त्यसपछि आएको यो प्रकोपलाई व्यवस्थापन गर्न सक्ने प्रविधि र हामीसँग त्यो खालको एउटा क्षमता हुन्थ्यो भने आजको यो प्रकोपबाट धेरै व्यक्तिहरू हामी सुरक्षित राख्न सक्थ्यौँ. त्यही भएर हाम्रा स्मितताहरूलाई हामीले बुझ्नुपर्छ. यो स्मितताको कारण अहिले प्रविधिमा हामीले अरूको साथ खोजिरहेका छौँ, त्यो सँगसँगै रोजगारीमा हामी देश बाहिर गइरहेका छौँ. त्यसले गर्दा नेपाली हुनुको एउटा परिस्थिति भनेको हामी परिस्थिति अनुकूलन गरेर बाँच्नुपर्छ. त्यो अनुकूलन भनेको रोजगारीको हिसाबले पनि होस् र विपदबाट बाहिर आएर भोलिका दिनमा जीवन जिउने सन्दर्भमा पनि होस्. त्यसले गर्दा हामीले आफ्नो धैर्यता, संयम र एक खालको हार्दिकतालाई जहिले पनि बचाएर राख्नुपर्छ र जो जहाँ छौँ त्यहाँबाट हामी आफूले चाहिँ सकारात्मक प्रयास र पहल गर्नुपर्छ र यसो गर्न सक्यो भने नै आज कठिन अवस्थामा चाहिँ हामी सुरक्षित हिसाबले बाहिर आउन सक्छौँ. भोलिको दिनलाई चाहिँ अझ बढी व्यवस्थित, अझ बढी संगठित, अझ बढी चाहिँ हार्दिकतापूर्ण बनाउन सक्छौँ. त्यसले गर्दा जो व्यक्ति देश बाहिर हुनुहुन्छ, यो कठिन अवस्थामा यहाँले देशलाई माया गर्नुभएको छ, परिवारलाई सम्झिरहनु भएको छ, आफ्नो सकेको सहयोग यहाँले देशलाई पठाइरहनु भएको छ, यसको प्रति हामी देशवासीहरू ऋणी छौँ. यहाँहरूले गर्नुभएको योगदान वास्तवमा यो देशको समृद्धिको लागि, यो देशको कठिनाईबाट र विपदबाट बाहिर आउनको लागि अत्यन्तै ठूलो मूल्य राख्दछ. त्यसले गर्दा यहाँहरू प्रति यो देशले जहिले पनि भरोसा, विश्वास र माया राखेको छ. त्यसले गर्दा यहाँहरू त्यो ठाउँमा सुरक्षित रहन, संयमित हुनको लागि म हार्दिक आह्वान पनि गर्न चाहन्छु. तपाईँको परिवारलाई सकेको सहयोग हामीले यो देशले, यो समाजले र यो राज्यले आफ्नो ठाउँबाट प्रेरिएको छ र तपाईँको सहयोगलाई पनि भोलिका दिनमा राज्यले तिनै प्रभावित व्यक्तिहरूकै उद्धारको लागि नै प्रयोग गर्ने कुरामा पनि म यहाँप्रति हार्दिकताको साथ अनुरोध गर्न चाहन्छु. तपाईँ जहाँ हुनुहुन्छ खुसी रहनुहोस्, स्वस्थ रहनुहोस् र तपाईँको स्वस्थ जीवन र तपाईँको खुसी नै हाम्रो चाहना रहेको छ. यो सँगसँगै विपदमा रहेका नागरिकहरू पनि जो अहिले छुट्टिएर रहनु भएको छ, जो अहिले कठिनाइमा हुनुहुन्छ, यो केही समय पछाडि फेरि पनि तपाईँका खुसीका दिनहरू आउँछन्. यति बेला कठिनाईमा यहाँहरू संयमित रहनुहोस् र कनेक्टेड रहनुहोस् भन्नको लागि म अनुरोध गर्न चाहन्छु र त्यो विपदमा हामी सबैले मिलेर यसबाट बाहिर आउन सक्छौँ र बाहिर आउनुपर्छ भन्ने पनि निवेदन गर्न चाहन्छु. धन्यवाद. नमस्कार.
3: धेरै धेरै धन्यवाद.

उनीहरूले भोगिरहेका मानसिक चुनौती, यस्तो अवस्थामा अपनाउनु पर्ने उपाय तथा प्रभावितलाई सहयोग गर्न सरकार, पालिका र समाजको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा कुराकानी गर्यौं। देश परदेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदली द नेपाल लिएर आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो online.com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गिवाले पनि विदा माग्छु। नमस्कार।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुल युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ।

तन्त्रमा मन्दी ल्याउन सक्ने इङ्ल्याण्डका गवर्नरको चेतावनी, साइबर आक्रमण र सुरक्षा प्रणालीमा प्रवेश गर्ने प्रयासका लागि तयार रहन सुझाव र स्पेनिस ला लिगामा बार्सिलोनाको पुनरागमन जित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोसी बाढ़ीको सातौं दिन आज पनि खोज उद्धार र राहत वितरणको काम भइरहेको छ। रसुवा र नुवाकोटको जलविद्युत परियोजनाको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास भइरहे पनि अझै सफलता मिलिसकेको छैन। 500 भन्दा धेरै सुरुङमा फँसेको आशंकामा निकाल्ने प्रयास भइरहेको छ। बाढ़ीमा फँसेका र अलपत्र भएकाहरू मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको छ। 3,925 व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। सरकारले खोज उद्धार र राहत वितरणको काम भइरहेको बताए पनि प्रभावकारी हुन नसकेको भन्दै पीड़ितले गुनासो गरेका छन्। भोटेकोसीको बाढ़ीपछि प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा झण्डै 5,88,00,000,00,000 रूपियाँ संकलन भएको छ। हिजो दिउँसोसम्म 9 वाणिज्य बैंकका खाताहरूमा 5,87,92,23,000 जमा भएको हो। यस्तै हिमालयन र लक्ष्मी बैंकमा 31,93,238 अमेरिकी डलर जमा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गर्ने बढ़िरहेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको छ। साथै कार्यालयले बाढ़ी प्रभावितका लागि भन्दै यी कोषका नाममा तोकिएका बैंक बाहेक अन्य खातामा पनि रकम संकलन भइरहेको जानकारी आएकाले बुझेर मात्र रकम उपलब्ध गराउन आग्रह गरेको छ। आपूर्ति व्यवस्था र ओहोर दोहोर सहज बनाउन काठमाडौँ हेटौँडा सड़कलाई एकतर्फी बनाइएको छ। आजदेखि साना यात्रुवाहक गाड़ीलाई आउँदा र जाँदा फरक फरक मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको हो। मकवानपुर प्रशासनका अनुसार 14 सीट भन्दा कम क्षमताका गाड़ी भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौँ आउनेछन्। काठमाडौँबाट हेटौँडा जाने गाड़ी फर्पिङ फाखेल कुलेखानी भीमफेदी हुँदै सञ्चालन हुनेछन्। मालवाहक तथा ठूला यात्रुवाहक गाड़ीले काठमाडौँ आउँदा त्रिभुवन राजपथ र फर्किदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। खाद्यान्न, खाना पकाउने ग्यास, चिनी, दूध, तरकारी लगायत अत्यावश्यक वस्तु

0: जानकारी अनुसार गल्छी त्रिशुली राजमार्ग अन्तर्गत त्रिशुली पुल पारीबाट त्रिशुली नदीको दायाँ किनार हुँदै कलेरी टार, कोशी खोला, पिपल टार, दर्शन टार, छत्रे खोला, गौरी बेसी हुँदै त्रिशुली बजारसम्म सड़क सञ्चालनमा आएको छ। धादिङमा बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि मास टार, क्युरिन टार हुँदै त्रिशुली नदीको दायाँ किनारबाट धादिङ बेसी जोड्ने वैकल्पिक सड़क पनि सञ्चालनमा ल्याइएको छ। फुर्के खोलामा तत्काल बेरी ब्रिज राख्न कठिन हुने देखिएपछि यही सड़कलाई स्तरोन्नति गर्ने काम भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातो पानी नाका पनि बन्द भएको छ। पहिरोको जोखिम बढ़ेको भन्दै चीनले अर्को सूचना नआएसम्मका लागि नाका बन्द गरेको हो। यात्रु आवत जावत खुल्ला रहे पनि लिपिङ क्षेत्र स्थिर नभएसम्म आयात निर्यात पुनः सञ्चालन हुने सम्भावना कम रहेको छ। रसवागढ़ी नाका पनि बाढ़ीले क्षतिग्रस्त भएपछि अब कोरला नाका मात्रै वैकल्पिक व्यापारिक मार्ग बनेको छ। गएको बुधबार भोटे कोशी नदीमा आएको भीषण बाढ़ीले रसुवा र नुवाकोटका विभिन्न बस्ती बगाउनु अघि नेपाली व्यवसायीले तातो पानी टिमुरे र कोरला नाकाबाट चीनसँग व्यापार गर्दै आएका थिए। नेपालतर्फ लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढ़ेको भन्दै चीनले हिजोदेखि व्यापारिक प्रयोजनका लागि तातो पानी नाका बन्द गरेको हो। साउन तेस्रो हप्तादेखि सीमित रूपमा यातायात सञ्चालनमा आएको करिब 10 दिनपछि रसुवामा गएको बुधबार आएको भीषण बाढ़ीपछि चिनिया पक्षले फेरि अर्को सूचना नभएसम्म तातो पानी नाका बन्द गरेको हो। तातो पानी भन्सार नाका लामो समयदेखि बन्द हुँदा सीमाका दुवैतर्फका व्यवसाय प्रभावित बनेका छन्। रसुवागढ़ीको टिमुरे बजार समेत बाढ़ीले बगाएपछि

0: नेपाल चीन व्यापारमा थप समस्या सृजना भएको छ। दशैं नजिकिँदै गर्दा व्यवसायी सम्भावित वस्तु अभावलाई लिएर थप चिन्तित बनेका छन्। बाढ़ी प्रभावित जिल्लामा अवरूद्ध भएको विद्युत पुनर्स्थापना भइदिएको ऊर्जा तथा जलस्रोत मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बाढ़ी प्रभावित रसुवाको कालिका स्थान नौकुण्डको केही भाग, गोसाईकुण्ड गाउँपालिकाको वडा 5 र 6 का केही भाग गरेर सदरमुकाम धुन्चे सहित करिब 30% घरधुरीमा विद्युत पुगिसकेको छ। साथै आमा छोदिङ गाउँपालिकाका केही भागमा साञ्चेन जलविद्युत आयोजनाको प्रणालीबाट विद्युत सञ्चालनको तयारी भइरहेको छ। जिल्लाका बाँकी भागमा घराइसी सोलर मार्फत विद्युत सेवाका लागि 500 ठान पोर्टेबल सोलर पठाइएको छ। नुवाकोटमा विद्युत सेवा प्रभावित भएका मध्ये अहिलेसम्म 85% क्षेत्रमा विद्युत पुनर्स्थापना भइसकेको छ। बाँकी 15% क्षेत्रमा 5 दिनभित्र विद्युत सेवा उपलब्ध गराउने गरी काम भइरहेको छ। मन्त्रालयका अनुसार धादिङका पृथ्वी राजमार्गको दायाँ बायाँको क्षेत्र गजुरी, आदमघाट, मलेखु, जहरे, मौवा खोलासम्म प्रभावित भएकामा आदमघाटको केही क्षेत्र बाहेक धादिङको सम्पूर्ण क्षेत्रमा 98% विद्युत सेवा पुनर्स्थापना भइसकेको छ। अबको 2 दिनमा सम्पूर्ण क्षेत्रमा विद्युत सेवा पुनर्स्थापना हुने गरी काम भइरहेको छ। आज पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। साथै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँका नदी आसपासमा सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। गैराती पनि केही ठाउँमा मध्यमदेखि ठूलो पानी परेको थियो। अब विदेशको खबर। बैंक अफ इंग्ल्याण्डका गवर्नर एन्ड्रयू बेलीले कृत्रिम बौद्धिकता एआईको क्षेत्रमा पाएको सम्भावित संकटले आएको सम्भावित संकटले विश्व अर्थतन्त्रमा ठूलो मन्दी ल्याउन सक्ने चेतावनी दिनुभएको छ। G20 का अर्थमन्त्रीहरूलाई पठाएको खुला पत्रमा बेलीले एआई कम्पनीको वृद्धि अचानक रोकिएर लगानीकर्ताको विश्वास कमजोर भए त्यसले विश्वव्यापी रूपमा वित्तीय बजारमा ठूलो असर पार्न सक्ने बताउनु भएको छ। उहाँका अनुसार अहिले एआईसँग सम्बन्धित कम्पनीहरूको शेयर मूल्य निकै उच्च छ। त्यसमाथि लगानीकर्ताले ऋण लिएर लगानी गर्ने क्रम बढ़ेको छ भने एआई क्षेत्रमा सीमित ठूलो प्रविधि कम्पनीमा ठूलो मात्रामा पूँजी केन्द्रित भएको छ। यी सबै अवस्था एकै पटक आएमा बजारमा हुने सामान्य गिरावट समेत ठूलो संकटमा परिणत हुन सक्ने उहाँको चेतावनी छ। अब खेल खबर। स्पेनिस ला लिगामा साबिक विजेता बार्सिलोनाले पुनरागमन जित निकालेको छ। गैराती क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई 5-2 गोलले पराजित गरेको हो। खेलको 12 मिनटमा सर्जियो कामेलोले गोल गर्दै रायोलाई अग्रता दिलाएका थिए, तर 19 मिनटमा राफिन्हा र 21 मिनटमा लामिन यमालले गोल गरेपछि बार्सिलोना 2-1 अघि बढ़्यो। 51 मिनटमा रायो का फ्लोरियन ले जुनले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता 3-1 भयो। 59 मिनटमा कामेलोले दोस्रो गोल गरे पनि 71 मिनटमा राफिना र 90 मिनटमा यमालले गोल गर्दै बार्सिलोनालाई 5-2 जित दिलाएका थिए। जितसँगै 3 खेलबाट 9 अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा पुगेको छ। समान 9 अंक रहेको रियल मड्रिड दोस्रो स्थानमा छ। रायो भालेकानो भने 1 अंक सहित तालिकाको 18 स्थानमा छ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपल्ट। भोटे कोशीको बाढ़ीको 7 दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै प्रधानमन्त्री दैवी प्रकोप कोषमा झण्डै 5,88,00,00,000 रूपियाँ संकलन। यात्रा र ढुवानी सहज बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने। बाढ़ी प्रभावित क्षेत्रमा वैकल्पिक सड़क सञ्चालन। चीनसँगको अर्को मुख्य नाका तातो पानी पनि बन्द। दशैं नजिकिँदै गर्दा सम्भावित वस्तु अभावलाई लिएर व्यवसायी थप चिन्तित। एआईले विश्व अर्थतन्त्रमा मन्दी ल्याउन सक्ने इंग्ल्याण्डका गवर्नरको चेतावनी। साइबर आक्रमण र सुरक्षा प्रणालीमा प्रवेश गर्ने प्रयासका लागि तयार रहन सुझाव। र स्पेनिस ला लिगामा बार्सिलोनाको पुनरागमन जित।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाजे।
2: निशुल्क आँखा शिविरका साथै आँखा उपचार सेवा शुभारम्भ हुने सम्बन्धी सूचना। रोहित फाउन्डेशन तथा क्योर ब्लाइन्डनेस प्रोजेक्ट संघको सहकार्य र सिद्धगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा ठाकुरबाबा नगरपालिकामा रहेका आँखाका मोतीबिन्दु बिरामीलाई मध्यनजर गर्दै मोतीबिन्दु बिरामी छनौट गरी निशुल्क अपरेशन गर्ने कार्यक्रम रहेको हुँदा तपसिलमा उल्लेखित मितिमा छनौट शिविरमा सहभागी भई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। शिविर सम्बन्धी जानकारी। शिविर हुने मिति यही भदौ 16 गते। स्थान ठाकुरबाबा नगर अस्पताल नेउलापुर। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। साथै अपरेशन यही भाद्र 17 गते। प्राविधिक सहयोग नेपाल रेड क्रस सोसाइटी बर्दिया शाखा शिवगंगा आँखा अस्पताल गुलरिया। स्मरण रहोस् शिविरतर्फ निशुल्क नाम दर्ता निशुल्क औषधि वितरण गरिनेछ। अस्पतालतर्फ शिविरबाट रेफर भएका मोतीबिन्दुका बिरामीहरूलाई अपरेशन पूर्व निशुल्क औषधि वितरण निशुल्क रगत जाँच निशुल्क मोतीबिन्दुको अपरेशन अपरेशन पश्चात निशुल्क औषधि वितरण र निशुल्क रूपमा कालो चस्मा वितरण गरिने समेत सहर्ष जानकारी गराउँदछौ।
3: नमस्कार है।
4: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
3: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
4: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यस कारण त्यति नोक्सानी हुन पाएन।
3: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
4: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
4: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठुलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
3: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
4: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
3: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
4: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
3: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ?
4: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
3: ओहो, बालीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
0: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल
5: र ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: निशुल्क आँखा शिविरका साथै आँखा उपचार सेवा शुभारम्भ हुने सम्बन्धी सूचना। रोहित फाउन्डेशन तथा क्योर ब्लाइन्डनेस प्रोजेक्ट संघको सहकार्य र सिद्धगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा ठाकुरबाबा नगरपालिकामा रहेका आँखाका मोतीबिन्दु बिरामीलाई मध्यनजर गर्दै मोतीबिन्दु बिरामी छनौट गरी निशुल्क अपरेशन गर्ने कार्यक्रम रहेको हुँदा तपसिलमा उल्लेखित मितिमा छनौट शिविरमा सहभागी भई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। शिविर सम्बन्धी जानकारी। शिविर हुने मिति यही भदौ 16 गते। स्थान ठाकुरबाबा नगर अस्पताल नेउलापुर। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। साथै अपरेशन यही भाद्र 17 गते। प्राविधिक सहयोग नेपाल रेड क्रस सोसाइटी बर्दिया शाखा शिवगंगा आँखा अस्पताल गुलरिया। स्मरण रहोस्, शिविरतर्फ निशुल्क नाम दर्ता निशुल्क औषधि वितरण गरिनेछ। अस्पतालतर्फ शिविरबाट रेफर भएका मोतीबिन्दुका बिरामीहरूलाई अपरेशन पूर्व निशुल्क औषधि वितरण, निशुल्क रगत जाँच, निशुल्क मोतीबिन्दुको अपरेशन, अपरेशन पश्चात निशुल्क औषधि वितरण र निशुल्क रूपमा कालो चस्मा वितरण गरिने समेत सहर्ष जानकारी गराउँदछौ।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: के तपाईलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: निशुल्क आँखा शिविरका साथै आँखा उपचार सेवा शुभारम्भ हुने सम्बन्धी सूचना। रोहित फाउन्डेशन तथा क्योर ब्लाइन्डनेस प्रोजेक्ट संघको सहकार्य र सिबुगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा ठाकुरबाबा नगरपालिकामा रहेका आँखाका मोतीबिन्दु बिरामीलाई मध्यनजर गर्दै मोतीबिन्दु बिरामी छनौट गरी निशुल्क अपरेशन गर्ने कार्यक्रम रहेको हुँदा तपसिलमा उल्लेखित मितिमा छनौट शिविरमा सहभागी भई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। शिविर सम्बन्धी जानकारी। शिविर हुने मिति यही भदौ 16 गते। स्थान ठाकुरबाबा नगर अस्पताल नेउलापुर। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। साथै अपरेशन यही बाद 17 गते। प्राविधिक सहयोग नेपाल रेड क्रस सोसाइटी बर्दिया शाखा शिवगंगा आँखा अस्पताल गुलरिया। स्मरण रहोस् शिविरतर्फ निशुल्क नाम दर्ता निशुल्क औषधि वितरण गरिनेछ। अस्पतालतर्फ शिविरबाट रेफर भएका मोतीबिन्दुका बिरामीहरूलाई अपरेशन पूर्व निशुल्क औषधि वितरण निशुल्क रगत जाँच निशुल्क मोतीबिन्दुको अपरेशन अपरेशन पश्चात निशुल्क औषधि वितरण र निशुल्क रूपमा कालो चस्मा वितरण गरिने समेत सहर्ष जानकारी गराउँदछौ।
1: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
2: विजय सुनचाँदी पसलमा नै किन नि?
1: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9843638। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बार चाहिँ।
0: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ। निशुल्क आँखा शिविरका साथै आँखा उपचार सेवा शुभारम्भ हुने सम्बन्धी सूचना। रोहित फाउन्डेशन तथा क्योर ब्लाइन्डनेस प्रोजेक्ट संघको सहकार्य र सिबुगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा ठाकुरबाबा नगरपालिकामा रहेका आँखाका मोतीबिन्दु बिरामीलाई मध्यनजर गर्दै मोतीबिन्दु बिरामी छनौट गरी निशुल्क अपरेशन गर्ने कार्यक्रम रहेको हुँदा तपसिलमा उल्लेखित मितिमा छनौट शिविरमा सहभागी भई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। शिविर सम्बन्धी जानकारी। शिविर हुने मिति यही भदौ 16 गते। स्थान ठाकुरबाबा नगर अस्पताल नेउलापुर। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। साथै अपरेशन यही बाद 17 गते। प्राविधिक सहयोग नेपाल रेड क्रस सोसाइटी बर्दिया शाखा शिवगंगा आँखा अस्पताल गुलरिया। स्मरण रहोस् शिविरतर्फ निशुल्क नाम दर्ता निशुल्क औषधि वितरण गरिनेछ। अस्पतालतर्फ शिविरबाट रेफर भएका मोतीबिन्दुका बिरामीहरूलाई अपरेशन पूर्व निशुल्क औषधि वितरण निशुल्क रगत जाँच निशुल्क मोतीबिन्दुको अपरेशन अपरेशन पश्चात निशुल्क औषधि वितरण र निशुल्क रूपमा कालो चस्मा वितरण गरिने समेत सहर्ष जानकारी गराउँदछौ। के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी

0: चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरे 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
2: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाजुछ।

0: निशुल्क आँखा शिविरका साथै आँखा उपचार सेवा शुभारम्भ हुने सम्बन्धी सूचना। रोहित फाउन्डेशन तथा क्योर ब्लाइन्डनेस प्रोजेक्ट संघको सहकार्य र सिबुगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा ठाकुरबाबा नगरपालिकामा रहेका आँखाका मोतीबिन्दु बिरामीलाई मध्यनजर गर्दै मोतीबिन्दु बिरामी छनौट गरी निशुल्क अपरेशन गर्ने कार्यक्रम रहेको हुँदा तपसिलमा उल्लेखित मितिमा छनौट शिविरमा सहभागी भई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। शिविर सम्बन्धी जानकारी। शिविर हुने मिति यही भदौ 16 गते। स्थान ठाकुरबाबा नगर अस्पताल नेउलापुर। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। साथै अपरेशन यही भाद्र 17 गते। प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखा शिवगंगा आँखा अस्पताल गुलरिया। स्मरण रहोस् शिविरतर्फ निशुल्क नाम दर्ता निशुल्क औषधि वितरण गरिनेछ। अस्पतालतर्फ शिविरबाट रेफर भएका मोतीबिन्दुका बिरामीहरूलाई अपरेशन पूर्व निशुल्क औषधि वितरण निशुल्क रगत जाँच निशुल्क मोतीबिन्दुको अपरेशन अपरेशन पश्चात निशुल्क औषधि वितरण र निशुल्क रूपमा कालो चस्मा वितरण गरिने समेत सहर्ष जानकारी गराउँदछौ।
1: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400463।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: निशुल्क आँखा शिविरका साथै आँखा उपचार सेवा शुभारम्भ हुने सम्बन्धी सूचना। रोहित फाउन्डेशन तथा क्योर ब्लाइन्डनेस प्रोजेक्ट संघको सहकार्य र शिवगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा ठाकुरबाबा नगरपालिकामा रहेका आँखाका मोतीबिन्दु बिरामीलाई मध्यनजर गर्दै मोतीबिन्दु बिरामी छनौट गरी निशुल्क अपरेशन गर्ने कार्यक्रम रहेको हुँदा तपसिलमा उल्लेखित मितिमा छनौट शिविरमा सहभागी भई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। शिविर सम्बन्धी जानकारी। शिविर हुने मिति यही भदौ 16 गते। स्थान ठाकुरबाबा नगर अस्पताल नेउलापुर। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। साथै अपरेशन यही भाद्र 17 गते। प्राविधिक सहयोग नेपाल रेड क्रस सोसाइटी बर्दिया शाखा शिवगंगा आँखा अस्पताल गुलरिया। स्मरण रहोस्, शिविरतर्फ निशुल्क नाम दर्ता निशुल्क औषधि वितरण गरिनेछ। अस्पतालतर्फ शिविरबाट रेफर भएका मोतीबिन्दुका बिरामीहरूलाई अपरेशन पूर्व निशुल्क औषधि वितरण, निशुल्क रगत जाँच, निशुल्क मोतीबिन्दुको अपरेशन, अपरेशन पश्चात निशुल्क औषधि वितरण र निशुल्क रूपमा कालो चस्मा वितरण गरिने समेत सहर्ष जानकारी गराउँदछौ।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time.
2: यति बेला बिहानको 11 बजेको छ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग सुने।
1: के तपाईलाई दुना टपरी चाहिएको छ? पूजाआजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
2: खुसीको खबर,
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे सुरुवात भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशीको बाढ़ीपछि वीर पहरा र सुरुङ लगायतका क्षेत्रमा आज पनि खोजी तथा उद्धार चल्दै, सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या। नुवाकोटको विदुर 10 एउटै घरबाट 24 शव निकालियो। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान। सभामुख खरेलले विपद बारे विशेष प्रस्ताव पेश गर्ने, राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूको माग। तातो पानी पारिरहेको झाङमु पोर्ट अनिश्चितकालको लागि बन्द। कृष्णवीर पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। चीपको कीर्तिमानी मागका कारण अघिल्लो महिना दक्षिण कोरियाको निर्यात बढ़्यो। लगातार 3 महिना मासिक निर्यात 90 अर्ब डलर भन्दा माथि। र पाकिस्तानले 7 खेलाड़ीलाई टेस्ट टोलीबाट हटायो। नेपाल खबरमा अब पूरा खबर। गएको बुधबार 81 भेलबाड़ी सहित उर्लिएको भोटेकोशीले जनधनको क्षति गरेको छ। हिमाली जलाधार क्षेत्रबाट उर्लिएर आएको भोटेकोशी नदीले आफ्नो प्राकृतिक धार मात्र बदलेको छैन, पुस्तौंदेखि जोड़ेको मानव बस्तीको भूगोल नै खण्डहर अवस्थामा पुर्याएको छ। भोटेकोशी बाढ़ीको आज 1 हप्ता भइसकेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 987 जनाको शव भेटिएको छ। अझै 3,916 जना सम्पर्क विहीन छन्। अहिलेसम्म 11,814 जनाको उद्धार गरिएको छ। उत्तरी सीमा र सुवागढ़ी नाकासम्मको सम्पूर्ण यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। सुरक्षाकर्मी र उद्धारकर्ता वीर पहरा र भोटेकोशीको डीलमा उभिएर क्षतिको आकलन र अन्य व्यवस्थापनमा खटिरहेका छन्। यसैबीच बाढ़ीबाट प्रभावितका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका कतिपय गाड़ी सड़कको अवस्थाका कारण बीच बाटोमै रोकिएका छन्। रसुवाको नौकुण्ड गाउँपालिका कोड़ा नम्बर 3 सड़क क्षेत्रमा राहत सामग्री बोकेका गाड़ीको लामो जाम लाग्ने गरेको छ। मुख्य सड़क बाढ़ीले बगाउँदा वैकल्पिक सड़कबाट गाड़ी कुडिरहेका छन्। वैकल्पिक सड़क पनि यात्राका लागि सहज छैन, यसले गर्दा प्रभावित क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या भइरहेको छ। नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा एउटै घरबाट नेपाल प्रहरीले 24 शव निकालेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यका लागि खटिएको प्रहरी टोलीले बच्चुराम अवस्थीको घरबाट 30 शव निकालेको हो। शुरूमा ड्रोन क्यामेरामा एउटा शव देखिएको थियो, त्यसपछि उत्तर गया मिनीमार्ट रहेको घरमा प्रवेश गरेपछि थप शव हुन सक्ने आशंकामा खोजी गर्दा अन्य 23 शव भेटिएका नेपाल प्रहरीले जनाएको छ। ती शव मध्ये 1 बालिका, 11 पुरूष र 12 महिला रहेको छ। निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ। नेपाली सेनाले विभिन्न सुरुङमा खोजी कार्य गरिरहेको जनाएको छ। सेनाका अनुसार चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी झण्डे 50 मिटर भित्रसम्म पुगी खोजी कार्य गरेको छ। त्यस्तै लाङटाङ हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र झण्डे 150 मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य भइरहेको छ। माथिल्लो तिर्चुली 1 हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलको झण्डे 200 मिटरसम्म प्रवेश गरी खोजी कार्य गरेको नेपाली सेनाले जनाएको छ। तिर्चुली 3A टनेल हेड फेरा परेको र अक्सिजन दिने काम भएको छ। त्रिशुली 3B पनि विज्ञ सहितको टोलीले टनेलमा प्रवेश गर्नका लागि प्रवेशद्वार पत्ता लगाई भित्र खन्ने कार्य भइरहेको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान भएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजी बस्नेछ। यसअघि गएको बुधबार भोटेकोशीको बाढ़ी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो। भोलिको बैठकमा भोटेकोशी बाढ़ी र विपदबारे सभामुख डीपी अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। यसैबीच राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबाटै विशेष प्रस्ताव पारित भएको छ। बसेको सभामा अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो। बाढ़ीमा ज्यान गुमाएका प्रति राष्ट्रिय सभाले श्रद्धांजली अर्पण गरेको छ। शोक सन्तप्त परिवारजन आफन्त तथा समुदायप्रति समवेदना व्यक्त गरिएको छ। विशेष प्रस्ताव मार्फत राष्ट्रिय सभाले बाढ़ी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यान आकर्षण गराएको छ। घाइतेहरूको निशुल्क उपचार गराउन आग्रह गरिएको छ। वैज्ञानिक रूपमा शव व्यवस्थापन गर्न भनिएको छ। साथै भोटेकोशी बाढ़ी पछिको अवस्थामा राष्ट्रिय शोकको घोषणा गर्न सांसद

सरकारसँग माग गरेका छन्। आजको राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले शोक घोषणा गर्न माग गरेका हुन्। आजको बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्तले संघ प्रदेश र पालिका सरकार तथा जनप्रतिनिधि बीच प्रभावकारी समन्वय नभएको भन्दै ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही 23 गते दिउँसो सभा 1 बजे बस्नेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33-493-555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चीन सरकारले नेपाल चीन उत्तरी नाका तातो पानी पारिरहेको झ्याङमु पोर्ट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातो पानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई इमेल मार्फत झ्याङमु पोर्ट अनिश्चितकालका लागि बन्द गरेको जानकारी गराएको हो। पाण्डेका अनुसार चीनी अधिकारीले केही समयको लागि पोर्ट बन्द गरेको र कहिले खुल्छ भन्ने बारेमा अर्को इमेलबाट जानकारी गराउने उल्लेख गरेका छन्। झ्याङमु पोर्टबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारीलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ। चिनिया पक्षले कार्गो आगमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। रसुवागढ़ी नाका बाढ़ीले बगाएपछि तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो। सिन्धुपाल्चोकको तातोपानी नाका समेत बन्द भएपछि नेपाल चीन व्यापार प्रभावित भएको छ। मुख्य पर्व दशैं र तिहार नजिकै आएको अवस्थामा ठूलो असर पार्ने व्यवसायीको भनाई छ। झ्याङमु पोर्ट बन्द गरिएपछि नेपालभित्र नै मालवाहक कन्टेनर न्यालममै रोकिएका छन्। लामो समय त्यहाँ रहँदा पार्किङ भाड़ाका कारण समस्या पर्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ। भोटेकोशीमा आएको ठूलो बाढ़ीका कारण त्रिशुली नदीमा पानीको बहाव बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध छ। सड़क विभागले अवरूद्ध सड़क 10-15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। पहिरोले कटान गरेको सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडाराज ढकालले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकोले पहिरो खसेको बताउनुभयो। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढ़ेको समेत जानकारी दिनुभयो। सड़क विभागका भू प्राविधिक विज्ञ मधुसूदन आचार्यले तत्काल सड़क खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना छ। 3-4 वटा मेसिन परिचालन गरी काम गर्दा कम्तीमा 2 हप्तामा कृष्णवीर क्षेत्रको सड़क सञ्चालनमा ल्याउन सकिने उहाँले बताउनुभयो। अब विदेशको खबर। विश्व बजारमा सेमी कन्डक्टरको मागमा भएको वृद्धिका कारण गएको अगस्त महिनामा दक्षिण कोरियाको निर्यात 68.7% बढ़ेको छ। व्यापार उद्योग तथा स्रोत मन्त्रालयका अनुसार अगस्तमा दक्षिण कोरियाको निर्यात बढ़ेर 98.25 करोड़ अमेरिकी डलर अर्थात 14.93 अर्ब रूपियाँ पुगेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। यो सँगै लगातार तेस्रो महिना दक्षिण कोरियाको मासिक निर्यात 90 अर्ब भन्दा माथि रहेको छ। यस अवधिमा दैनिक औसत निर्यात 72.5% बढ़ेर 4.47 अर्ब डलर पुगेको छ। दैनिक औसत निर्यात लगातार चौथो महिना 4 अर्ब डलर भन्दा माथि कायम रहेको छ। अगस्त महिनामा दक्षिण कोरियाको आयात 22.5% बढ़ेर 63.51 अर्ब डलर पुगेको छ। दक्षिण कोरियाका 20 प्रमुख निर्यात वस्तुमध्ये 14 वटाको निर्यात बढ़ेको छ। तीमध्ये सेमी कन्डक्टरको निर्यात सबैभन्दा धेरै 209% वृद्धि भई 46.65 अर्ब डलर पुगेको छ। यो सेमी कन्डक्टर निर्यातको अहिलेसम्मकै उच्च स्तर हो। सेमी कन्डक्टरको निर्यात लगातार 3 महिना 40 अर्ब डलर भन्दा माथि रहेको छ। विश्वका ठूला प्रविधि कम्पनीहरू गुगल र अमेजन लगायतले कृत्रिम बुद्धिमत्ता अर्थात एआई पूर्वाधारमा लगानी विस्तार गरिरहेकोले मेमोरी चिपको मूल्य बढ्दा निर्यात वृद्धिमा योगदान पुर्याएको त्यहाँको मन्त्रालयले जनाएको छ। अब खेल खबर। लर्ड्समा घरेलु टोली इंग्ल्याण्डसँगको दोस्रो टेस्टमा हार बेहोरेपछि पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले टोलीबाट 7 जना खेलाड़ीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पीसीबीले मोहम्मद रिजवान, इमाम उल हक, सलमान आगा, अली उस्मान, आमिर जमाल, उबैस जफर र खुरमर शहजादलाई टेस्ट टोलीबाट हटाएको जनाएको छ। यी 7 जना खेलाड़ीको सट्टामा साइम अब्युब, अब्दुल्लाह फजल, अराफत मिनसास, इमरान जुनियर, साद बेग, इमरान रन्दवा र रजाउल्लाहलाई टोलीमा समावेश गरिएको छ। यसैबीच पीसीबीले मुख्य प्रशिक्षक सरफराज अहमद र बलिङ प्रशिक्षक उमर गुलले आफ्नो पदबाट राजीनामा दिने पनि जनाएको छ। माइक हेसनले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् भने एससी नोपकेले बलिङ प्रशिक्षकको भूमिका सम्हाल्नेछन्। लर्ड्समा भएको टेस्टमा पाकिस्तानले 194 रनले हार बेहोरेपछि ओपनर ब्याटर इमाम ओकल र अन्य खेलाड़ीहरूको आलोचना भइरहेको छ। चारभन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढ़ीपछि भीर पहरा र सुरुङ लगायतका क्षेत्रमा आज पनि खोजी तथा उद्धार चल्दै सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या। नुवाकोटको विदुर 10 एउटै घरबाट 24 शव निकालियो। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान। सभामुख खरियालले विपदबारे विशेष प्रस्ताव पेश गर्ने राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूको माग। तातो पानी पारिरहेको झाङमो पोर्ट अनिश्चितकालको लागि बन्द। कृष्णवीरको पहिरो अवरूद्ध। पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। चीपको कीर्तिमानी मागका कारण अघिल्लो महिना दक्षिण कोरियाको निर्यात बढ़्यो। लगातार 3 महिना मासिक निर्यात 90 अर्ब डलर भन्दा माथि। र पाकिस्तानले 7 जना खेलाड़ीलाई टेस्ट टोलीबाट हटायो।

0: छ रेडियो टाइगर 99.2 MHz गर्जन सधै बाजुछन्।
1: होइन दिदी, किन निराश भएर बस्नु भएको?
2: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
1: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसाली पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
4: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
5: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
6: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672, 98224-21679 र 98125-10349।
7: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
8: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
7: अरे अरे सपना, तिमी कता जान लागि कि?
9: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
7: ए रमेश, पर्ख न, कता हिँडेको के?
10: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइटु
7: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
8: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
7: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-37582।
8: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।

0: ओहो मेरो साथ नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठुलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठुलो नहर पनि सफा गर्यौं, अनि बाढी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल
3: र ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्ची र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: रेडियो टाइगर 99.5 मेगाहर्ट्ज।

0: नेपालगञ्जमा पाइने सबै सामान नमन सपिङ सेन्टरमा पाजाए पोमारसे म फेरि नमन सपिङ सेन्टरमा जाइदु
1: नै सबैजनाले नमन नमन भन्छन् के छ र त्यहाँ
2: के छैन र त्यहाँ खाद्य तथा किरानाका सामान कस्मेटिक सामान दैनिक उपभोग्य सामग्री होटलका लागि आवश्यक सम्पूर्ण सामान गिफ्ट खेलौना र बर्थडेका सामग्री सजावटका सामग्री संगीत र खेलकुदका सामग्री घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना
1: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582
2: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भरिगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज
4: रेडियो टाइगर स्टुडियो टाइम यति बेला अपराह्नको 4 बज्यो
5: आफ्ना लागि दौरा सुरुवाल कोट अफिसको ड्रेस केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा साडी अनि धोती किन्न जानुपर्ने
6: त्यो सँगै सिरक डसना अनि सिरानी पनि बनाउन छ यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा
7: ल यतिको लागि पनि चिन्ता किन गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि
8: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल सारी ब्लाउजको कपडा सँगै तन्ना सिरक डसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ प्रोप राइटर बिन्तीराम राज फन रुक्मिणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो सम्पर्क मोबाइल नम्बर

0: सन्जु, कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु? नमन सपिङ सेन्टरतिर।

0: के तपाईँलाई दुनाकपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुनाटपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुनाटपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ। त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
1: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
0: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ। त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
1: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
0: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
1: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए चुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
0: सर्प देखिमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
1: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
0: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ।
1: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाव, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्। यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने,
0: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
1: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
0: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
1: दंश भएको अर्थात् टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
0: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
1: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, झारफुक गर्नतिर समय खेर नफाल्ने।
0: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग्छ।

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि? नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लाग्यो कि?
2: कहाँ हुनु? नमन शपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हेरेको के?
3: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन शपिङ सेन्टरमा जाइटु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बार छै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: धेरै धेरै धन्यवाद छ है नानी।
3: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
2: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
3: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
2: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
3: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक।
2: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 खुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
3: सम्पर्क मोबाइल नम्बर 98400 46368।
4: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10 देखि 30 रुपियाँ दर्जन।

यस समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने, राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61। तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
1: शिक्षाका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 98 61 49 56 66 र 98 41 29 54 81। वेबसाइट झुले.com.np।

0: श्री धाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भूते कोसेको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1003 पुग्यो। 3916 जना अझै सम्पर्कविहीन। खोजी र उद्धार चल्दै, सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या।
0: राज्यसभाको आह्वानमा विपद बारे केन्द्रित रहेर सर्वदलीय बैठक। राष्ट्रिय सभाबाट रसुवा बाढ़ी बारे विशेष प्रस्ताव पारित। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने।
1: कृष्ण धीर पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। बजार अनुगमनका लागि विभिन्न 16 टोली परिचालन। कृत्रिम अभाव र कालोबजारी रोक्ने तथा अत्यावश्यक वस्तु सहज बनाउने उद्देश्य।
2: तराईमा भएको चिज पहाड़मा उपत्यकामा सजिलै आउने गरी मिलाउँछौ, त्यसैले आत्तिहाल्नुपर्ने, अहिले नै सञ्चय गर्नुपर्ने, भोलि खुल्दैन कि भनेर मान्नुपर्ने अवस्था होइन। हामीले यसलाई अझै सजिलो गराउँदै अगाडि बढाउँछौ।
0: अमेरिका भेनेजुएला तेल सम्झौताको विस्तृत विवरण सार्वजनिक। 17 तेल क्षेत्रको संचालनका लागि अमेरिकी निजी कम्पनीलाई 100 वर्षको अनुमति।
1: र दक्षिण

0: प्राप्त। नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
0: फोन 056-494-333, 493-555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न 8 जिल्लामा 1000 भन्दा धेरै शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोरखामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 वटा शव भेटिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। त्यस्तै 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य आज 7 दिन पनि चलिरहेको छ। यस्तै परराष्ट्र मन्त्रालयका अनुसार भोटेकोसी बाढ़ीबाट प्रभावित 11,800 भन्दा धेरै व्यक्तिको उद्धार हुँदा 324 जना विदेशी नागरिक रहेका छन्। सम्पर्कविहीन झण्डै 4,000 व्यक्ति मध्ये 39 देशका 590 जना विदेशी नागरिक रहेका आज भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार सुरुङमा फँसेकाहरूको खोज तथा उद्धार कार्य पनि भइरहेको छ। यसका लागि भारत र चीनबाट आएका 2 टोली परिचालन गरिएको प्रवक्ता पौडेल छेत्रीले जानकारी दिनुभयो। भारतबाट आएको 24 सदस्यीय विशेष सुरुङ उद्धार टोली र चीनबाट 9 सदस्यीय टोली जलविद्युत आयोजनाको सुरुङमा परिचालित छन्। भारतीय टोलीले चिलिमी र लाङथाङ जलविद्युत आयोजनामा नेपाली सेनासँग सहकार्य गरिरहेको छ भने चिनिया टोलीले माथिल्लो त्रिशुली 3A आयोजना क्षेत्रमा नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको छ। दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आएको छ। यस्तै शव फेला परेका तर तत्काल पहिचान गर्न नसकिनेलाई फोरेन्सिक प्रक्रिया र डीएनए नमूना संकलनपछि अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।
1: यसैबीच गएको बुधबार 81 हिमाली जलाधार क्षेत्रबाट उर्लिएर आएको भोटेकोसी नदीले आफ्नो प्राकृतिक धार मात्र बदलेको छैन, पुस्तौंदेखि जोडेको मानव बस्तीको भूगोल नै खण्डहर अवस्थामा पुर्याएको छ। उत्तरी सीमा रसुवागढ़ी नाकासम्मको सम्पूर्ण यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। सुरक्षाकर्मी र उद्धारकर्ता भीर पहरा र भोटेकोसेको डीलमा उभिएर क्षतिको आकलन र अन्य व्यवस्थापनमा खटिरहेका छन्। यसैबीच बाढ़ीबाट प्रभावितहरूका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका कतिपय गाड़ी सड़कको अवस्थाका कारण 20 बाटोमै रोकिएका छन्। रसुवाको नौकुण्ड गाउँपालिकाको वडा नम्बर 3 सड़क क्षेत्रमा राहत सामग्री बोकेका गाड़ीको लामो जाम लाग्ने गरेको छ। मुख्य सड़क बाढ़ीले बगाउँदा वैकल्पिक सड़कबाट गाड़ी घुड़िरहेका छन्। वैकल्पिक सड़क पनि यात्राका लागि सहज छैन, यसले गर्दा प्रभावित

0: क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या भइरहेको छ।
1: नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा एउटै घरबाट नेपाल प्रहरीले 24 शव निकालेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यका लागि खटिएको प्रहरी टोलीले बच्चुरामा अवस्थीको घरबाट 30 शव निकालेको हो। शुरूमा ड्रोन क्यामेरामा एउटा शव देखिएको थियो। त्यसपछि उत्तर गया मिनी मार्ट रहेको घरमा प्रवेश गरेपछि थप शव हुन सक्ने आशंकामा खोजी गर्दा अन्य 23 शव भेटिएका नेपाल प्रहरीले जनाएको छ। 30 शव मध्ये एक बालिका, 11 पुरूष र 12 महिला रहेका छन्। निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ। यस्तै रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट ज्यान गुमाएका मध्ये 46 शव गैराति काठमाण्डको गोकर्ण जंगलमा व्यवस्थापन गरिएको छ। शव व्यवस्थापन गर्नु अघि पहिचान नखुलेका शवको डीएनए नमूना संकलन, फिंगर प्रिन्ट र फोटो लिइएको छ। भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङबाट पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगंजमा 114 शव ल्याइएकोमा 13 पहिचान खुलेको थियो। पहिचान हुन नसकेका 46 शव गोकर्णको जंगलमा व्यवस्थापन गरिएको हो। बाँकी शवको व्यवस्थापन बारे पनि छलफल भइरहेको जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ।
0: यसैबीच भोटेकोशी नदीमा बुधबार आएको बाढ़ीका कारण नवलपरासी बर्दघाट सुस्ता पूर्वको नारायणी नदीमा भेटिएका शव मध्ये 159 शव व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार भेटिएका 216 शव मध्ये अहिलेसम्म 159 शवको व्यवस्थापन गरिएको हो। जिल्लाका विभिन्न अस्पतालमा राखी पहिचान हुन नसकेका शवहरूको स्थानीय वनमा व्यवस्थापन गरिएको पण्डितले जानकारी दिनुभयो। पहिचान नभएका शवहरू कावासुती नगरपालिकाको ज्योतिकुञ्ज सामुदायिक वन र देवचुली नगरपालिकाको दिव्य मध्यवर्ती सामुदायिक वनमा अस्थायी व्यवस्थापन गरिएको उहाँको भनाइ छ। भेटिएका मध्ये 17 शव पहिचान भएर आफन्तलाई प्रदान गरिएको छ।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको आह्वानमा आज सर्वदलीय बैठक बसेको छ। सिंहदरबारमा रहेको रासपा संसदीय दलको कार्यालयमा बसेको बैठकले सबै पक्ष मिलेर विपदको सामना गर्नुपर्ने निष्कर्ष निकालेको छ। बैठकमा अहिले भइरहेको खोजी र उद्धार कार्य, प्रभावितलाई राहत वितरण तथा अबको व्यवस्थापन लगायतका विषयमा छलफल भयो। छलफलमा सहभागी अन्य दलका नेताहरूले पनि संकटको यो बेला आफूहरूले सरकारलाई आवश्यक साथ र सहयोग गरिरहेको बताएका छन्। संघीय सरकारले 3 तहका सरकारबीच थप समन्वय गर्नुपर्नेमा नेताहरूको जोड़ छ। बैठकमा विभिन्न राजनैतिक दलका दोस्रो तहका नेताहरू सहभागी थिए। यसअघि बुधबार बाढ़ी लगत्तै बसेको सर्वदलीय बैठकले विपदको दिगो समाधान र पूर्व तयारी सम्बन्धी 10 बुधे साझा संकल्प पारित गरेको थियो। आजको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपदको समयमा नागरिकको जीवन रक्षाका लागि आवश्यक परेमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन सरकारले लाज मान्न नहुने भए पनि सरकारले लाज मान्दा समस्या देखिएको बताएको छ। सिंहदरबारमा बसेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता देवराज चालिसीले सुरुङमा थुनिएका प्राविधिकहरूको उद्धारमा भइरहेको ढिलाइप्रति चिन्ता समेत व्यक्त गर्नुभयो।
0: यसैबीच राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित भएको छ। आज बसेको सभामा सभाध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो। बाढ़ीमा ज्यान गुमाएका प्रति राष्ट्रिय सभाले श्रद्धांजली अर्पण गरेको छ। शोक सन्तप्त परिवारजन, आफन्त तथा समुदायप्रति समवेदना व्यक्त गरिएको छ। विशेष प्रस्ताव मार्फत राष्ट्रिय सभाले बाढ़ी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यानकर्षण गरेको छ। घाइतेहरूको निशुल्क उपचार गराउन आग्रह गरिएको छ। वैज्ञानिक रूपमा शव व्यवस्थापन गर्न भनिएको छ। साथै भोटेकोशी बाढ़ीपछिको अवस्थामा राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। आजको राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले शोक घोषणा गर्न माग गरेका हुन्। विपदको विषयलाई आजको बैठकमा उठाउँदै सांसदहरूले सरकारको ध्यानकर्षण गराएका छन्। आजको बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्तले संघ, प्रदेश र पालिका सरकार तथा जनप्रतिनिधि बीच प्रभावकारी समन्वय नभएको ध्यानकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही 23 दिउँसो सभा 1 बस्नेछ।
1: यसैबीच प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान भएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बस्नेछ। यसअघि गएको बुधबार भोटेकोशीको बाढ़ी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो। भोलिको बैठकमा भोटेकोशी बाढ़ी र विपदबारे सभामुख डीपी अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बजार अनुगमन र आपूर्तिको व्यवस्थापन बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले भोटे कोशीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1003 पुग्यो। 3,916 जना अझै सम्पर्कविहीन। आज 7 दिन पनि खोजी र उद्धार चल्दै सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या। रासोपाको आह्वानमा विपदबारे केन्द्रित रहेर सर्वदलीय बैठक। राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर। चीन सरकारले नेपाल चीन उत्तरी नाका तातोपानी पारिरहेको झाङमु पोर्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई इमेल मार्फत झाङमु पोर्ट अनिश्चितकालका लागि बन्द गरेको जानकारी गराएको हो। पाण्डेका अनुसार चीनी अधिकारीले केही समयका लागि पोर्ट बन्द गरेको र कहिले खुल्छ भन्ने बारेमा अर्को इमेलबाट जानकारी गराउने उल्लेख गरेका छन्। झाङमु पोर्टबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारीलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ। चिनिया पक्षले कार्गो आवागमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। रसुवागढ़ी नाका बाढ़ीले बगाएपछि तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो। सिन्धुपाल्चोकको तातोपानी नाका समेत बन्द भएपछि नेपाल चीन व्यापार प्रभावित भएको छ। झाङमु पोर्ट बन्द गरिएपछि नेपाल भित्रिने मालवाहक कन्टेनर न्यालममै रोकिएका छन्। लामो समय त्यहाँ रहँदा पार्किङ भाड़ाका कारण समस्या पर्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले बताउनुभयो।
1: पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ। भोटेको सीमा आएको ठूलो बाढ़ीका कारण त्रिशुली नदीमा पानीको भाव बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध छ। सड़क विभागले अवरूद्ध सड़क 10 देखि 15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। पहिरोले कटान गरेको सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडाराज ढकालले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकोले पहिरो खसेको बताउनुभयो। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढ़ेको समेत जानकारी दिनुभयो। सड़क विभागका भूप्राविधिक विज्ञ मधुसूदन आचार्यले तत्काल सड़क खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना रहेको बताउनु भएको छ। 3-4 वटा मेसिन परिचालन गरी काम गर्दा कम्तीमा 2 हप्तामा कृष्णवीर क्षेत्रको सड़क सञ्चालनमा ल्याउन सकिने उहाँले बताउनुभयो।
0: यसैबीच विपदको समयमा बजारमा हुन सक्ने कृत्रिम अभाव र कालोबजारी रोक्न आजदेखि थप अनुगमनका लागि टोली परिचालन भएका छन्। विशेष गरी काठमाडौँ उपत्यका केन्द्रित रहेर अनुगमन थालिएको छ। बाढ़ी पहिरोले सड़क अवरूद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्य वृद्धि हुन सक्ने भन्दै आजदेखि बजार अनुगमनका लागि थप टोली परिचालन गरिएको हो। यसअघि नियमित रूपमा बजार अनुगमनमा 6 टोली परिचालित हुँदै आएकोमा अहिले थप 10 टोली खटिएका छन्। भोटेकोशी बाढ़ी कृष्ण भीरको पहिरोले सड़क अवरूद्ध भएकाले बजारमा कालोबजारी र कृत्रिम अभावको जोखिम छ। यसलाई रोक्नेतर्फ पहल गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। परिचालन भएका टोलीले बजारमा हुन सक्ने अनियमितता रोक्न कसरी सहयोग गर्लान् भनेर साथी सम्झना महर्जनले मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीलाई सोध्नु भएको छ।
6: टिमहरू बढाएर कभरेज बढाएर लैजान खोजेको अवस्था हो। चाडबाडको नजिक पुग्दाखेरि बजार अलि चलायमान हुन्छ, उपभोक्ताले खरिद गर्ने क्रम पनि बढ्छ। अहिले त अझै विपदहरू पनि थपिएको छ, होइन, कहीँ आपूर्ति प्रणाली पनि समयमा नहुन सक्छ। त्यस्तो अवस्थामा यो मौकामा अब धेरै व्यवसाय त जिम्मेवार हुनुहुन्छ, तथापि कसैले अब चाहिँ अलिक गैर व्यवसाय क्रियाकलाप गर्यो भने त्यसलाई रोक्ने र बजारलाई स्वच्छ बजारमा परिणत गर्ने उद्देश्य नै हो यो अनुगमन।
7: एकातिर सड़कको समस्या, अर्कोतिर आपूर्तिमा समस्या, उपभोक्ताहरू पनि चिन्तित छन्, होइन, के हुन्छ भन्ने त्रासमा छन्, होइन, उपभोक्तालाई चाहिँ कसरी तपाईँहरूले चाहिँ यस विषयमा विश्वस्त दिलाउन सक्नुहुन्छ त?
6: यो आवश्यक पनि छ। जस्तो पृथ्वी राजमार्ग सधैँ जसो आपूर्ति हुने, होइन, धेरै आवत जावत हुने मार्ग अहिले अवरुद्ध छ, केही दिन खुल्ने सम्भावना पनि छैन। जस्तै अब त्रिभुवन राजपथ नेपालकै पहिलो राजपथ चाहिँ सञ्चालनमा छ, हेटौँडा जाने दक्षिणकालीवाला बाटो पनि सानो सवारी साधनको लागि सुचारू छ, त्यसै गरी कान्ति राजपथ सुचारू छ, अनि बीपी राजमार्ग सुचारू छ। त्यसैले हामीले के प्लानिङ गरिरहेको अवस्था छ भने, सम्झनाजी, आपूर्ति जन्ने सामग्री बोकेर आउने, खाद्यान्न बोक्ने, पेरिसेबल आइटम बोक्ने, पेट्रोलियम बोक्ने साधनहरूलाई हेटौँडाबाट यो त्रिभुवन राजपथ हुँदै उपत्यका भित्रिने र त्यो बेलामा ती सवारी साधन आइरहेको बेलामा अरू साधनलाई त्यहाँ अलाउ नगर्ने गरी मिलाइएको अवस्था छ। र त्यसरी आपूर्तिको साधनहरू आएर काठमाडौँमा अनलोड गरिसकेपछि तिनीहरू कान्ति राजपथ भएर फर्किन्छन्। फर्कँदा चाहिँ कान्ति राजपथ प्रयोग गर्ने गरी सल्लाह भएको छ र अब यात्रुको हकमा फरक टाइममा फेरि व्यवस्थापन गरिएको छ। त्यसैले उपभोक्ता वर्ग, आम जनसमुदाय सबैमा के आग्रह छ भने, हामी आत्तिहाल्नुपर्ने अवस्था छैन, विकल्पहरू छन्। पृथ्वी राजमार्गमा पनि डाइभर्सन गरेर अर्को मार्ग खोल्ने प्रयास पनि भइरहेको छ। अहिले तत्काल चाहिँ हामीले आपूर्ति श्रृङ्खला नछुट्टिने गरी यो क्रमिक रूपमा आपूर्ति भइरहने गरी र बजारमा यो ग्यासहरू लगाएर सबै सामग्री उपलब्ध हुने गरी नै व्यवस्थापन गरेको निवेदन गर्छु।
7: व्यवसायहरूलाई यहाँले सुझाव चाहिँ के दिनुहुन्छ यतिखेर?
6: व्यवसायहरू भनेको झनै बुझेको हुनुहुन्छ, झनै जिम्मेवार हुनुहुन्छ भन्ने रूपमा मैले लिन्छु। उहाँहरूको छाता संगठन पनि छ, उहाँहरूको व्यवसाय आचार संहिता पनि छ, त्यसको परिपालन गरेर अलिक मुस्किल, अलिक कठिन परेको समयमा मुलुकलाई, राज्यलाई, सरकारलाई सहयोग गर्ने ढंगले उहाँहरू प्रस्तुत हुनुहुनेछ भन्ने नै आग्रह गर्न चाहन्छु। र उपभोक्ताहरूलाई पनि अलि आफू जागरूक बनेर कस्तो सामान किनिरहेको छु, कहाँ किनिरहेको छु, कति मूल्यमा किनिरहेको छु, डेट छ कि डेट गइसकेको अवस्था छ, यी सबै कुराहरूमा जागरूक भएर उहाँहरू चाहिँ क्रेता बन्ने अथवा उपभोक्ता बन्ने र बिल पनि माग्ने यो परम्पराको शुरूआत गर्न मैले उपभोक्ता वर्गलाई पनि विशेष अनुरोध गर्न चाहन्छु।
7: अब जागरूक हुन त यहाँले सुझाव दिनुभयो, होइन, संकटमा छ, आत्तिएको अवस्थामा छ, उपभोक्तालाई चाहिँ यो बेला के सुझाव दिनुहुन्छ?
6: उपभोक्ता वर्गलाई मेरो आग्रह के हो भने, अब राज्यले अब यो समस्या पर्यो, बाटो बन्द भयो भनेर चुप लागेर बसेको अवस्था छैन। हामी सबै गृह मन्त्रालयदेखि लिएर यो विपद प्राधिकरणदेखि लिएर स्थानीय प्रशासन, स्थानीय तह, होइन, प्रहरी प्रशासन सबै मिलेर यो आपूर्ति प्रणालीले हामीले सुचारू पनि गर्छौं, तराईमा भएको चिज पहाड़मा उपत्यकामा सजिलै आउने गरी मिलाउँछौं। त्यसैले आत्तिहाल्नुपर्ने, अहिले नै सञ्चय गर्नुपर्ने, भोलि खुल्दैन कि भनेर मान्नुपर्ने अवस्था होइन। हामीले यसलाई अझै सजिलो गराउँदै अगाडि बढाउँछौ र पृथ्वी राजमार्ग नखुल्दाखेरि पनि समस्या नपर्ने गरी बजारको व्यवस्थापन हुन्छ भनेर बुझिदिनु होला, यही आग्रह गर्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोशीको बाढ़ीले त्रिशुली नदीमा रहेका 35 भन्दा धेरै पुल बगाएको छ। यो क्षतिपछि सड़क विभाग पुल निर्माण सम्बन्धी डिजाइन मापदण्ड नै पुनरावलोकन गर्ने पक्षमा पुगेको छ। बाढ़ीका कारण क्षति पुगेका सड़क तथा पुलको स्थलगत निरीक्षणपछि विभागका महानिर्देशक डाक्टर विजय जैशीले अब पुलको डिजाइन परम्परागत ढंगले गर्न नहुने बताउनुभयो। यसपटकको बाढ़ीले नेपालमा पुल निर्माण सम्बन्धी विद्यमान मापदण्डमा पुनर्विचार गर्नुपर्ने देखाएको उहाँले बताउनुभयो। जलवायु परिवर्तनका कारण भविष्यमा विपद थप बढ़न सक्ने भएकाले अब पुल निर्माण सम्बन्धी मापदण्ड पुनरावलोकन अनिवार्य भएकोमा उहाँको जोड़ छ। नेपालले आफ्नै भौगोलिक तथा जलवायुसँग मिल्ने मापदण्ड विकास गर्नुपर्ने र पुल निर्माण गर्दा सकेसम्म नदीको बीचमा पिल्लर नराख्ने, लामो स्पान भएका र अग्ला पुल निर्माण गर्ने गरी मापदण्ड बनाउनुपर्ने उहाँले बताउनुभयो। रणनीतिक र लाइफलाइन पुललाई विशेष प्राथमिकताका साथ बलियो बनाउने विषयमा सड़क विभागले छलफल अघि बढ़ाएको पनि महानिर्देशक जैशीले जानकारी दिनुभयो।
4: आज दिउँसो देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। बाढ़ी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, नवलपरासी सहित सिन्धुपाल्चोक, लमजुङ, सुर्खेत लगायतका जिल्लामा पानी परेको हो। यी क्षेत्रमा थप पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो एक घण्टामा सबैभन्दा धेरै लमजुङको खोदी बजारमा झण्डै 38 मिलिमिटर र सुर्खेतको रानीमत्तामा 31 मिलिमिटरसम्म वर्षा मापन भएको छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँ तथा मधेस प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
5: लगातार 6 कारोबार दिन घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 9.24 अंकले घटेर 2522.66 बिन्दुमा पुगेको छ। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज माथिल्लो मैलुन खोला जलविद्युतको शेयर 7.15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन उपकार लघुवित्तको शेयर 8.5% घटेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 3.64 अर्ब करोड़को कारोबार भएकोमा आज 341 कम्पनीहरूको 76,13,000 कित्ता शेयर 2.90 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
4: आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। विभागले आज सार्वजनिक सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जानकारी दिएको हो। भोटेकोशी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला प्रभावित भएका र नागरिक हताहती भएसँगै विभागले चिट्ठा उपहार कार्यक्रमलाई रोकेको हो। विभागले आज भदौ 16 गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज 1 गते सञ्चालन गर्ने उल्लेख गरेको छ।
5: सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत रूपमा शुरू भएको छ। भदौ शुक्ल पक्षको पञ्चमीदेखि शुरू हुने यो पर्वको पहिलो दिन आज घर घरमा बिरूडा राखेर मनाइन्छ। आजको दिनलाई बिरूडा पञ्चमी भन्ने गरिन्छ। व्रतालु महिलाले घरमा 5 प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरूआत गर्छन्। बिरूडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। भिजाएका बिरूडालाई षष्ठीका दिन पखाल्ने गरिन्छ। सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ। आजकै दिनदेखि ठाउँ ठाउँमा देउरा खेल्ने चलन छ।
4: अब एउटा विदेशको खबर। अमेरिकी सरकारले भेनेजुएलासँग भएको तेल सम्बन्धी सम्झौताको विस्तृत विवरण सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको घोषणा गरेपछि व्हाइट हाउसले आज तथ्यपत्र मार्फत सम्झौताका प्रमुख प्रावधान सार्वजनिक गरेको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। सम्झौता अनुसार भेनेजुएलाका अन्तरिम अधिकारीहरूले अमेरिकी निजी कम्पनी नर्थ अमेरिकन ब्लू इनर्जी पार्टनर्स एनएबीईपीलाई झण्डै 65 अर्ब ब्यारेल प्रमाणित भण्डार भएका 17 वटा तेल क्षेत्र सञ्चालनका लागि 100 वर्षको अनुमति प्रदान गरेका छन्। यसको सट्टामा एनएबीपीले अमेरिकी युद्ध विभाग अन्तर्गतको अफिस अफ स्ट्रेटेजिक क्यापिटललाई आफ्नो मूल कम्पनीमा 35% इक्विटी हिस्सेदारी प्रदान गरेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। दक्षिण कोरियाले स्पेनका पूर्व प्रशिक्षक रोबर्ट मोरेनोलाई राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ। 48 वर्षीय मोरेनोलाई आउँदो नोभेम्बरसम्मका लागि अन्तरिम प्रशिक्षकका रूपमा नियुक्त गरिएको कोरियाली फुटबल संघ केएफएले जनाएको छ। सन् 2026 विश्वकपमा समूह चरणबाटै टोली बाहिरिएपछि गएको जून महिनामा मुख्य प्रशिक्षक वङ मिङ बोले पदबाट राजीनामा दिएका थिए। अब मोरेनोले दक्षिण कोरियाका आउँदो 6 खेलको जिम्मेवारी सम्हाल्नेछन्। विदेशी उम्मेद्वारहरू समेत समेटिएको महिनौ लामो खोजी प्रक्रिया त्यागेर एउटा छोटो बैठकपछि हङलाई नियुक्त गरेपछि उनको नियुक्तिमाथि प्रश्न समेत उठेको थियो। केएफए बोर्डले चेउनानमा बसेको बैठकमा मोरेनोको नियुक्तिलाई अनुमोदन गरेको हो। उनको प्रारम्भिक सम्झौता नोभेम्बर 27 रहनेछ। केएफएले खुल्ला छनौट प्रक्रिया मार्फत राष्ट्रिय टोलीको व्यवस्थापक चयन गरेको यो पहिलो पटक भएको जनाएको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेकोशीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1003 पुग्यो। 3916 जना अझै सम्पर्कविहीन। खोजी र उद्धार चल्दै। सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या।
4: राजसपाको आह्वानमा विपदबारे केन्द्रित रहेर सर्वदलीय बैठक। राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने।
5: कृष्णा भीर पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। बजार अनुगमनका लागि विभिन्न 16 वटा टोली परिचालन। कृत्रिम अभाव र कालोबजारी रोक्ने तथा अत्यावश्यक वस्तु सहज बनाउने उद्देश्य।
4: अमेरिका भेनेजुएला तेल सम्झौताको विस्तृत विवरण सार्वजनिक। 17 वटा तेल क्षेत्रको सञ्चालनका लागि अमेरिकी निजी कम्पनीलाई 100 वर्षको अनुमति।
5: र दक्षिण कोरियाले स्पेनका पूर्व प्रशिक्षक मोरेनोलाई अन्तरिम प्रशिक्षक नियुक्त गर्यो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सँगै बाजे।
1: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
2: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
3: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजखन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
5: धेरै धेरै धन्यवाद छ है नानी।
6: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिदी हुनुहुन्छ?
5: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
6: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
5: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
6: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
5: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक, भुरीगाउँ, बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
6: सम्पर्क मोबाइल नम्बर 9840046368।
7: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
6: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हातखुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बासरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, भुरीगाउँ, बर्दिया। सम्पर्क फोन नम्बर 0484030082।
8: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैं बाज्ने।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-35-105 र 97-53-00-450।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ सुन्ने।
2: डिसिप्लिन

0: को बता तथा परामर्श हाथ गोड़ा जीव दुख्ने लगाय संपूर्ण रोग फिजियोथेरापी मालिश करने सीक्ने आधुनिक मेसिन सेवा दीने दिशा पिशाब रोकिए निष्कासन कराने संपूर्ण रोग निःशुल्क परीक्षण र परामर्श रगत दिशा पिशाब को परीक्षण समेत कराइने बच्चा लगायत सब उमेर क्यानुला लगाइने कहाँ जाने कुन डाक्टर देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सलाह दिने डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने राजवंशी मेडिकल हल ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ सम्पर्क मोबाइल नम्बर 9858025002 र 9820441461।
1: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दै छेउ त के आयो
2: हो त नि रेडियो टाइगर आयो
3: यो हो रेडियो टाइगर 79.2 MHz गर्जन सस्नदै बाघै रेडियो टाइगर स्टुडियो टाइम
4: यति बेला साँझको 7 बजेको छ।
0: खुसीको खबर
5: अब कोहलपुर नेपालगंज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
6: गर्भमा रहेको बच्चाको मुटु फोक्सो पेट टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: चाइना मेडिकल हलका सेवाहरू
4: भिडियो एक्सरे ल्याब सेवा विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच आँखा जाँच अनुसारको चस्मा तयार गरिने प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे एनोमली स्क्यान पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
6: साथै थाइरोइड स्क्यान ब्रेस्ट स्क्यान सुपरफिसियल स्क्यान पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
5: साथै रगत सुगर थाइरोइड टाइफाइड HbA1c LFT RSC युरिक एसिड बाथ रोग क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
6: स्मरण रहोस् दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: चाइना मेडिकल हल भुरीगाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती मुटु पेट नसा थाइरोइड दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
5: चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455917।
7: ये नानी कता हिँड्यो बा आज भोलि त हात

0: जस सूचना ओ संचार प्रविधिकी प्रयोग मध्ये समयमा समस्या के समाधान के उपाय कृषक ओ अवसरोकार अङ्कन देह सिक्जाइ।
1: आज कार्यक्रम के चौथो भाग हो। आज हमार खेती हमार कृषि कार्यक्रम में धान बाली व्यवस्थापन बारे वैज्ञानिक एवं बाली विज्ञ रामदास चौधरी से बातचीत कर लबाटी।
2: आजको हमार खेती हमार कृषि रेडियो कार्यक्रममा धान बाली व्यवस्थापन बारे वैज्ञानिक एवं बाली विज्ञ रामदास चौधरी ज्यूसँग कुराकानी गर्न गइरहेका छौँ। स्वागत छ यहाँलाई रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा।
3: धन्यवाद।
2: आराम हुनुहुन्छ?
3: आराम छु।
2: हामीले विशेष गरी आज धान खेतीसँग सम्बन्धित जानकारीका लागि कुराकानी गर्न गइरहेका छौँ, होइन? विशेष गरी यो दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर तराई क्षेत्रको जिल्लामा बसोबास गर्ने कृषकहरूका लागि हामीले यो रेडियो कार्यक्रम तयार गरेका छौँ।
3: हजुर।
2: यो अहिले धान खेती अब धान सुत्ने बेला भएको छ, होइन?
3: हजुर।
2: यस बेलामा किसानहरूले अपनाउनु पर्ने सावधानीका विषयमा संक्षेपमा जानकारी गराइदिनुहोस् न।
3: अब यस्तो छ, धान बाली हाम्रो त बर्खे बाली हो, होइन? यो धान बालीको बारेमा यो हामी लगभग यसको तयारी 1.5-2 महिना अगाडि हामी जेठतिरदेखि सुरुवात गर्छौँ। अहिले किसानहरूको यो बाली खेतहरूमा रोपिसकेछन् र किसानहरूको खेतमा छ। कुनै कुनै किसानको अब हामी के भन्छौँ भेजिटेटिभ ग्रोथ विकासै अवस्थामा छ, कतैको बाला निस्किने व्यवस्थामा छ, कतैको बाला पनि निस्किहाल्यो, लगभग 2-2.5 महिना भयो, होइन? त्यसैले गर्दा अब अहिले अपनाउनु पर्ने कुराहरू जस्तै जुन किसानको सबभन्दा पहिला त धान बालीको लागि पानी नै हो, पानीको व्यवस्थापन गर्नु पर्यो। अनि त्यसपछि पानी व्यवस्थापन गरेपछि त्यसमा मल जल हामी होइन जे भन्छौँ त्यसको लागि डिएपी युरिया पोटास हामी रोप्ने बेलामा त डिएपी युरिया र पोटास हाल्छौँ हामी, के भन्छौँ नाइट्रोजन फास्फोरस पोटास, र दुईचोटि हामी नाइट्रोजन त्यसमा हामी क्रप ड्रेस गर्छौँ। अब कुनै कुनै अब जस्तै यस्तो छ जुन धान हाम्रो अहिले मनुष्य फिल्डमा छ बुटिङ भन्दा पहिले छ भेजिटेबल ग्रोथ, त्यसको एक हप्ता पहिले हामी युरियाको यो जुन हाम्रो दोस्रो मल हुन्छ दियो भने एकदम राम्रो हुन्छ, र पानी हाम्रो यो बुटिङ अवस्थामा बाला निस्किन भन्दा पहिले खेतमा पानी चाहिन्छ। पानी नभइकन धान बालीलाई अब राम्रोसँग उत्पादन लिन गाह्रो हुन्छ र त्यो बेलामा झन बढी पानीको आवश्यकता पर्छ। त्यसैले पानी व्यवस्थापन गर्नु पर्यो, मल व्यवस्थापन गर्नु पर्यो, अनि झारपात व्यवस्थापन गर्नु पर्यो, अनि मात्रै हामी चाहे जति त्यसपछि अरू कुरा आउँछ रोग किरा व्यवस्थापन हामी त्यसलाई काट्ने भित्त्याउने सबै कुरा त्यसैमा आउँछ। र किसानहरूले अहिले जुन फिल्डमा जाँदाखेरि अब हाम्रो बाली यदि आफ्नो समय अनुसार राम्रो छ भने हेरचाह गर्नु पर्यो, नत्र केही त्यसमा परिवर्तन छ रोग किराको केही प्रकोप छ त्यही अनुसार प्रविधिसँग सरसल्लाह लिएर त्यसमा त्यसको व्यवस्थापन गर्नु पर्यो।
2: अब बढी भन्दा बढी धान उत्पादन बनाउन किसानहरूले के कुरामा ध्यान दिनुपर्छ, जस्तो पानीको व्यवस्थापन भयो, होइन? छैन अहिले अलिकति पानी परिरहेको छ, रोग किराको झारपात व्यवस्थापनका कुरा होला, होइन? कुरामा बढी ध्यान दियो भने उत्पादन बढाउन सकिएला।
3: हजुर हजुर, जस्तै हाम्रो यो जात हामी भन्छौँ यो जातले बढी उत्पादन, जातले मात्रै उत्पादन दिँदैन, कुनै पनि बालीको जात हामी लगाउँदाखेरि जस्तै धानै हो त्यसको सबै प्रविधि छ, त्यो प्रविधिहरू हामी समयमा ठिक तरिकाले यदि हामी पुर्याउन सकेनौँ भने लास्टमा उत्पादन नै हो। त्यसैले हामी त्यो रोप्नेदेखि लिएर कुन समयमा हामी बेर्ना तयार गरौँ, कति दिनको बेर्ना रोपौँ, कति दूरीमा बेर्ना रोपौँ, कुन बेलामा मल हालौँ, कुन बेलामा पानी, कुन बेलामा झारपात व्यवस्थापन, सबै प्रविधि एक ठाउँमा मिलेपछि मात्रै चाहे जति हामी उत्पादन लिन सक्छौँ।
2: अनि यो धान भित्राउने सम्मको कुरा हुन्छ, होइन? एउटा प्याकेज हुन्छ नि जस्तो अनुसार विशेष गरी त तराई क्षेत्रमा जेठको अन्तिम साताबाट रोपाई गर्छ,
3: जेठको अन्तिम सातासम्म बिहान राखेर आषाढ र साउनको 15 गतेसम्म हामी यो तराईमा धान रोप्यो भने एकदम राम्रोसँग।
2: अहिले पछिल्लो समय मलको अभावले गर्दाखेरि पहिला त यो रासायनिक मलको प्रयोग बढी थियो, होइन? धेरै पहिला चाहिँ अब उन्नत जातको धान थिएन, परम्परागत रूपमा धान खेती गरिन्थ्यो, होइन? तर त्यही बेला पर्याप्त रूपमा गोठे मलहरू प्रयोग गरिन्थ्यो, त्यसमा फेरि आयो रासायनिक मलको कुरा, रासायनिक मल फेरि अहिले अभाव भएर फेरि न रासायनिक मल न त कस्तो चाहिँ गोठे मल, होइन? बाँकी विभिन्न यहाँहरूको दिएको सुझाव सल्लाह अनुसार उहाँहरूले चाहिँ विकल्पका रूपमा अरू मलहरू पनि प्रयोग गर्नु भएको छ, होइन? एजुलाको होइन,
3: हजुर हजुर
2: अब चाहिँ यहाँले अघि नै भनेको छु धान चाहिँ कसैको बाला लाग्ने बेला भएको छ कसैको फुट्ने बेला भएको छ होइन
3: हजुर
2: अब खडेरी त छैन भनौँ पानी त परिरहेको
3: छ खास त्यति खडेरी छैन तर न पानी पनि अब जति चाहियो पानीको पनि कमी छ अहिले
2: ठाउँ
3: ठाउँमा जस्तै कहीँ बढी पानी छ कहीँ कम छ कहीँ किसानको तर सुक्खा त्यस्तो अहिले अवस्था छैन
2: अनि यसमा विशेष गरी यस्तो बेलामा रोग किराको प्रकोप कस्तो खालको देखिन्छ होइन त्यसमा गोडमेल गरेर झार फाल्ने काम चाहिँ गर्नुभयो होइन अझै रोगको कुरा त सुरु भएको छैन तर पनि देखिन सक्ने सम्भाव्य रोग किराको प्रकोपको विषयमा यसो जानकारी गराउनुहोस् र त्यसको समाधानको उपायको पनि जानकारी गराइदिनुहोस् न
3: अब यस्तो छ रोग किरा जस्तो रोगको कुरा गरौँ अहिले विभिन्न हाम्रो धानमा भन्छन् अब पाताहरूमा खैरो रोग पनि देखिन्छ पाताहरू होइन विभिन्न प्रकारको अब यहाँ के भन्छन् यो शीत ब्लाइट भन्छौँ होइन जरादेखि पात कुहिने जस्तो अब त्यो रोग विभिन्न प्रकारको हुन्छ त्यो हेरेपछि मात्रै त्यसको लागि त्यही अनुसार त्यसको प्रविधि छ व्यवस्थापनको होइन अब कुन रोग लागेछ पछि हामी बाला निस्किने बेलामा पनि अब जस्तै हामी अहिले भन्छौँ नि त्यो फाल्दी रोग फाल्गुसमेन्ट भन्छौँ त्यस्तो पनि आउँछ अनि किरामा हामी गयो भने जस्तै अहिले हामी बोरर भन्छौँ भित्रै पसेर होइन त्यो गुठमा काटिदिन्छन् बाला सेतो निस्किन्छ त्यसको लागि छुट्टै अब प्रविधि छ त्यसको लागि छुट्टै बिसारी छ पछि हामी बाला निस्केपछि त्यसमा गन्धी बाघहरू त्यो चुस दिन्छन् दानै लाग्दैन त्यसको लागि पनि छुट्टै प्रविधि र बिसारी छ त्यही अनुसार हामी अब कहाँ के अवस्था छ त्यो हेरेर मात्रै त्यो प्रविधि हामी प्रयोग गर्न सक्छौँ अनि उत्पादन लिन सक्छौँ
2: अनि यो बिउ उत्पादनको लागि पनि किसानहरूले धान खेती गरिराख्नु भएको छ यता खानाका लागि त छ नै होइन
3: हजुर हजुर हजुर
2: बिउ उत्पादनमा पनि गरेको छ यसकोमा ध्यान दिनुपर्ने कुरा
3: यस्तो छ जस्तै अब खाएन हामी दुई तरिकाले कुनै पनि बालीको उत्पादन गर्छौँ एउटा खाएनमा प्रयोग गर्ने एउटा हामी बिउ उत्पादनको लागि र बिउ उत्पादनको लागि हामी व्यक्तिगत रूपमा बिउ उत्पादन गर्न सक्दैनौँ त्यसको सरकारले एउटा नीति नियम बनाएछ जस्तै कुनै सहकारी समूह कम्पनी हामी पहिला दर्ता गरौँ प्रमाण लिनु पर्यो र हामी कुन स्तरको बिउ उत्पादन गर्न गइरहेछौँ त्यसको प्रमाण लिएपछि हामी स्रोत बिउहरू खोजौँ जस्तै हाम्रो देशमा अब हामी कुन स्तरको बिउ उत्पादन गर्छौँ जस्तै हामी नार्क छौँ नार्कको पहिलो पुस्ताको जुन बिउ हुन्छ त्यसमा पुस्ताहरू हुन्छन् पहिलो पुस्ता हाम्रो न्युक्लियस बिउ भन्छन् केन्द्र बिउ र प्रजनन बिउ र मूल बिउ यो नार्कले विभिन्न सहकारी कम्पनी समूहहरूलाई स्रोत रूपमा दिन्छ र त्यो कम्पनी सहकारी समूहहरू लगेर त्यही अनुसार त्यो उत्पादन गरेर प्रमाणित र उन्नत गरेर किसानहरूमा बिक्री वितरण गर्छन् जस्तै व्यक्तिले बिउ उत्पादन गर्न सक्दैन जबसम्म हामी कुनै सहकारी समूह कम्पनी बिउ उत्पादक बनाउँदैनौँ तबसम्म हामी बिउ उत्पादन गर्न गाह्रो छ र त्यसमा गरेपछि विभिन्न प्रक्रिया छ अब जस्तै बिउ लगे बिउ सहकारी समूहले बिउ लगे बिउ उत्पादन गरिरहेछन् त्यसको लागि अब कति एरिया कति क्षेत्रमा कुन जात लगायो भने हाम्रो देशमा बिउ उत्पादन गर्न निकाय एउटा छ कन्ट्रोल गर्ने व्यवस्थापन गर्ने हामी बिउ बिजन गुणस्तर नियन्त्रण कार्यालय भन्छौँ जस्तै हाम्रो यही खाजुरामा छ त्यसलाई हामी जानकारी गराउँछौँ र त्यो समय समयमा गएर तपाईँको निरीक्षण गर्छ अनि त्यसले सबै प्रक्रिया पुरा गरेपछि त्यसले अब मूल बिउ छ भने त्यसले ट्याग लगाउँछ प्रमाणित भयो भने त्यसले प्रमाणित गर्छ अनि उन्नत बिउ छ भने आफै स्वयं सहकारी समूह कम्पनीले आफ्नो प्रमाणित गरेर आफै बिक्री वितरण गर्न सक्छन् र त्यसको लागि विभिन्न त्यसमा टेस्टहरू जस्तै हामी त्यो मोइस्चर टेस्ट भन्छौँ क्रिस्टियन र प्योरिटी टेस्ट भन्छौँ जर्मिनेसन टेस्ट भन्छौँ प्रत्येक बालीको लागि कतिसम्म त्यो बिउ उम्रिरहेछ त्यसको पर्सेन्ट कति पर्सेन्ट जर्मिनेसन पर्सेन्ट छ त्यही अनुसार भएपछि मात्रै त्यो हामी त्यसलाई त्यो प्याकिङ गरेर हामी किसानका हात किसानमा बिक्री वितरण गर्न सक्छौँ
2: अनि किसानहरूलाई यो कृषि मौसम सल्लाह अनुसारको व्यवस्थापन गर्नु पर्यो भने
3: हजुर यस्तो छ जस्तै हाम्रो यो नार्कले नेपाल कृषि अनुसन्धान परिषदले यो प्रत्येक मौसम हेरेर हाम्रो एउटा त्यो मौसम बुलेटिन बनाउ निकाल्छ अब मान्नुहोस् एक हप्ता अगाडि के भइरहेछ तपाईँको बालीको अवस्था के छ कति पानी पर्छ अनि कुन बेलामा त्यो बाली जस्तै मान्नुहोस् अब तपाईँ धान बाली काटिदिनुभयो भोलि पानी पर्यो भने त्यसलाई त गाह्रो भयो त्यसैले मौसमको त्यो बुलेटिन एउटा निस्केछ हाम्रो नार्कले निकाल्छ त्यही मौसमको अवस्था हेरेर हामी नै त्यो कृषिकर्म गर्यो भने हामी क्षतिबाट बच्न सक्छौ हजुर
2: अन्त्यमा आगामी अङ्कमा पनि धान भित्र्याउने बेलाको विषयमा पनि यहाँसँग थप विषयमा कुराकानी गरौँला होइन आजको अङ्कमा किसानहरूलाई भन्नै पर्ने महत्वपूर्ण जानकारी के छन् भनिदिनुहोस्।
3: अब यस्तो छ, जस्तै अहिले धानको सिजन छ, किसानहरूको सबै लगानी किसानको फिल्डैमा छ, खेतैमा छ, होइन? त्यसैले किसानहरूलाई म के भन्न चाहन्छु, त्यो जे छ आफ्नो खेतबारीको समय समयमा निरीक्षण गर्दै र केही समस्या छ भने प्रविधि सरसल्लाह, रोग किरा अरू के छ त्यसको सरसल्लाह लिएर त्यही अनुसार समयमा व्यवस्थापन गरिदियो भने किसानहरूले राम्रो भन्दा राम्रो उत्पादन लिन सक्छन्।
2: महत्वपूर्ण समय र महत्वपूर्ण जानकारीका लागि समय दिनुभयो। बाली व्यवस्थापनका वैज्ञानिक एवं बाली विज्ञ रामदास चौधरीज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
3: धन्यवाद।
4: कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के हुन् त समस्या, के हुन् त विकल्प, कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी, कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते, समय 7 बजे र बिहान पुनः प्रसारण 7 बजे, रेडियो टाइगर FM सुन्न नभुल्नुहोला। कार्यक्रम हाम्रो खेती हाम्रो कृषि।
5: गर्जन छ सधैँ, बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
0: अपना उक्राबर रेडियो टाइगर 99.2 MHz बर्दिया से रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन्ती बैठी है। ये कार्यक्रम रेडियो टाइगर नेपाल कृषि अनुसंधान परिषद राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र संगे मिलकर तैयार करलक हो।
6: अब हाम्रो एकजी कृषि सम्बन्धी छोटकरी मन गतिविधि सुनि।
1: ऐना साता के मौसम को प्रदेश को कुछ स्थान में वर्षा के संभावना रहल बाकल से लुम्बिनी प्रदेश को सुदूर पश्चिम प्रदेश में शुरू से अंतिम समय वर्षा हुई रहल बा। यही बीच कृषि क्षेत्र धान बाली में मरुआ रोग देखभाल कलश ट्राइसाइक्ला जोल 75%, WUP 2 g/L पानी का डरले 12-14 दिन के फरक में 2-3 पटक समय छिटना कृषि विज्ञ हुक्र सुझाव दिहल बात। धान लगभग 25-30 दिन पास ऐना समय में सिफारिश अनुसार यूरिया छिटना और औषधि प्रयोग पास कमती में 24 घंटा समय खेतों में पानी बहनी देना फे आग्रह करला बात। फलफूल ओ तरकारी बारी में फे मौसम के अवस्था हेरख विषादी के प्रयोग करना ओ वर्षा के समय में विशेष सावधानी अपना किसान हुकन अनुरोध करगिल बा।
6: मौसम सम्बन्धी जानकारी का लाग निशुल्क 11:55 हो। कृषि तथा पशु पक्षी जिज्ञासा का लाग 11:35 सम्म सम्पर्क कार्यक्रम अपनाउन र बुलेटिन के बारे में जानकारी सिक्ने बाटी।
0: कृषि और पशुपालन सम्बन्धी जिज्ञासा केन्द्र नेपाल कृषि अनुसन्धान परिषद के पैसा नैलग्न नम्बर 11:35 में हरेक सोमवार संध्या के 5 बजे से 7 बजे सम्म फोन कर सकते।
6: अब हाम्रा सुन्तीबाटी कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषि कार्यक्रम का पुछारमा आशिकली आप पाला हिलबा हमार प्रश्न अपना जवाब।
1: आज प्रश्न बा, तराई क्षेत्र में उत्पादन हुना बासनाधार धान के नाम का हो? प्रश्न फेरो सुनी, तराई क्षेत्र में उत्पादन हुना बासनाधार धान के नाम का हो?
6: ई प्रश्न के उत्तर अपनाउन जनलवाती कलश 98-85-30-961 में आपन नाउ ठेगाना सहित एक हप्ता भीतर SMS मसिन उत्तर पठाकर सहभागी बन सकी। सही उत्तर पठैलक हुकन से एक जहन गोला पठा से विजेता छानकर कार्यक्रम के तरफ से 100% पौधा देने वाली।
1: आप पाला हिलबा गैलक कार्यक्रम हमारा पुछलक प्रश्न के सही जवाब देना विषय में हमार पुछल प्रश्नक सही जवाब हो एजोला। ई प्रश्नक उत्तर ढेर जन संघरे हुकर लिख पठाइल रहल। ई मध्य मनसे एक जन गोला पठा मनसे विजेता घोषणा करला बाटी। उहाँ हुई त ठाकुर बाबा नगरपालिका एक खोडाउकी खुशीराम थारू। खुशीराम हन हार्दिक बधाई बा
7: पुरस्कार के लाग अपना एक अखबार भित्तर अपन परिचय खुलना काट ले कन्हा टाइगर एफएम का कार्यालय मना संपर्क कर सीखने बाती
0: रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन सकल पाछ अपन मनमा लागल विचार और कृषि खेती के विषय में कोनो प्रश्न और जिज्ञासा हुई कले से अपने उग्र अपन फोन मसे कह सीखने बाटी है और एसएमएस ईमेल मसे फिर लेखी सीखने बाटी है अपन जवाब में विचार और प्रश्न धरक लाग कृषि अनुसंधान परिषद के पैसा निलग्न फोन नंबर 1135 में डेलक निर्देशन के आधार में रेकर्ड कर सीखने बाटी है पुस्तक रेडियो टाइगर के संपर्क नंबर 0084 40 31 88 और मोबाइल नंबर 98580 30961 में फोन कैक रेकर्ड कराए और लिखाई फिर सीखने बाटी है पुस्तक रेडियो टाइगर एफएम @gmail.com में फिर अपन जिज्ञासा पठाई सीखने बाटी
6: लीटर रेडियो कार्यक्रम हमार खेती हमार कृषि के और ऐना भाग में नेपाल कृषि अनुसंधान परिषद के कृषि मौसम सलाह बुलेटिन हो कृषि विज्ञ से लिखल सलाह सुझाव ऐना हप्ता में अपनाई शेख जिना कृषि संबंधी ढेर जानकारी संग और मेरमेरी गतिविधि फैले ऐना भाग मन ध्यान होने नहीं बा कार्यक्रम का ऐना भाग के न सुनती रवि कार्यक्रम सुन के सुझाव सलाह फेन लिख कर पठिने बाटिकना आशा करती राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र रेडियो टाइगर संघ संघरिया आरटीओ मैतिकाराम फिना विदा भेटी राम राम नमस्कार।

0: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ। त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
1: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
0: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुटभित्र सर्प लुकेर बसेको हुन सक्छ। त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
1: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
0: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने,
1: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए चुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
0: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने,
1: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्रै सुत्ने,
0: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ।
1: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाउ, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्। यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने,
0: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टी भेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने,
1: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
0: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ,
1: दंश भएको अर्थात टोकेको ठाउँलाई तल छारेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
0: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
1: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, झारफुक गर्नतिर समय खेर नफाल्ने।
0: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ सुन।

0: यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भोरीगाउँ बजार बर्दिया।
2: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165016 72 98224-21679 र 98125-10349।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अन्कल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480-22229 र 98605-22229।
5: होइन दिदी, किन निराश भएर बस्नु भएको?
6: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
5: त्यति धेरै केही सोच्नै

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेड क्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहित

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी तथा राहत वितरणलाई लिएर भइरहेको आलोचना बीच गृहमन्त्री सुदन गुरुङ भन्छन्,
1: राज्य कुनै जिम्मेवारीमा पछाडि हट्नेवाला छैन, भएभरको संयन्त्र हामीले परिचालन गरेको थियौं, गरेको छौं, अझ पनि गर्दैछौं।
0: शवहरूको पहिचानको निम्ति बेपत्ता भएकाहरूका आफन्तको डीएनए नमूना लिन थालिएको एक अधिकारीको भनाई।
2: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपालको मिरिक अस्पतालमा त्यो कामहरू सुरु भएको छ।
0: अनि जलविद्युत आयोजनाका सुरुङमा भइरहेको उद्धार प्रयास र चुनौती बारे चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नागेको अधिकारीहरूले बताएका छन्। 3900 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। नुवाकोटको बेत्रावतीमा एउटै घरमा 24 शव फेला पारिएको प्रहरीले जनाएको छ। गृहमन्त्री सुदन गुरूङले उद्धार तथा राहतका प्रयासमा सरकार आफ्नो कर्तव्य एवं जिम्मेवारीबाट पछाडि नहट्ने भन्दै त्यसमा केही ढिलाइ भएमा राज्यले माफी माग्ने समेत बताएका छन्। मंगलबार एउटा पत्रकार सम्मेलन गर्दै उनले भने,
1: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार सबैसँग माफी पनि माग्न चाहन्छौँ। कति समय हाम्रो गल्ती भयो होला, कति समय हामी पुग्न सकेनौँ होला, राज्य संयन्त्र सबै ठाउँमा परिचालन भइरहेको छ।
3: नेपालका गृहमन्त्री सुदन गुरूङ, जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका 100 व्यक्तिको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। युक्रेनको राजधानी किएव र आसपासका क्षेत्रमाथि रूसले भीषण बलिस्टिक क्षेपास्त्रहरू हमला गरेको छ, जसमा कम्तीमा 12 ज्यान गएको छ। किएवमा मारिने मध्ये 7 रेलवेका कर्मचारी रहेका अधिकारीहरूले बताएका छन्। एउटा डिपोमा क्षेपास्त्र बज्रिदा उनीहरू मारिएका हुन्। 5 लगातारको ड्रोन हमलापछि राति 2 बलिस्टिक क्षेपास्त्र आक्रमण भएको युक्रेनले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशसँग पर्याप्त हवाई प्रतिरक्षा नहुँदा रूसले धेरै हताहती निम्त्याउने गरेको टिप्पणी गरेका छन्। कोलम्बियाका नयाँ दक्षिणपन्थी राष्ट्रपति एल्बेलार्डो डे ला एस्प्रियाले गत महिना उनी सत्तामा आए यता लड़ाकुहरू विरूद्ध गरिएको सबैभन्दा ठूलो हवाई हमलामा कम्तीमा 20 मारिएका बताएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले, ग्वाभियारेमा मारिने मध्ये फार्क लड़ाकु समूहका द टाइगर भनिने एक प्रमुख सदस्य पनि रहेका जनाएका छन्। उक्त समूहले यसअघिको एउटा शान्ति सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। राष्ट्रपति डे ला एस्प्रियाका अनुसार कार्यवाहीका क्रममा 5 नियन्त्रणमा लिइएको छ भने 2 बालबालिकाको उद्धार गरिएको छ। चीनी अधिकारीहरूले पहिलो पटक देशमा जडित विद्युत उत्पादन क्षमताको सबैभन्दा ठूलो स्रोतका रूपमा सौर्य ऊर्जाले कोइलालाई उछिनेको बताएका छन्। तथापि चीनमा अझै पनि विद्युतको उत्पादनमा कोइलाको योगदान सौर्य ऊर्जा भन्दा बढ़ी छ। यो वर्षको पहिलो 7 चीनको कुल विद्युत उत्पादनमा सौर्य ऊर्जाको हिस्सा करिब 8 भाग रहेको पाइएको छ। गत वर्ष चीनले विश्वका बाँकी सबै देशले संयुक्त रूपमा थपेको भन्दा बढ़ी सौर्य विद्युत उत्पादन क्षमता थपेको थियो। र शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायले 16,000 अफगान शरणार्थीहरूलाई तत्काल देश निकाला नगर्ने पाकिस्तान सरकारको निर्णयको स्वागत गरेको छ। मानवताका आधारमा त्यस्तो निर्णय लिइएको पाकिस्तान सरकारले जनाएको छ। तर मानव अधिकारवादी समूहहरूले तालिबानको शासनमा फर्किएमा अरू धेरै अफगानहरू गम्भीर खतरामा पर्न सक्ने चेतावनी दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। सरकारले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहत वितरणमा राज्यको सम्पूर्ण सामर्थ्य परिचालन गरेको बताएको छ। उक्त बाढ़ीमा ज्यान गुमाएका 1000 भन्दा धेरैको शव फेला परेको र 4,500 जनाको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्। विपक्षी पार्टी सहित कतिपयले उद्धार र राहत वितरणमा सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीले आज आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिएका विपक्षी पार्टीका कतिपय नेताहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्। तर आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुदन गुरूङले उद्धार र खोजीमा सम्पूर्ण शक्ति प्रयोग गरेको बताए।
1: हामीले आफ्नो रिसोर्सेसहरूलाई म्याक्सिमम युज गर्नेसम्म अहिले यसपालि हामी युज गरेकै छौँ। हामीसँग भएको तपाईँको सम्पूर्ण हेरिजहरू हामीले युज गरेका छौँ। मेरो विचारमा यो नेपालमा इतिहासमा पहिलोचोटि होला यति साह्रो हामीले हेरिहरू युज गरेको। राज्यले कुनै जिम्मेवारीमा पछाडि हट्नेवाला छैन, भएभरको संयन्त्र हामीले परिचालन गरेको थियौँ, गरेको छौँ, अझ पनि गर्दैछौँ।
0: राहत वितरण अपुग्रहको र त्यसमा स्थानीय तह तथा अन्य संघ संस्थालाई व्यवस्था गरेको आरोप सरकारमाथि लागेको छ। तर गृहमन्त्री गुरूङले शुरूका दिनमा उद्धार र खोजीलाई प्राथमिकता दिएको बताउँदै भने,
1: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगे खण्डमा सिलियो कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार सबैसँग माफी पनि माग्न चाहन्छ। कतिसम्म हाम्रो गल्ती भयो होला, कतिसम्म हामी पुग्न सकेनौँ होला, राज्य संयन्त्र सबै ठाउँमा परिचालन भइरहेको छ रेस्क्यूमा, र यो तीन दिन चार दिन जति हामीले आशा बोकेर भए पनि हामी रेस्क्यू एफर्टमा हामी सुरक्षाकर्मीलाई बेसी परिचालन गर्नुपर्ने हुन्छ, त्यो चाहिँ हजुरहरूले बुझ्नुपर्ने हुन्छ। र हाम्रो फर्स्ट प्रायोरिटी नै घाइते हुन्छ र सर्भाइभल हुने चान्सेसहरू, यसमा हामीले बेसी फोकस गरेको हुन्छ।
0: नेपाल प्रहरीका अनुसार अहिलेसम्म 1066 जनाको शव फेला परेको छ, अधिकांशको शनाखत भएको छैन। पहिचान नभएका 900 भन्दा धेरै शवहरूका विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ। शनाखत नभएका ती शवहरू सम्पर्कविहीन व्यक्तिहरूको पनि हुन सक्ने भएकाले सरकारले आफन्तहरूको डीएनए नमूना संकलन गर्न शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
2: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपालको नजिक अस्पतालमा त्यो कामहरू शुरू भएको छ। काठमाडौँ बाहिर पनि सम्बन्धित जिल्लामा जिल्ला प्रहरी कार्यालयले त्यसलाई सञ्चालन गरेको छ। विदेशमा रहनुभएका आफन्तहरूको हकमा विदेशमै केही डीएनए परीक्षण गरेर त्यसको म्याचिङ गर्ने गरी कामहरू अगाडि बढ़ाएको छ।
0: सरकारले पहिचान नभएका शवहरूलाई जमिन मुनि गाडेको छ। डीएनए मिलेमा आफन्तलाई दिन सक्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको सरकारले बताएको छ। हालसम्म बेपत्ता भएका 4606 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनामा कार्यरतहरू रहेको अधिकारीहरूले जनाएका छन्। त्यसैमध्येको एक त्रिशुली 3A को सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेना विद्युत प्राधिकरण सहितका उद्धार कर्मीहरूसँगै खटिएका इन्जिनियर तथा सुरुङ विज्ञ श्री राम न्यौपाने,
4: सबभन्दा ठूलो समस्या के देखियो भने त्रिशुलीले बगाएर ल्याएको डेब्रिस जुन हुन्छ त्यो छेउतिर 30 मिटर र सुरुङको मुखतिर 20 मिटर, 20-30 मिटर डिपोजिट ल्याएर भर दिया छ पुरै। अनि त्यो डिपोजिटमा घर जत्रा 5 मिटर लामो, 4 मिटर चौडा, 3 मिटर अग्लासम्म ठुल्ठुलो कडा चट्टानहरू ल्याएर ब्लक गरिदिया छ। अहिलेसम्म 4 ठुल्ठुला चट्टानहरू ब्लास्ट गरेर फोरिसक्यौं, 5 चट्टान फोर्दैछौ। तर अहिले ब्लास्ट गरेको ढुङ्गोपछि फेरि अर्को ठुलो बाउल्डर देखियो, त्यो पनि ब्लास्ट गर्नुपर्ने हुन्छ। पहिलो अप्सनमा हामीले क्राउन फोरेर 24 मिटर माथि पट्टीबाट भित्र छिर्ने प्रयास गरेका थियौँ पहिला। अब त्यो 24 मिटर माथि पुरै लेदोले भरिया रहेछ, त्यो भएन भनेपछि हामी फेसको क्लियर गरेर भित्र पस्ने हिसाबले तयारी गरिसकेका छौँ। टनलको मुख चाहिँ हामी पहिल्यै ओपन गऱ्यौं, तर मुख ओपन गरेर भएन, त्यसभन्दा डाउन स्ट्रिमको जम्मै बाउल्डरहरू नफालिकन मेसिन त्यहाँ बसेर भित्रको स्वर्न मिलेन। त्यसकारणले हामीले सिधा टनेलको फेसको अगाडिपट्टिको भागमा मेदो र गेग्रेनलाई हामीले एक्सकभेसन गरेर बाहिर फाल्दैछौ। त्यो सिद्धिएपछि मोस्ट प्रोभाबली अहिलेसम्मको हिसाबले बेलुकीसम्म हामी भित्र खोल्न शुरू गर्छौ। सुरुङभित्र चाहिँ मुखमा मेदो मात्रै छ, त्यहाँ रूख काटेको ठुला ठुला काठका मुढाहरू फुटाहरू आएर ब्लक गरेका छ सुरुङलाई, त्यो हामीले निकाल्यौं। त्यो काठले ब्लक गरेको हुनाले ठुल्ठुलो बाउलर भित्र गएको छैन, मेदो र सानसानो गेग्रान मात्रै भित्र पसेको होला भन्ने अनुमान गर्न सकिन्छ। तर अहिले चाहिँ पुरै फेसै ब्लक छ त्यो लेदोले।
5: त्यहाँ मुखमा ब्लास्ट गर्ने काम सिद्धिएपछि पनि लेदो पन्छाउनलाई समय लाग्छ होला, त्यहाँभित्र कति मिटर लामो उतर्नु हो? त्यहाँ
4: 160 मिटर भित्र गएपछि हामी पावर हाउसमा पुग्छौ। अहिलेसम्मको त्यहाँको सिचुएसन टेक्निकल ड्रइङ सबै हेर्दा पावर हाउसको टपमा गएर बस्नेहरू सुरक्षित बस्न सक्ने अवस्था छ। सुरुङभित्र 160 मिटर भित्रको स्प्यानमा सुरक्षित हुन नसक्ने जस्तो देखिन्छ। अब त्यो क्रस गरेर पावर हाउसको पानी बिस्तारै भित्र जाँदै गर्ने मान्छेहरूलाई चाहिँ सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था भएको भए पावर हाउसको टप पोर्सनमा क्राउनभन्दा माथि सुरक्षित बस्ने ठाउँ छ, त्यहाँ गएर बसेको अवस्था हुन सक्छ।
0: उनी थिए इन्जिनियर तथा सुरुङ विज्ञ श्री राम नेपाने सञ्जय ढकालसँग कुरा गर्दै। बाढ़ीले क्षतिग्रस्त तुल्याएका जलविद्युत परियोजना र त्यहाँ भएको उद्धारमा देखिएका चुनौती बारे पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ भन्छन्,
6: सरस्वती हेर्दाखेरि कन्स्ट्रक्सन गर्दै गरेको प्रोजेक्टहरू करिब करिब 500 मेगावाटको प्रोजेक्टमा असर परेको छ, किनभने त्यसको जुन जुन एरिया हो त्यसलाई टोटल्ली ड्यामेज गरेको छ। अपरेशनमा भएको 430 मेगावाट जतिको प्रोजेक्टहरू बन्द छन्, त्यो मध्येमा 250 मेगावाट जति चाहिँ कम्प्लिटली वाच आउट छ, तिनीहरू चाहिँ अहिले आउन सक्दैन। अरू चाहिँ ट्रान्समिसन लाइन सबस्टेसन रिभाइभ गर्दाखेरि अलिक चारो आउन सक्छ किनभने टावर्स केही पनि भएको छ होइन. त्यो करिडोरको अब करिब करिब 900 मेगावाट जतिको प्रोजेक्टमा क्षति पुगेको छ.
7: सुरुङहरूमा धेरै फसेका होलान् भनेर जुन अहिले भनिराखेको छ त्यहाँ उद्धार कार्यहरू भइराखेका छ होइन. त्यो सुरुङमा कस्तो अवस्था तपाईँले जाँदाखेरि के देख्नुभयो खासमा चाहिँ कति मान्छे त्यहाँ फसेका हुन सक्लान् के अनुमान गर्न सकिन्छ?
6: सुरुङभित्र ठुलो पारसको बिल्डिङ नै हुन्छ अन्डरग्राउन्ड त्यो भित्रै लक हुने हो कोठा कोठामा लक हुने हो. सुरुङमा चाहिँ एक्सेस सुरुङ हुन्छ एक्सेस सुरुङमा त मान्छे बस्ने कुरै आउँदैन. सुरुङभित्रको पारसभित्रको कोठा कोठामा हुन्छ भित्रै मात्रै मान्छे भेटिन्छ त्यो चाहिँ पत्ता लाउनु पर्ने हुन्छ. धेरै प्रयास भइरहेछ त अब ट्र्याप भएको ठाउँसम्म अहिलेसम्म कुनै पनि सुरुङमा पुग्न सकेको छैन.
7: अब त्यो तपाईँले भन्नुभयो नि त्यहाँ सुरुङभित्र मान्छे यदि कोही कोही भागेर जाने हो भने पावर हाउसमा गएर बस्छन्?
6: भागेर जानेन बस्ने नै पावर हाउस हो. त्यो चार तला बिल्डिङ हुन्छ टनेलभित्र होइन मसिन फ्लोर भन्दा माथि चार तलासम्मको बिल्डिङ माथि टपमा गएर बस्न सक्छ. यदि चाहिँ उनीहरूले अक्सिजन पाइरहेछ चाहिँ ओपन छ अब यसो हेर्दाखेरि हाफ फिल देखिन्छ टनेलहरू होइन भने बाँच्न सक्ने सम्भावना रहन्छ.
7: अनि विदेशी विज्ञको सहयोग अहिले अब भारतीय चिनियाँ र कोरियन पनि आएको भन्ने मिलिन्छ उहाँहरूको चाहिँ कस्तो सहयोग लिँदा राम्रो हुन्छ खाँचो के छ त्यहाँ खासमा?
6: म्यान पावरले मात्रै पुग्दैन किनभने त्यहाँको पानीलाई कसरी ड्रेन आउट गर्ने इक्विपमेन्टहरू नेक्स्ट डे नै रेस्क्यु टिममा आएको भए ऊ गर्न सक्छ. अब त्यो यहाँ फेरि अब हेलिकप्टर पनि धेरै ठाउँमा अरू परेस्युमा चाहिँ इन्गेज भयो त्यहाँ फोकसशाली दिन नसक्दाखेरि अलिक ढिलो भएको हो. छिटो भन्दा छिटो यसलाई रेस्क्यु चाहिँ गर्नेतिर लाग्नुपर्छ.
7: यो क्षति नेपाली जलविद्युतको लागि कत्रो धक्का हो?
6: यो त ठुलो डिजास्टर हो. यस्तो डिजास्टर त अहिलेसम्म भएको पनि छैन. यसबाट हामीले ठुलो पाठ सिक्नुपर्छ. यहाँ अब पावर हाउस कसरी बनाउने सेफ्टी हेर्ने कसरी लिने त्यो एक्सेस टनेलहरूको लोकेसन अब कसरी राख्नेदेखि लिएर त्यो पावर हाउस भित्र इमर्जेन्सी एक्जिट कसरी बनाउने यस्तो इमर्जेन्सी केसमा चाहिँ इमर्जेन्सी एक्जिट भएको भए त सुटसुट माथि चढ्थ्यो होला होइन. हेडोक्स कसरी डिजाइन गर्ने होइन त्यस पावर हाउस बनाउँदाखेरि कसरी सेफ्टी मेजर लिने अरू पावर हाउस भित्रको कन्ट्रोल सिस्टम अब टोटल्ली रिमोट गर्नुपर्छ. पावर हाउस भित्र किन मान्छे बस्ने बाहिरैबाट अपरेसन गर्ने सबै टोटल्ली रिमोट अपरेसन गर्न सकिन्छ त्यो टेक्नोलोजी त जानु पर्यो होइन. हाम्रो छ तर अब जनरली मान्छेहरू बस्न खोज्छन् त्यो भएको हुनाले टोटल डिजाइनमा रिभ्यू गर्नुपर्छ भन्ने मलाई लाग्छ. एउटा सानो ट्रिब्युटरीमा यसरी बाढी आउँदै यस्तो भयो भने सबैमा एकैचोटि आयो भने के होला भने त्यसको लागि पनि प्रिपेयरनेस र त्यो हाम्रो रिजर्भायर प्रोजेक्टहरू कसरी बनाउने र हाइड्रो पावर ओभरअल डिजाइनमा हामीले हेर्नुपर्ने हुन्छ.
7: यसलाई पुनस्थापना गर्न पुनर्निर्माण गर्न त वर्षौ लाग्छ होला होइन.
6: पहिलो कुरा त एक्सेस रोड त्यहाँ पनि छैन. एक्सेस रोड बनिसकेपछि त्यो प्रोजेक्टहरू एकदमै अनुभववाला र डेडिकेटेड मान्छेहरू लगायो भने त्यो मिनिमम 3 वर्ष नभए त्योभन्दा बढी पनि लाग्न सक्छ. त्यो भएको हुनाले अब गभर्मेन्टले यसलाई प्राइभेट सेक्टरलाई कसरी इन्सेन्टिभाइज गर्ने र गभर्मेन्ट सेक्टरको प्रोजेक्टहरूलाई कसरी छिटो बनाउने भन्ने विषयमा डेडिकेटेड भएर लाग्यो भने बन्छ नभए
0: उनी थिए पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ साथी सञ्जय ढकालसँग कुरा गर्दै. तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ. बाढ़ीको प्रभावसँग सम्बन्धित सामग्रीहरू तत्काल उपलब्ध गराउन हामीले लाइभ पेज सञ्चालन गरिरहेका छौं. तपाईँ हाम्रो वेबसाइट bbcnepali.com हाम्रो युट्युब च्यानल र फेसबुक तथा इन्स्टाग्राममा समेत विभिन्न सामग्रीहरू पढ्न सुन्न र हेर्न सक्नुहुन्छ. रसुवा बाढ़ीले गर्दा तराईका जिल्लाहरूलाई काठमाण्डसँग जोड्ने एउटा प्रमुख राजमार्गमा पनि क्षति पुगेको छ. पृथ्वी राजमार्गको कृष्णभीर नजिक करिब 100 मिटर सड़क पूर्ण रूपमा भाँसिँदा त्यो अवरूद्ध हुन पुगेको हो जसले गर्दा राजधानीमा अत्यावश्यक सामग्री र बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्तिमा अभाव हुन सक्ने चिन्ता बढ़ेको पाइन्छ. केही दिन अघि निकै चर्को बनेको खाना पकाउने ग्यासको अभाव फेरि हुन सक्ने चिन्ताबारे नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर.
8: काठमाडौँ उपत्यकामा आपूर्ति गर्ने 22 उद्योग मध्ये 18 उद्योगहरू चाहिँ कृष्णवीर भन्दा यता धादिङ काठमाडौँ र काभ्रेमा भएका उद्योगहरू हुन् र त्यसमा चाहिँ अहिले लोड भएका बुलेटहरू बाटामा छन् र त्यो यता आउने स्थिति छैन. वैकल्पिक मार्गहरूबाट पनि त्यो बुलेट आउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले यहाँ काठमाडौँमा भएका उद्योगहरूलाई चाहिँ यहाँ भएका सिलिन्डरहरू तराईका जुन उद्योगहरू छ त्यसमा लगेर त्यहाँ रिफिलिङ गर्ने र ट्रककै माध्यमबाट चाहिँ काठमाडौँमा आपूर्ति गर्ने भन्ने हामीले निर्देशन पनि दिइसकेका छौँ.
0: उनी थिए नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर. हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हेर्न सकिन्छ. अब हामी भोलि बेलुकी 9:15 आउनेछौ. त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
9: गर्जन छ सधैँ बाघ छैन बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz
10: रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 9 बजेको छ
11: हवस् त यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद आजलाई हाम्रो नियमित प्रसारण यति नै तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि बिदा माग्छौ शुभरात्री

0: आज्ञा भयो जानु पर्छ मैले।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: आज म तपाईँलाई घुमाउन लान्छु तीर्थ। सधैँ हजुरको कथ कहिले छोराले घुमाउनु भएन भन्नुहुन्छ, आज तीर्थ जाने, अब उतै मन्दिर सन्दिर घुम्ने, उतै रमाएर आउने हुन्न बा
1: तीर्थ। हेर्दै आएर छोराले तीर्थ राख्नु
2: भयो
1: हुन्छ हुन्छ।